0: कंग्रेसका सभापति थापा सहित अधिकांश पुराना नेताहरू पराजित भए। संस्थापन पक्षको जनसम्पर्क समितिका अधिवेशन भदौ मशान्तमा, गाउँघर वडा अधिवेशन भदौ 24 गते, पालिका अधिवेशन 27 गते, प्रदेश सभा क्षेत्र अधिवेशन भदौ 31 गते, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन असोज 3 गते, जिल्ला अधिवेशन असोज 7 गते, प्रदेश अधिवेशन असोज 11 गते, महाधिवेशन असोज 16 र 19 गते। त्यस्तै देउवा पक्षको वडा अधिवेशन असोज 15 गते, पालिका अधिवेशन असोज 20 गते, प्रदेश सभा निर्वाचन क्षेत्र एवं प्रतिनिधि सभा निर्वाचन क्षेत्र असोज 23 गते, जिल्ला अधिवेशन कार्तिक 15 गते, प्रदेश अधिवेशन मंगिर 4 गते, महाधिवेशन मंगिर 21-23 गते। विपदमा देश, आफ्नै चिन्तामा कंग्रेस, ल्याए महाधिवेशनका दुई कार्यतालिका, शीर्षकमा मध्याह दैनिकमा यो खबर छापिएको हो।
1: अमेरिका र इरान बीचको युद्धका कारण आपूर्तिमा देखिएको समस्याका कारण नेपाली उपभोक्ता गत फागुनदेखि सास्ते खेपिरहेका छन्। नियमित रूपमा ग्यास नपाउँदा सर्वसाधारण घण्टौं लाइन बस्ने बाध्यता अहिले पनि उस्तै छ। ग्यास डिपो तथा बिक्री केन्द्रमा उपभोक्ताको लामो भीड़ देखिन थालेको करिब 6 महिना भइसकेको छ। ग्यास आपूर्ति पर्याप्त रहेको सरकार र ग्यास उद्योगको दावी बजारसँग मेल खान सकेको छैन। ग्यास आउने निश्चित समय नहुँदा बिहानैदेखि लाइनमा बसेका उपभोक्ताले समेत खाली हात फर्किनुपर्ने अवस्था अहिले पनि उस्तै छ। उद्योगीहरूले मूल्य बढ़ाउनु बाध्यता रहेको बताएका छन्। मूल्य वृद्धि तत्काल खारेज गर्न उपभोक्ता मंचले समेत माग गरिरहेको छ। व्यवसायलाई अनुचित लाभ दिएको सत्तारूढ़ दलका सांसदहरूकै टिप्पणी छ। ग्यास अभावले होटल रेस्टुरेन्ट बन्द हुने अवस्थामा पुगेका छन् भने बाहिरी जिल्लाबाट बोटलिङ गरी ढुवानी गरिराखिएको छ। नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र शाहले खाना पकाउने एलपी ग्यासको मूल्यलाई लिएर भइरहेको आलोचनाको बचाउ गर्दै अन्य उपभोग्य वस्तुको तुलनामा ग्यास अझै सस्तो रहेको दावी गरेका छन्। उपभोक्ता सांसद र उपभोक्ता अधिकार कर्मीहरूले मूल्य वृद्धिको चर्को विरोध गरिरहेका बेला कार्यकारी निर्देशक शाहले मासुको मूल्यसँग ग्यासको तुलना गर्दै भनेका छन्, आज बजारमा एक किलो मासुलाई 17-1800 रूपियाँ पर्छ, जुन एक छाक वा एक दिनमै सकिन्छ। तर करिब 2100 रूपियाँ पर्ने एक सिलिण्डर ग्यासले एउटा परिवारलाई 2 महिनासम्म पुग्छ। यस विषयमा हामीले गम्भीर भएर सोच्ने कि नसोच्ने उनको प्रश्न छ। संकटमा उपभोक्तामाथि अर्को आघात, आपूर्ति सहज बनाउनुको सट्टा बढ़ाइयो ग्यासको मूल्य, शीर्षकमा आजको हिमालय टाइम्समा यो खबर छ।

0: सिग्नल। एलजी ले आयो नया एलजी एसेंशियल सीरीज, अब किफायती मूल्य में रेफ्रिजरेटर, वॉशिंग मशीन, एसी को कम्प्लीट रेंज, 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट ईएमआई, नागरिकता भए पुग्छ, हर एक घर को खुशी घर घर में एलजी। एलजी लाइफ गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। संयुक्त राष्ट्र संघले नेपालमा भुटेकोसी बाढ़ीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि 4,96,00,000 अमेरिकी डलर अर्थात 7,51,00,000 रूपियाँ बराबरको रकम सहयोग गर्ने जनाएको छ। राष्ट्र संघले मानवीय सहायताका साझेदार निकायसँग बाढ़ीपछि सृजित विपदपछिको राहत तथा पुनर्स्थापनाका लागि उक्त वित्तीय सहायताको प्रतिबद्धता जनाएको हो।
3: प्रधानमन्त्री बालेन्द्र शाह बालेनले बाढ़ी पहिरोका कारण आफन्त र जायजथा गुमाएर अथाह पीड़ामा परेका नागरिकप्रति सामाजिक सञ्जालमा अनावश्यक टिप्पणी नगर्न र उनीहरूलाई थप हियाउने काम नगर्न कड़ा चेतावनी दिएका छन्। शनिबार राति सामाजिक सञ्जाल मार्फत उनले यस्ता संवेदनविहीन कार्यमा संलग्न हुनेहरूलाई अपराधीको संज्ञा दिँदै सरकार निर्मम हुने स्पष्ट पारेका हुन्। विपदका कारण आफ्नो सर्वस्व गुमाएका नागरिकको आक्रोशलाई सरकारले स्वाभाविक रूपमा लिएको बताउँदै प्रधानमन्त्रीले नागरिकको पीड़ालाई संयमतापूर्वक सुन्नुपर्ने बताए।
2: भोटेको सुबाली रसुवाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति पुर्याएको छ। जिल्ला प्रशासन कार्यालयले भदौ 10 गतेको बाढ़ीले पुर्याएको क्षति सम्बन्धी प्रारम्भिक विवरण सार्वजनिक गरेको छ। बाढ़ीबाट 28 सरकारी र सार्वजनिक भवन, 8 सामुदायिक र 3 निजी विद्यालय, 14 बैंक तथा वित्तीय संस्था, एउटा पेट्रोल पम्प र 1,500 निजी घरमा क्षति पुगेको छ।
3: चीनले नेपाललाई 2 बेली ब्रिज सहित राहत सामग्री पठाएको छ। शुक्रबार सिगात्से स्थित रिजी नाकामा सिजाङ स्वायत्त क्षेत्रका तर्फबाट बेली ब्रिज सहितका संकटकालीन राहत सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ। चिनिया र नेपाली भाषामा साझा हिमाल, साझा नदी, सुख दुःखमा ऐक्यबद्धता, सिजाङको नेपाललाई आपतकालीन सहायता लेखिएको ब्यानर राखिएका गाड़ी नेपाल प्रस्थान गरेका छन्।
2: पृथ्वी राजमार्ग अन्तर्गत मुगलिङ मलेखु सड़क खण्डको कृष्ण भीरमा पहिरोको कारण अवरूद्ध सड़क खुलाउने प्रयास भइरहेको छ। सड़क विभागका अनुसार शनिबारसम्म पहिरो प्रभावित क्षेत्रको भित्री भागबाट नयाँ ट्र्याक निर्माण गर्ने कार्य अन्तर्गत दुवैतर्फबाट खनिएको ट्र्याक जोड़िएको छ।
3: बेला बेलामा हुने ग्यास अभावले आक्रान्त उपभोक्ता फेरि रित्तो सिलिण्डर बोकेर पसल पसल भौतारिन थालेका छन्। काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यास खोज्न थालेको करिब 1 महिना पुग्न लागेको छ। घरमा सिलिण्डर रित्तिएका छन् तर डिलर कहाँ ग्यास कहिले आउँछ भन्ने टुंगो छैन। पछिल्लो पटक 2083 असार 31 गतेदेखि बजारमा पुनः भरी सिलिण्डर अर्थात 14.2 केजी ग्यास बिक्री वितरण शुरू भएपछि उपभोक्ताले अभाव झेल्न थालेका हुन्। अहिले कृष्णभीरमा पहिरो गएर मुगलिन धादिङ हुँदै काठमाडौँ आउने पृथ्वी राजमार्ग अवरूद्ध भएपछि संकट झन विकराल बनेको छ।
2: अंग्रेज सेनामाथि नेपाली फौजले हासिल गरेको ऐतिहासिक विजयको सम्झनामा पाल्पामा शनिबार 207 विजय उत्सव स्वरूप भगवती रथयात्रा निकालिएको छ। वीरता, राष्ट्रियता र स्वाधीनताको प्रतीक मानिँदै आएको भगवती रथयात्रामा स्थानीयवासी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिको उल्लेख्य सहभागिता थियो।
3: भदौ 10 गते बुधबार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढ़ीले धेरै धनजनको नोक्सानी भयो। भोटेकोशी र त्रिशुली नदी आसपासका 13 हाइड्रो पावर कम्पनीमा ठूलो क्षति पुग्यो। त्यसपछि शेयर बजारमा हाइड्रो पावर र नन लाइफ इन्सुरेन्सका सूचक उच्च अंकले घट्न थाले। 3 दिनमा हाइड्रो पावरको 228 अंक र नन लाइफको 1,096 अंकले घटे। हाइड्रो पावर क्षतिको क्लेम नन लाइफ इन्सुरेन्समा पर्ने भएकाले यसको शेयर सूचक पनि घटेको हो। गत मंगलबार शेयर कारोबारमा कड़ा निगरानी राख्न नेप्सेलाई नेपाल धितोपत्र बोर्ड सेभनले कड़ा निर्देशन दिएको थियो।
2: अमेरिकी प्रविधि कम्पनी एनभिडियाका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत सीईओ जेन्सेन ह्याङले बाढ़ी पीड़ितका लागि 10 मिलियन अमेरिकी डलर अर्थात करिब 1,53,00,000 रूपियाँ सहयोग प्रदान गरेका छन्। अर्थमन्त्री डाक्टर सोलिम वाग्लेले आफ्नो आधिकारिक भिडियो सन्देश मार्फत कृतज्ञता व्यक्त गरेका छन्। प्राप्त रकम रसुवा, नुवाकोट, धादिङ लगायतका बाढ़ी प्रभावित जिल्लामा राहत विस्थापितको पुनर्स्थापना तथा पूर्वाधार पुननिर्माणमा खर्च गरिने जनाइएको छ।

0: एकमात्र डिटिएल सेवा डिस्क होम डेसो खुशीको कनेक्सन
1: एनबीएल सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
2: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
1: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%
2: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा
1: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मरमत सम्हार गर्न
2: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
1: न्यून सेवा शुल्क न्यून ब्याज दर
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
1: शर्तहरू लागू हुनेछन्
3: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क
4: भोटेकोशी बाढी प्रभावित सम्बन्धी कृषि विकास ब्याङ्क लिमिटेडको अत्यन्त जरूरी सूचना प्रिय ग्राहक वर्ग प्राकृतिक विपत्तिले निम्त्याएको यस दुखद घड़ीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ तपाईँ कहाँ हुनुहुन्छ कस्तो अवस्थामा हुनुहुन्छ कस्तो क्षति भएको छ कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस् तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस् हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौं त्रिशुली शाखा सम्पर्क 98513 गजुरी शाखा सम्पर्क 98513 18367 धुन्चे शाखा सम्पर्क 98513 17866 कल सेन्टर 015-721-165 टोल फ्री नम्बर 16-60-01-1110 इमेल kathmandu.ro@advl.gov.np तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो यो कठिन समयमा हामी तपाईँको साथमा छौ कृषि विकास ब्याङ्क लिमिटेड
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
6: नेपाली खबरमा अब विदेशका खबर अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले 4 वर्षभन्दा लामो समयदेखि जारी रूस युक्रेन युद्ध अन्त्य गर्ने प्रयास स्वरूप आफ्ना विशेष दूत स्टीभ विटकफ र जेरेड कुस्नरलाई मस्को र किप पठाउने घोषणा गर्नुभएको छ ट्रम्पका अनुसार दुवै वार्ताकारले शान्ति सम्झौताको सम्भावना खोज्ने र युद्ध अन्त्य गर्ने प्रस्ताव समेत लिएर जानेछन्
7: अरब इमिरेट्स युएमा नेपाली क्रिकेटको विकास तथा प्रवर्धनसँगै त्यहाँ रहेका नेपाली खेलाड़ीलाई प्रतिस्पर्धात्मक अवसर प्रदान गर्ने उद्देश्यले जीसीडी नेपाली प्रिमियर लीग युएको पहिलो संस्करण आयोजना हुने भएको छ आयोजकका अनुसार प्रतियोगिता आगामी सेप्टेम्बर 5-26 सञ्चालन हुनेछ त्यस्तै जापानमा आयोजना हुने विश्व एसियाली खेलकुद एसियाडको तयारीका लागि नेपाली कराते टोली जापान प्रस्थान गरेको छ टोलीलाई शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल सहित राष्ट्रिय खेलकुद परिषद राखेपका पदाधिकारीले शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गर्नु
6: अब विचार विश्लेषणको पालो सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हासँग गोर्खापत्रले संवाद गरेको छ संवादका मुख्य मुद्दाहरू यस्ता छन् भोटेकोशीको बाढ़ी सामान्य होइन रहेछ सुनामी नै जस्तो लाग्यो उद्धार गरिएकालाई दीर्घकालीन व्यवस्थापनबारे सरकारले अध्ययन गरिरहेको छ गुनासा सुझाव
8: होइन यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त
9: ए ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका 1 प्रगति टोल विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ हाइड्रोफेसियल माइक्रो थ्रेडिङ नेल एक्सटेन्सन ल्यासेस एक्सटेन्सन कानको लोदी टाल्ने इयर ल्याब सुफत मूल्यमा गरिन्छ साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ प्रोप्राइटर प्रतीक्षा दाहाल सम्पर्क नम्बर 98163-55553 र 98423-18049
10: हेर न विष्णु मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो कुन जन्मको पाप थियो कुन
11: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हो यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो सानोमै उपचार गरे ठिक भइहाल्छ नि यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ चिन्ता लिनै पर्दैन
12: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068।
13: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
14: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 6 बज्यो।
15: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online.
16: गिल प्रकाश चन्दको तपाईँलाई स्वागत छ।
17: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com, CINको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
16: आज 2083 साल भदौ 21 गते आइतबार, सेप्टेम्बर 6 तारीक सन् 2026, नेपाल सम्बत 1146, भदौ कृष्ण पक्षको दशमी तिथि।
17: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू। भोटेकोशी बाढ़ीको आज 12 दिन, सकुशल उद्धार हुने क्रम पनि बढ़दै, जलविद्युतका सुरुङभित्रको खोजी कार्यमा तीव्रता, बाढ़ीग्रस्त क्षेत्रका गर्भवती र सुत्केरी जोखिममा।
18: पर्यटनको मुख्य सिजनमै बुकिङ रद्द हुन थालेपछि व्यवसायी चिन्तित, भोटेकोशी बाढ़ीको क्षति 4 खर्ब रहेको प्रारम्भिक अनुमान, भाँसिएको 7 दिनपछि कृष्ण भीरमा खोलियो ट्र्याक।
16: एउटै शवमा 3 परिवारको दावी, पहिचानका लागि डीएनए परीक्षणलाई व्यवस्थित बनाइँदै, उपत्यका बाहिरका जिल्लाबाट दैनिक 35,000 सिलिण्डर काठमाडौँ ल्याइँदै।
18: अमेरिकामा दादुरा संक्रमण तीव्र, संक्रमितको संख्या 3,000 नाग्यो। केही दिन युक्रेनमाथि आक्रमण नगर्न रूसी राष्ट्रपतिको निर्देशन, इराकमा पेट्रोल आपूर्ति घट्यो।
16: र नेपाल भलिबल लीगमा सगरमाथाको लगातार दोस्रो जीत, यूएईमा जीसीडी नेपाली प्रिमियर लीगको आयोजना हुने, नेपाली युवा बक्सर अविरल घिमिरे विश्व च्याम्पियन।
19: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
16: साझा खबरको सबैभन्दा शुरूमा, भोटेकोशी बाढ़ीको प्रभावबाट बस्नका लागि अन्तर्राष्ट्रिय समुदायसँग नेपाल सरकारले गरेको आह्वान र प्राप्त उपलब्धिको प्रसंग।
18: भोटेकोशी त्रिशुलीमा आएको विनाशकारी बाढ़ीपछि नेपालले पहिलोपटक जलवायु परिवर्तनबाट हुने हानि नोक्सानी कोषबाट आपतकालीन विपत्ति सहायता मागेको छ। तर नेपालले कति रकम पाउने र कहिले पाउने भन्ने अझै टुंगो लागेको छैन। अधिकारीहरूका अनुसार कोषको सुविधा अन्तर्गत माग गरिएको सहायता नेपालले पेश गर्ने क्षतिको प्रमाण तथा विवरण र कोषको बोर्ड बैठकबाट हुने निर्णयका आधारमा निर्धारण हुनेछ। गत 10 भदौमा हिमताल फुटेर लेन्दे खोला हुँदै भोटेकोशी त्रिशुली नदीमा आएको आकस्मिक ठूलो बाढ़ीले मानवीय क्षति, पूर्वाधार तथा आर्थिक क्षति पुर्याएपछि नेपालले तत्काल राहत तथा पुनर्स्थापनाका लागि कोष गुहारेको छ। अर्थमन्त्री डाक्टर सोनी वाग्ली र कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले संयुक्त रूपमा कोषका सह अध्यक्षलाई पत्र पठाउँदै बाढ़ीबाट भएको क्षतिको तत्काल सामना गर्न आपतकालीन विपत्ति सहायता आवश्यक रहेको समेत जनाउनु भएको छ। तर हालसम्म कोषबाट पत्रको औपचारिक जवाब भने प्राप्त भइ नसकेको अधिकारीहरूले बताएका छन्। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले 9 असोजमा संयुक्त राष्ट्र संघीय महासभाको 81 अधिवेशनको जनरल डिबेटमा सम्बोधन गर्ने कार्यतालिका तय भएको छ। जनरल डिबेटमा सम्बोधन गर्ने सरकार प्रमुखहरूको सूचीमा शुक्रबार प्रधानमन्त्री शाहको नाम थपिएसँगै उहाँको सम्बोधनको मिति तय गरिएको हो। प्रधानमन्त्री शाहको सम्बोधनको मिति तय भएसँगै नेपालले गरेको अनुरोधपछि संयुक्त राष्ट्र संघीय महासभाको वक्ता सूची समेत संशोधन गरिएको थियो। संशोधित सूची अनुसार अपरान्ह 3 देखि राति 9 बजेसम्म सम्बोधन गर्ने राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरूको सूचीमा प्रधानमन्त्री शाह 17 नम्बरमा हुनुहुन्छ। बाढ़ीपछि मात्रै प्रधानमन्त्रीले राष्ट्रसंघीय महासभामा सहभागी हुने निर्णय लिनुभएको थियो। यस अनुसार प्रधानमन्त्री शाहले 24 सेप्टेम्बर अर्थात नेपाली समय अनुसार 9 असोजको बिहान महासभाको जनरल डिबेटको अधिवेशनलाई सम्बोधन गर्ने कार्यतालिका बनेको छ।
20: यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले बाढ़ी प्रभावित क्षेत्रका आमा बाबुहरूलाई आफूहरू एक्लो नरहेको महसुस गर्न आग्रह गर्दै सरकार साथमा रहेको बताउनु भएको छ। हिजो सामाजिक सञ्जाल मार्फत एउटा सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले तपाईहरू एक्लो हुनुहुन्न, राज्य तपाईँको साथमा छ, सरकार तपाईँको साथमा छ भन्नुभएको हो। 64 वर्षीय चण्डिका श्रेष्ठको उद्धार भएको खबरले सिंगो देशलाई नै आशा दिएको उल्लेख गर्दै उहाँले नुवाकोटको देवीघाट क्षेत्र लगायत अरू सरोकारवाला निकायसँग पनि समन्वय गर्दै खोजी तथा उद्धारलाई तीव्रता दिएको उल्लेख गर्नुभएको छ। यसैबीच भोटेकोशी हिमबाढ़ीको 11 दिनमा हिजो सुरूङको अध्यारोभित्र खोजी गर्दै रसुवाको माथिल्लो त्रिशुली ए जलविद्युत आयोजनाको सुरूङबाट करिब 225 मिटर भित्र फँसेका चिनिया नागरिक लुहाई टोलाई नेपाली सेना सहितको उद्धार टोलीले जीवितै उद्धार गर्न सफल भएको छ। उक्त सुरूङबाट 2 वटा शव पनि निकालिएको छ। त्यसै गरी नुवाकोटको विदुर नगरपालिका 10 बेत्रावतीमा बाढ़ीले क्षतिग्रस्त घरभित्र फँसेकी 64 वर्षीय चण्डिका श्रेष्ठलाई पनि हिजो नै जीवितै उद्धार गरिएको हो। नेपाली सेना विदेशी प्राविधिक तथा आयोजनाका प्रतिनिधि सहितको संयुक्त प्रयासपछि चिनिया नागरिकलाई सुरूङबाट बाहिर निकाल्न सफल भएको सशस्त्र प्रहरीका इन्स्पेक्टर सुमन विकले सीआईएनसँग बताउनुभयो।
21: आनन्द श्रेष्ठ भनेको चाहिँ घरबाट घर चारतलाको घर जुन चाहिँ बगाएर अपोजिट डिरेक्सन ल्याएर 3.5 तला कम्प्लिटली डुबेको छ। थोरै पार्ट मात्रै देखिएको छ र यो पार्टबाट कता कताबाट इको भोइस बचाऊ भनेको आवाज जस्तो महिलाको सुनिएपछि अझ हामीले विशेष त्यो पन्छाउँदै यो जस्ताहरू यो मठ ढिलोहरू पन्छाउँदै गएर नजिक पुगेर सुन्दा कन्फर्म भयो। त्यसपछि हामीले यहाँ आएर हेरेपछि झ्यालबाट पस्यौं र त्यहाँ चाहिँ लेदो र पुरै माटोहरू भएको भयो। त्यो लेदो र माटो चाहिँ फाल्दै फाल्दै भित्र गएर यो झ्यालको रूमभन्दा भित्रपट्टिको रूममा चाहिँ अलिकति आधा माथिको पार्ट बाँकी तल चाहिँ दबेको अवस्थामा चाहिँ एकजना महिला सकुशलै आवाज निकालेको बचाऊ बचाऊ भनिरहेको अवस्थामा फेला पारेर रेस्क्यू गरेर अहिले काठमाडौँ पठाएको।
20: नुवाकोटका सामुदायिक रेडियोहरूका अनुसार परिवारका सदस्यहरूले चण्डिकाको आशा मारिसकेका थिए। भोटेकोशी हिमबाडीबाट बेपत्ता भएको 8 दिनसम्म उहाँका 2 वटा छोरा र आफन्तको बेत्रावती र त्रिशुली खोला आसपासमा आमा बाबु लगायतका अन्य आफन्तको खोजी गरिरहे तर जीवित वा मृत कुनै अवस्थामा नभेटेपछि बाध्य भएर कुशको शव बनाई काजक्रिया शुरू गरिएको थियो। तर 11 दिनमा उहाँको सकुशल उद्धार गरेर काठमाण्डुको वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरिएको छ।
18: कारण प्रभावित हालसम्म 13,101 जनाको उद्धार भएको छ। उद्धार तथा राहत कार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी सहित 21,465 सुरक्षाकर्मी परिचालन गरिएको हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भदौका अनुसार हिजो साँझसम्म बाढ़ीमा परि 1,331 जनाको मृत्यु भएको छ भने 4,896 जना सम्पर्कविहीन भएका छन्। बाढ़ी तथा त्यसबाट प्रभावित क्षेत्रमा 5,929 जना घाइते भएको प्राधिकरणका उपसचिव प्रतिकार्य शाखा प्रमुख रामबहादुर केसीले सीआईएनसँग बताउनुभयो।
22: 1,331 जनाको सही सब फेला परेको छ। अहिले पनि करिब 5,000 मान्छे चाहिँ सम्पर्कविहीन हुनुहुन्छ। सर्च रेस्क्यू टिमले चाहिँ त्यो काम गरिराखेको छ र मुख्य रूपमा चाहिँ टनेलहरूमा हाइड्रो पावर टनेलहरूमा यो खोजी कार्यहरू जारी भएको छ। जम्मा अहिलेसम्म 98 जनाको मात्रै शनाखत भएको छ र परिवारलाई चाहिँ यो शवहरू बुझाइएको छ। अहिलेसम्म चाहिँ हेऱ्यो भने 5,929 जना चाहिँ घाइते हुनुहुन्थ्यो। उहाँहरूको धेरैको उपचार पनि भइराखेको छ र धेरै डिस्चार्ज पनि भइसक्नु भएको छ। त्यसै गरेर हालसम्म उद्धार गरिएको संख्या 13,101 जना रहेको छ।
18: प्राधिकरणका अनुसार हालसम्म 973 वटा हेलिकप्टर उडाइएको छ। हवाई उडान 73 प्राधिकरणका अनुसार हालसम्म 973 पटक हेलिकप्टर उडाइएको छ। हवाई उद्धारबाट हालसम्म 3,962 जनाको उद्धार गरिएको छ, जसमा 3,687 नेपाली र 275 विदेशी नागरिक रहेका छन्। यसैबीच त्रिशुली 3A, त्रिशुली 3B, रसुवागढ़ी, लाङटाङ, चिमिली र अपर त्रिशुली 1 का सुरूङ क्षेत्रमा खोजी जारी छ। चिलिमीमा मड पम्प, जेनेरेटर र वाटर पम्प पुर्याउनुका साथै मिनी स्काभेटर इयर ड्रप गरेर सुरुङ क्षेत्रमा पठाइएको छ र स्वागरी जलविद्युत आयोजनामा उदा टोली पावर हाउस तथा कन्ट्रोल पोइन्टसम्म पुगे पनि जटिल भूभागका कारण भारी उपकरण लैजान कठिनाई भइरहेको समेत प्राधिकरणले जनाएको छ। यसपालिको भोटेकोशी बारीको सिकाई र प्रभावका बारेमा नुवाकोटको देवीघाट स्थितका स्थानीयलाई हामीले सोधेका छौं।
0: देवीघाटको त अधिकांश मानिस सूचना अलि पढी आएको कारणले गर्दा यहाँका धेरै मानिसहरू बाँच्न चाहिँ सफल भएका छन् र हाम्रो यहाँनिर प्रहरी चौकी छ, एकजना असय सापले चाहिँ यहाँलाई भागौँ भन्दै गर्दाखेरि यहाँका धेरै मानिसहरू चाहिँ अलिक भाग्न सफल, कम्पेरिटिभली बेत्रावतीको त्रिशुली अथवा सोले बजारको तुलनामा यहाँको मानिसहरू भाग्न सफल भएको छ।
1: सधैँ गंगा आयो भने हेर्न जाने चलन थियो, मेरो माथि थियो क्या, अलि माथि थियो, यहाँ गंगा आइपिँदैन भनेर हेपी हो, हेपे अनुभव भयो, आफूले हेल्थेयर गरियो, त्यही हिसाबले हाम्रो मान्छेको धेरै नै क्षति भएको छ के। अब यहाँ आउने ठाउँ होइन भन्ने हो, यसरी आउँछ होला भन्थ नि होइन, अनि त्यस्तो भएर क्षति अब मैले मात्र होइन मेरो छेउ थिएँ, अब मैले भाग्न नि भ्याएँ त्यति मान्छे र मान्छे धेरै क्षति भएको छ। आश्रमको पाँचजना लयो, चारजनालाई पाखा लाए, हात हेलसेर दिएर पछि खोला रहेपछि पाँचजना चाहिँ जानुभयो, बग्नु भयो, अनि एकजना त्यस्तै अटेर भएर उनी नजिकै मन्दिरको नजिकै थिए, महिला मान्छे 60-70 वर्ष भएको थियो होला, सबैले भागौँ भागौँ भन्दा भन्दै खोलो यहाँ आइपुग्छ भनेर जान उहाँले नि उहाँलाई नि अब खोजिराखन् घर खोतलिराखन्।
2: खोला किनारमा चाहिँ बस्ती चाहिँ बस्दाखेरि जहाँ पनि एक न एक दिन चाहिँ यो अवस्था आउँछ नै भन्ने चाहिँ छम्याइ भयो। दुई वर्ष अगाडि नै हामीले यहाँ रुसी खोलामा जुन आएको थियो त्यसले पनि हामीलाई एउटा मार्गदर्शन चाहिँ देखाइराखेको थियो, सिकाइराखेको थियो। अब त्यसलाई चाहिँ हामीले आत्मसात गरेनौ, त्यसलाई गर्न सक्या भएदेखि त यो अवस्था आउने थिएन होला। यो खोला किनारमा भएको बस्ती नै एउटा झन् बाक्लिँदै गएको अवस्था छ। यो
16: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा रैथानी बाली भन्दा मिसावट युक्त उत्पादनमा परनिर्भर हुनुपर्ने किसानको बाध्यता,
18: सबै सबमा तीन एउटै सबमा तीन परिवारको दावी, पहिचानका लागि डीएनए परीक्षणलाई व्यवस्थित बनाइँदै उपत्यका बाहिरका जिल्लाबाट दैनिक 35,000 सिलिण्डर काठमाडौँ ल्याइँदै लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
23: विपद जुनसुकै बेला आउन सक्छ, बाढ़ी पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ, तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
24: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
23: 6 महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दूधजन्य पदार्थ, साग सब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
24: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याऊ।
25: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौ। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौ।
23: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
18: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
23: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
18: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
23: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
18: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
23: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
18: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
3: क्या सुविधा लिनु भए त एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्या सुविधा एनसेल एपमा क्लेम गर्नुहोस् शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM
20: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
18: आजको गोर्खा पत्रको पहिलो पृष्ठमा देवीघाटलाई थाहा छैन कहाँ सर्नुपर्ने शीर्षकमा लक्ष्मण दर्नालले खबर लेख्नु भएको छ। डरले भागियो र बाँच्यो तर सबै थोक गुमाएर घरबार विहीन भएर बाँच्नु पर्दा किन बाँचिएछ भन्ने मनमा लागिरहन्छ। केही पनि छैन कसरी बाँच्ने स्थानीयको भनाई उद्धृत गर्दै लेखिएको छ। न्यायका लागि प्रभावकारी जलवायु कूटनीतिक शीर्षकमा अर्को खबर छ भने भित्रपृष्ठमा बाढ़ी प्रभावित क्षेत्रमा खानेपानी आपूर्ति प्राथमिकतामा शीर्षकमा सरोज ढुंगेलले खबर लेख्नु भएको छ। बाढ़ी प्रभावित क्षेत्र नुवाकोट र रसुवामा खानेपानी आपूर्तिमा समस्या आएपछि समाधानमा सम्बद्ध निकाय सक्रिय भएका छन्। बाढ़ीले खानेपानीका मुहान पाइपलाइन र पानी तान्ने संरचनामा क्षति पुर्याएपछि समस्या आएको छ। बाढ़ीले 8 विद्यालयमा क्षति 3 शिक्षकको मृत्यु 6 सम्पर्कविहीन शीर्षकमा पनि अर्को खबर प्रकाशित छ। जस्तै भित्रपृष्ठमा उद्धारमै 7 अर्ब भन्दा बढ़ी लाग्ने शीर्षकमा खबर छ भने दैनिक 35,000 सिलिण्डर पठाइँदै शीर्षकमा अर्को खबर छ। काठमाडौँ उपत्यकामा ग्यास अभाव बढ़ेपछि उपत्यका बाहिरका जिल्लाबाट अहिले दैनिक औसत 35,000 सिलिण्डर पठाउन थालिएको उद्योगीहरूले बताएका छन्। कृष्णवीर सहित पृथ्वी राजमार्गका विभिन्न खण्डमा सड़क अवरूद्ध भएपछि ग्यास बुलेट काठमाडौँ पुग्न सम्भव नभएपछि अहिले काठमाडौँ बाहिरबाट सिलिण्डर भरेर पठाउन थालिएको हो। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले काठमाडौँ उपत्यकामा ग्यासको अभावलाई हटाउन उद्योगीले चितौन मकवानपुर बारा पर्सा लगायतका क्षेत्रमा सिलिण्डर भरेर काठमाडौँ पठाउँदै गरेको समेत बताउनु भएको छ।
20: अन्नपूर्ण पोस्ट दैनिकमा बाढ़ीपछि जंगलमा बास शीर्षकमा विकास रौनियारले धादिङबाट लेख्नु भएको खबर छापिएको छ। भटेकोशी नदीमा आएको बाढ़ीले घरबार विहीन बनाएपछि धादिङको गजुरी गाउँपालिका 5 गलौतीका बाढ़ी प्रभावित अहिले जंगलमा त्रिपाल टाँगेर बस्न बाध्य छन्। घर फर्किन सक्ने अवस्था छैन। सुरक्षित वैकल्पिक वा आश्रय स्थल पनि पर्याप्त नभएको उनीहरूको भनाई छ। दक्षिण कोरियाका विदेश मन्त्री काठमाडौँमा शीर्षकमा अर्को खबर छ। दक्षिण कोरियाका विदेश मन्त्री चो ह्युन 3 औपचारिक भ्रमणका क्रममा हिजो काठमाडौँ आइपुग्नुभयो। विदेश मन्त्री चो भोटेकोशी बाढ़ीमा बेपत्ता कोरियाली नागरिकको खोज तथा उद्धारको प्रगति विवरण बुझ्न उनीहरूका परिवारजनसँग भेटघाट गर्न र नेपाल सरकारका उच्च अधिकारीहरूसँग सम्वादका लागि नेपाल आएको उल्लेख गरिएको छ। भित्री पन्नामा काठमाडौँ महानगरमै छैन स्थानीय अनुकूल योजना शीर्षकमा खबर छापिएको छ। भोजपुरमा स्क्रब टाइफसको संक्रमण बढ़ेको बारेमा पनि खबरमा उल्लेख गरिएको छ। भक्तिको भव्य उत्सव विराटनगरको राधाकृष्ण रथयात्रा शीर्षकमा तस्वीर सहित किशोर बुढाथोकीले लेख्नु भएको खबर छापिएको छ। हाइड्रो पावरको सूचक सम्हालिँदा लगानीकर्ताहरूलाई राहत शीर्षकमा तुला तिमल सिन्हाले लेख्नु भएको खबर छापिएको छ। सीडीएससीले रोकेको संस्थापक शेयर किनबेचको बाटो खुल्ला भएको पनि उल्लेख गरिएको छ खबरमा। कान्तिपुर दैनिकमा बाढ़ीग्रस्त क्षेत्रका गर्भवती र सुत्केरी जोखिममा शीर्षकमा आर्या चन्दले लेख्नु भएको छ। विस्थापित शिविरमा रहेका गर्भवती र सुत्केरी आमाका लागि सुरक्षित ठाउँ पर्याप्त पोषण र आपतकालीन स्वास्थ्य सेवा चुनौतीपूर्ण छ। डिजिटल भुक्तानीले राहत गणमा सहज शीर्षकमा सजना बरालले लेख्नु भएको अर्को खबर पनि छापिएको छ। भित्रीपन्नामा रसुवा गढ़ीमा 93 कर्मचारी श्रमिकका परिवारको प्रतीक्षा लम्बिँदै शीर्षकमा होम कार्की र सीमा तामाङले लेख्नु भएको छ भने भोटिकोशी बाढ़ी रसुवा अस्पतालका ती 72 शीर्षकमा दया दुधराज र नायक पौडेलले धुन्सेबाट लेख्नु भएको खबर छापिएको छ। भित्री पन्नामा छापिएको अर्को खबर पनि रहेको छ। लाइबेरियामा खोप परीक्षण गरिएका चिम्पाञ्जीको स्वास्थ्य जाँच गरिएको उल्लेख गरिएको छ खबरमा। पर्यटनको मुख्य सिजनमै बुकिङ रद्द हुन थालेपछि सरकारले नेपाल खुल्ला भएको सन्देश दिएको पनि उल्लेख गरिएको छ। संगम प्रसाईले यो खबर लेख्नु भएको हो। मनसून सकिएपछि सेप्टेम्बरदेखि नोभेम्बरसम्म नेपालका आकाश खुल्ला हुन्छन् तर पदयात्राका मार्ग विदेशी पर्यटकले भरिन थाल्छन्। यी 3 महिनामा मात्रै नेपालको वार्षिक विदेशी पर्यटक आगमनको करिब 40% हिस्सा हुने गरेको छ। यही बेला भोटेकोशीको विपद आइपर्दा पर्यटन उद्योगका लागि थप पीड़ादायी बनेको छ। भोटेकोशी बाढ़ीको क्षति 4 खर्ब रहेको प्रारम्भिक अनुमान बारेमा अनिल गिरीले लेख्नु भएको खबर छ भने भाषिएको 7 दिनपछि कृष्णभीरमा ट्र्याक खोलिएको बारेमा विमल खतिवडाले लेख्नु भएको छ। नयाँ पत्रिका दैनिकमा जलवायु परिवर्तनबाट प्रभावितका लागि हानि नोक्सानी कोषको सन्दर्भमा खबर छापिएको छ। एउटै शबमा 3 परिवारको दावी परेको बारेमा विदुर कठुवालले उदयपुरबाट लेख्नु भएको छ। डीएनए रिपोर्ट नआउँदासम्मको लागि अन्तिम संस्कार गर्न नपाइने उल्लेख गरिएको छ। प्रहरी प्रमुख राजन चापागाईले हालसम्म सम्पर्कविहीन रहेका कटारीका मोहन बहादुर सार्कीको शव फेला परेको भन्ने उल्लेख गर्नुभयो। तर अन्य परिवारले पनि दावी गरेकाले डीएनए परीक्षणमा पठाइएको पनि उहाँले बताउनु भएको छ। रसुवा बाढ़ीपछि विदेशबाट के आयो सहयोग शीर्षकमा परशुराम काफेले लेख्नु भएको छ। भटेकोशी बाढ़ी र 15 महाधिवेशन कार्यपालिकाको समीक्षा गर्नका लागि नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बोलाइएको बारेमा पनि खबर छापिएको छ। भित्री पन्नामा यूटीएलको लाइसेन्स नवीकरण गर्ने म्याद सकियो, 31 अर्ब तिर्न बाँकी शीर्षकमा खबर छ। वैकल्पिक मार्गबाट उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन लागिएको बारेमा पनि खबर छापिएको छ। र आर्थिक कारोबार दैनिकमा रसुवामा 41 किलोमिटर सड़क र 8 जलविद्युत आयोजना पूर्ण क्षतिग्रस्त भएको बारेमा खबर छापिएको छ। अनि आलोपालो हटाएपछि प्याराग्लाइडिङ उडानको शुल्क 37% घटेको बारेमा पनि दिनानाथ बरालले पोखराबाट लेख्नु भएको छ। व्यवसायीहरूबीच अस्वस्थ प्रतिस्पर्धाले सुरक्षामा प्रश्न उठेको पनि खबरमा उल्लेख छ।
5: साझा खबरमा अब विदेशका खबर। अमेरिकामा यस वर्ष दादुरा रोगको पुष्टि भएका संक्रमितको संख्या 3,000 नागेको छ। अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार देशभर 3,134 जनामा दादुरा पुष्टि भएको हो। यो संख्या सन् 2025 रिपोर्ट भएका 2,289 संक्रमित भन्दा निकै बढ़ी हो। केन्द्रका अनुसार सन् 1991 पछि अमेरिकामा एकै वर्षमा देखिएको यो सबैभन्दा उच्च दादुरा संक्रमण रहेको बताइएको छ। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी 3 दिनसम्म युक्रेनमाथि आक्रमण नगर्न निर्देशन दिनुभएको छ। यसबीचमा अमेरिकी अधिकारीहरूसँग छलफल भइरहने समेत बताइएको छ। पुटिन र अमेरिकी अधिकारीहरूसँगको छलफलपछि मात्रै निर्णय लिन सकिने अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। अमेरिकी अधिकारीहरू मस्को पुगेका छन् र मध्य पूर्व युद्धको कारण इराकमा पेट्रोल आपूर्ति घटेको छ। पछिल्लो समयमा क्षेत्रीय शत्रुता बढ़दै जाँदा बगदाद र अन्य प्रान्तहरूमा सरकारद्वारा संचालित इन्धन स्टेशनहरू बाहिर लामो लाइनहरू लागेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
20: साझा खबरमा अब खेल खबर। लगातार 2 खेल जितेको नेपाल एसएससी प्रिमियर कप 2026 तेस्रो खेलमा आज साउदी अरेबिया विरूद्ध खेल्दैछ। मलेसियाको क्वालालम्पुर स्थित बायोमास मैदानमा हुने खेलमा जित निकाले नेपालले सेमी फाइनल खेल्ने एक खेल अघि नै निश्चित हुनेछ। समूह एमा लगातार 2 खेल जितेको नेपाल शीर्ष स्थानमा छ। यदि साउदीलाई पराजित गरेको अवस्थामा नेपाल शीर्ष स्थानमा रहँदै 1 खेल अघि नै सेमी फाइनलमा पुग्नेछ। सगरमाथा स्म्यासर्सले नेपाल भलिबल लीग एनभीएलमा खप्तट फाल्कन्स सुदूरपश्चिमलाई सोझो सेटमा पराजित गर्दै लगातार 2 जीत हात पारेको छ। त्रिपुरेश्वर स्थित दशरथ रंगशाला कवर्ड हलमा भएको खेलमा सगरमाथाले खप्तट फाल्कन्सलाई 3-0 सेटमा हराउन सफल भयो। संयुक्त अरब इमिरेट्स यूएईमा जीसीडी नेपाली प्रिमियर लीग यूएईको पहिलो संस्करण हुने भएको छ। आगामी सेप्टेम्बर 5 देखि 26 तारीकसम्म चल्ने प्रतियोगिताका सम्पूर्ण खेलहरू शारजहाको अल बताह स्थित फरहान क्रिकेट मैदानमा सञ्चालन हुनेछन्। र किक बक्सिङको इतिहासमा नेपाली युवा बक्सर अविरल घिमिरेले पुनः एकपटक ऐतिहासिक सफलता हात पार्नु भएको छ। जापानको नागोया शहरको करिया हलमा सम्पन्न हिट किक बक्सिङ 59 अन्तर्राष्ट्रिय खेलकुदमा फ्रान्सका प्रतिस्पर्धी माथन चोई नार्डलाई नकआउटमा पराजित गर्दै नयाँ इतिहास कायम गर्न सफल हुनुभएको हो।
5: मासे धानका लागि जुम्ला चर्चित, तर किसानहरू भने खाद्यको चामल खरिदका लागि तछार मछार। रिपोर्ट कार्टुन लगायतका सामग्री माकिने छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बालेश्वर जमल र ओम अस्पतालमा।
7: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स
8: बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
9: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र HDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।

0: एकमात्र डीटीएच सेवा डिस्क हो डिस्क हो खुशीको कनेक्शन
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
2: साझा खबरमा अब मार्ची धानको किल्लामा खाद्यको चामलको वर्षस्व शीर्षकको प्रसंग कर्णाली प्रदेशको जुम्ला मार्ची चामलका लागि प्रख्यात छ। असोज महिनामा फल्ने यो बालीको अहिले देश विदेशमा पनि उत्तिकै चर्चा छ। तर वर्षेनी मानो रोपेर मुरी फलाउने जुम्ली किसानलाई त्यो चामल वर्षभरि खान पुग्दैन। नजिकै रहेको जुम्ला बजारमा खाद्य कार्यालयबाट बिक्री हुने चामलको माग बढ़ेको छ।
3: जुम्लाको चन्दनाथ नगरपालिका औडा नम्बर दुईकी नानीकली भण्डारी कार्यालय समयमै खाद्य व्यवस्था तथा व्यापार कम्पनी कार्यालय जुम्लामा पुग्नुभयो। खाद्य कार्यालयमा सस्तो मूल्यको चामल किन्न पाउँदा उहाँ हर्षित हुनुहुन्छ। एकातिर जुम्ला मार्ची चामलले प्रख्यात जिल्ला मानिन्छ, तर वर्षभरि खान पुग्दैन। खेतीपाती गरे पनि सोचे जतिको उत्पादन हुँदैन। खाद्य कार्यालयबाट केही सस्तोमा पाइने भएकाले जुम्लाका नागरिकहरू मार्ची बाहेकको चामल लिन आउने गरेका छन्। जुम्लाको गोठीचौर गाउँपालिका औडा नम्बर चारका स्थानीय गंगादेवी पाण्डे अधिकारी बजारको मूल्य भन्दा सहुलियतमा चामल पाउने भएपछि जुम्लामा खाद्य कार्यालय प्रति उपभोक्ताको निर्भरता बढ़ेको छ। तर बढ़दो मागलाई धान पर्याप्त मौजात र नियमित आपूर्ति सुनिश्चित गर्नुपर्ने स्थानीयको माग छ। अर्का स्थानीय रीता थापा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कार्यालय जुम्लामा अहिले 8 प्रकारका चामल बिक्री भइरहेको छ। प्रति बोरा 1400 देखि 2175 रुपियाँसम्मका चामल छन्। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय जुम्लाका कार्यालय प्रमुख मनोज जोशी
4: दुवै गोदामबाट हामीले डिस्ट्रिब्युट गरेर आएर अलिक कम जस्तो एभरेजमा चाहिँ 100+ जना मान्छेहरू आइराख्नु भएको छ। अहिले दैनिक लगभग हाम्रो 3-4 लाखसम्मको कारोबार भइरहेको छ अहिले। होइन नयाँ मान्छेहरू पनि आइराख्नु भएको छ, कहिले नआएको मान्छेहरू पनि खाद्य कहाँ भनेर सोध्दै पनि आइराख्नु भएको छ।
3: जुम्लामा दैनिक 80 देखि 100 जनासम्म अनुदानको चामल लिन आउने गरेका छन्। शाखा कार्यालय जुम्लामा अहिले 1700 क्विन्टल चामल मौजात छ। अरू ढुवानी प्रक्रिया भए चामल आउने क्रम जारी रहेको खाद्यको भनाइ छ। खड्क सुनार सीआईएन रेडियो मुगु मुगु गमगडी।
2: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपल्ट।
5: बढ़ेको सिपारीको आज 12 दिन सकुशल उद्धार हुने क्रम बढ़दै जलविद्युतका सुरुङभित्रको खोजी कार्यमा तीव्रता। बाढ़ीग्रस्त क्षेत्रमा गर्भवती र सुत्केरी जोखिममा।
2: पर्यटनको मुख्य सिजनमै बुकिङ रद्द हुन थालेपछि व्यवसायी चिन्तित। भोटेकोशी बाढ़ीको क्षति 4 खर्ब रहेको प्रारम्भिक अनुमान। भाँसिएको 7 दिनपछि कृष्ण भीरमा खोलियो ट्र्याक।
5: एकै शवमा 3 परिवारको दावी। पहिचानका लागि डीएनए परीक्षणलाई व्यवस्थित बनाइँदै उपत्यका बाहिरका जिल्लाबाट दैनिक 35,000 सिलिण्डर काठमाडौँ ल्याइँदै।
2: अमेरिकामा दादुरा संक्रमण तीव्र। संक्रमितको संख्या 3,000 नाघ्यो। केही दिन युक्रेनमाथि आक्रमण नगर्न रूसी राष्ट्रपतिको निर्देशन। इराकमा पेट्रोल आपूर्ति घट।
5: र नेपाल भलिबल लीगमा सगरमाथाको लगातार दोस्रो जीत। यूएमा जीसीडी नेपाली प्रिमियर लीगको आयोजना हुने। नेपाली युवा बक्सर अविरल घिमिरे विश्व च्याम्पियन।
2: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा रबिन चाइमीले बनाउनु भएको कार्टुन लिएका छौं। रबिनले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ पछिल्लो समयमा भोटेकोशी र त्रिशुली क्षेत्रमा आएको बाढ़ी र यो बाढ़ी आउनुमा शक्ति राख्छ।

0: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
1: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
0: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
1: हाम्रा सेवाहरू
0: दाँत नदुखाइ खोल्ने,
1: दाँत भर्ने, दाँतको आसुति गर्ने,
0: दाँतको एक्सरे सुविधा,
1: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
0: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
1: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
0: ध्यान दिनै पर्ने कुरा,
1: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
0: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
2: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाग्ने टुडी खेल छेउ सङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420505041।
3: This is Radio Sankhuasabha 95.5 MHz.

0: बाढीग्रस्त क्षेत्रका गर्भवती र सुत्केरी जोखिममा पर्याप्त पोषण र आपतकालीन स्वास्थ्य सेवा चुनौतीपूर्ण बन्दै भोटेकोसी बाढ़ीको क्षति 4 खर्ब रहेको प्रारम्भिक अनुमान विपदपछिको क्षति तथा नोक्सानी यकिन गर्न गठित समितिलाई 6 साताको समय दिइयो भोटेकोसी बाढ़ीको 11औं दिनमा हिजो थप 2 जनाको जीवित उद्धार माथिल्लो त्रिशुली 1 जल विद्युत आयोजनामा 2 जनाको शव फेला अमेरिकामा दादुराको प्रकोपबाट संक्रमित हुनेको संख्या 3,000 नाग्यो 47 राज्यमा संक्रमण र एसीसी प्रिमियर कपमा नेपालले आज साउदी अरेबियाको सामना गर्ने जित हात पारेमा सेमी फाइनल पुग्ने निश्चित
1: दैनिक रु 197मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
0: नमस्कार कान्तिपुर डायरीका साथमा नवीन र तारा समाचार अब विस्तारमा
3: संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष यूएनएफपीएले रसुवा नुवाकोट र धादिङका बाढ़ी प्रभावित 15 स्थानीय तहमा करिब 4,430 गर्भवती महिला रहेको अनुमान गरेको छ। ती 3 जिल्लाका 10 भदौको विनाशकारी बाढ़ीबाट सबैभन्दा बढ़ी सुत्केरीहरू प्रभावित भएका छन्। यो संख्या घर घर पुगेर गरिएको गणना भने होइन। करिब 3,10,000 प्रभावित जनसंख्यालाई आधार बनाएर मानवीय सहायता जुटाउन गरिएको प्रारम्भिक अनुमान हो। यही अनुमान अनुसार आगामी 1 महिनाभित्र करिब 492 शिशु जन्मन सक्ने र करिब 74 महिलालाई आकस्मिक प्रसूति सेवा आवश्यक पर्न सक्ने सो संस्थाले जनाएको छ। सबै विस्थापितलाई एउटै आवश्यकताका आधारमा हिरिदा सुत्केरी गर्भवती अपाङ्गता भएका लगायतका मानिस प्रभावित हुन सक्ने चिन्ता मानवीय सहायता क्षेत्रमा काम गरिरहेकाहरूको छ। जस्तो एउटा अस्थायी आश्रयस्थलमा बसेको पुरूष वा नवजात शिशुलाई स्तनपान गराइरहेका आमाको आवश्यकता फरक हुन्छ, तर राहतको सामान्य ढाँचामा उनीहरूलाई प्राय एउटै समूहमा राखिन्छ। समस्या खान र बस्ने ठाउँमा मात्र सीमित छैन, बाढ़ीपछि स्वास्थ्य संस्थासम्म पुग्ने बाटो पनि धेरै महिलाका लागि जोखिमपूर्ण बनेको छ। यस क्षेत्रको प्रमुख जिल्ला अस्पताल त्रिशुलीको प्रसूति विभागले गम्भीर संकटका बीच सेवा उपलब्ध गराइरहेको जनाएको छ। विभागीय प्रमुख बसन्ती पञ्चका अनुसार बाढ़ी आए यता अस्पतालमा 9 जना प्रसूति भइसकेका छन्। ज्वरो गर्भमा रहेको बच्चाको चाल कम भएको र गर्भावस्थामा पिसाबको संक्रमण भएका महिला अहिले अस्पतालमा आइरहेका छन्। महिला अधिकार र सामाजिक न्यायका क्षेत्रमा काम गर्ने संस्था ओरेक नेपालकी कार्यकारी निर्देशक रेखा श्रेष्ठले आफूहरूको टोलीले भ्रमण गरेका आश्रयस्थलमा एउटै दृश्य दोहोरिरहेको बताइन्। उनका अनुसार प्राय आश्रयस्थलमा महिला पुरूष बालबालिका बिरामी र स्वस्थ व्यक्ति एउटै ठाउँमा भेटिने गरेका छन्। यौन हिंसा र मानव बेचबिखनको जोखिम पनि बढ़ेको छ। स्थानीय तहमा पर्याप्त सहायता नपाएपछि धेरै परिवार काठमाडौँ लगायतका ठाउँतर्फ जान थालेका छन्। परिवार र समुदाय छरिँदै जाँदा महिला तथा बालबालिका थप जोखिममा पर्न सक्ने अधिकार कर्मीहरूको गुनासो छ।
0: भोटेकोसी बाढ़ीले करिब 4 खर्ब रूपियाँ बराबरको क्षति पुर्याएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गतको द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कन आरडीएनएले प्रारम्भिक अनुमान गरेको छ। प्रकाशनको अन्तिम चरणमा रहेको प्रतिवेदनले पीड़ितको उद्धार तथा तत्कालीन व्यवस्थापनका लागि आगामी 6 महिनाभित्रै करिब 8 अर्ब रूपियाँ लाग्ने प्रारम्भिक अनुमान पनि गरेको छ। आरडीएनएले तयार गर्ने कार्यको नेतृत्व गरेका अर्जुन भण्डारीले भने आरडीएनएले सार्वजनिक गर्ने तथ्याङ्कलाई थप अध्यावधि गरिरहेका छौं। उनका अनुसार आज साँझसम्म प्रतिवेदन सार्वजनिक गरिनेछ। आरडीएनएमा उल्लेख भएका तथ्याङ्क र विवरणका आधारमा विपदपछिको आवश्यकता मूल्याङ्कन पीडीएनए तयार गरिनेछ। पीडीएनए प्रतिवेदन तयार हुँदा क्षतिको रकम 20-30% बढ़न सक्ने भण्डारीले बताए। यस्तै सरकारले 10 भदौमा भोटेकोसी नदीमा आएको बाढ़ीबाट भएको क्षति तथा नोक्सानीको यकिन र आधिकारिक तथ्याङ्क सार्वजनिक गर्न पीडीएनए तयार गर्ने समिति समेत गठन गरेको छ। गत साता बसेको मन्त्री परिषदको बैठकले सो निर्णय गरेको हो। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टको संयोजकत्वमा गठित समितिलाई पीडीएनए प्रतिवेदन तयार गर्न 6 साताको समय दिएको छ। पीडीएनएले विपदबाट भएको क्षति क्षति तथा नोक्सानीको आर्थिक मूल्य, प्रभावित जनसंख्यामा परेको मानवीय प्रभाव तथा तत्काल र दीर्घकालीन पुनस्थापना एवं पुननिर्माणका आवश्यकता र प्राथमिकता सहितका सूचनालाई एकीकृत गरी समग्र प्रतिवेदन तयार गर्नेछ। पीडीएनए प्रतिवेदनका आधारमा सरकारले पुननिर्माण, पुनस्थापना तथा निजी र सार्वजनिक सम्पत्तिको पुननिर्माण, पूर्वाधार निर्माण लगायतका कामका लागि आवश्यक रकम जुटाउन दाता सम्मेलन आयोजना गर्नेछ। त्यस्तै परराष्ट्र मन्त्रालयले आरडीएनए को आंशिक प्रतिवेदन सार्वजनिक गरेको थियो, जस अनुसार आरडीएनए को प्रारम्भिक मूल्यांकनले करिब 7,570 घर प्रभावित हुँदा 32,933 जना प्रभावित भएको तथा 48 सरकारी कार्यालयमा क्षति पुगेको देखाएको छ। त्यसै गरी 55 किलोमिटर सड़क, 37 मोटरेबल पुल र 68 झोलिङ्गे पुल क्षतिग्रस्त भएका छन्। करिब 1,806 हेक्टर कृषि भूमि, 13 जलविद्युत आयोजना, एउटा सौर्य विद्युत आयोजना र 2 प्रसारण लाइनमा पनि क्षति पुगेको मन्त्रालयले जनाएको छ।
3: पहिरोले पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्ण भीर सड़क खण्ड अवरूद्ध भएपछि वैकल्पिक मार्गबाट पेट्रोलियम पदार्थ, खाद्यान्न, तरकारी, औषधि लगायतका अत्यावश्यक उपभोग्य वस्तु आपूर्ति भइरहेको छ। पेट्रोलियम पदार्थ त्रिभुवन राजपथबाट ल्याउने व्यवस्था गरिएको छ। एलपी ग्यास घेटौडा बारा चेतवन हुँदै सोही बाटोबाट नै काठमाडौँ भित्राइएको छ। तोकिएको वैकल्पिक बाटो अन्तर्गत ठूला यात्रुवाहक तथा मालवाहकका सवारी साधनले काठमाडौँ आउँदा त्रिभुवन राजपथ र फर्कन्दा कान्ति लोकपथ प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ। 14 सीट भन्दा कम क्षमताका सवारी साधन काठमाडौँ आउँदा भीमफेदीको लेखानी सिस्नेरी दक्षिणकाली हुँदै काठमाडौँ आइपुग्छन्। हेटौडा फर्किँदा ती सवारी साधनले फर्पिङ, फाखेल, कुलेखानी, भीमफेदी सड़क प्रयोग गर्नुपर्नेछ। नेपाल आयल निगमका कार्यकारी निर्देशक नगेन्द्र शाहले मुख्य राजमार्ग बन्द भए पनि पेट्रोलियम पदार्थको आपूर्तिमा कुनै समस्या नरहेको बताए। पेट्रोल पाइपलाइन मार्फत अम्लेगंजसम्म आउने र काठमाडौँको दूरी छोटो भएकोले वैकल्पिक बाटो त्रिभुवन राजपथ प्रयोगमा ल्याइएको छ। निगमका अनुसार पेट्रोलियम पदार्थ बोकेका ट्याङ्कर हेटौडा, भैंसे, पालुङ, नौबिसे हुँदै काठमाडौँ आइरहेका छन्। एलपी ग्यास भने तराई र आसपासका जिल्लामा रहेका ग्यास उद्योगसँग समन्वय गरी सिलिण्डर रिफिल गरेर साना ट्रक मार्फत काठमाडौँ ल्याउने व्यवस्था गरिएको निगमले जनाएको छ। बारा, पर्सा, चितौन, मकवानपुर, नवलपरासी लगायतका जिल्लाका उद्योगबाट ग्यासबाट सोही बाटो हुँदै काठमाडौँ उपत्यकाले नै निगमले जानकारी दिएको छ। 18 भदौमा करिब 24,500 र 19 भदौमा 34,134 ग्यास सिलिण्डर काठमाडौँ उपत्यकामा ल्याइएको निगमले जनाएको छ। त्यसैको माग अनुसार करिब 60-70% मात्र एलपी ग्यास आपूर्ति गर्न सकिएको शाहले जानकारी दिए। उपत्यका नजिकका जिल्ला धादिङ, काभ्रे र वरिपरिबाट तरकारी पनि नियमित रूपमा आपूर्ति भइरहेको व्यवसायहरूले बताएका छन्।
0: यसैबीच सड़क भाँसिएको 7 दिनपछि कृष्णभीरमा डाइभर्सन ट्र्याक खोलिएको छ, तर सवारी साधन सञ्चालनमा आउन भने अझै एक साता लाग्नेछ। भाँसिएको खण्डको 252 मिटर ट्र्याक खोलिएको सड़क विभागका महानिर्देशक विजय जयसीले बताए। ट्र्याक खोल्ने काम भने पूर्वाधार विकास मन्त्रालय अन्तर्गत सड़क विभाग मार्फत नेपाल जियो टेक्निकल सोसाइटीले गरेको हो। जटिल भूगोल भए पनि अन्तिम विकल्पका रूपमा भाँसिएको सड़क भन्दा माथि भित्तो काटेर ट्र्याक बनाउने काम भएको जियो टेक्निकल इन्जिनियर राजन केसीले बताए। सोसाइटीबाट मन्दीप सुवेदीको संयोजनमा सो काम भइरहेको हो। हाल नदीबाट संरचना बनाउन सक्ने अवस्था छैन। ड्रोन सर्वे गरी जोखिम कम गर्ने गरी विभागलाई रिपोर्ट बुझाएर सोही अनुसार काम अघि बढ़ाइएको उनको भनाई छ।
3: भोटेकोशी बाढ़ीको 11 दिनमा थप 2 जीवित उद्धार गरिएको छ। नुवाकोटको विदुर नगरपालिका बेत्रावतीमा घर पुरिएको एक महिलाको हिजो उद्धार गरिएको हो। 64 वर्षीय चन्द्रिका श्रेष्ठको जीवित उद्धार गरिएको हो। सशस्त्र प्रहरीका निरीक्षक सुमन कुमार विकको कमाण्डमा खटिएको 9 टोलीले 4 घरको माथिल्लो तलाबाट उनलाई उद्धार गरेको हो। यस्तै रसुवाको भोटेकोशी बाढ़ीपछि सम्पर्क विहीन भएका एक चिनिया नागरिकको पनि जीवित उद्धार गरिएको छ। उनको माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाको अडिट 4 सोरुङबाट उद्धार गरिएको सैनिक प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए। उद्धारमा नेपाली सेना र दक्षिण कोरियाको डिजास्टर विज्ञ टोली खटिएका थिए। रसुवाको माथिल्लो त्रिशुली एक

0: पुरूषसम्म शव खोजिरहेको छ। नवलपुरमा भेटिएको हात राजकुमारकै हुन सक्ने आशामा डीएनए परीक्षणका लागि नमूना पठाइए पनि प्रयोगशालामा पालोमा अड्किएको छ, जसले परिवारको पीड़ादायी प्रतीक्षा झन लम्बिएको छ। थप जानकारी सहित सहकर्मी पर्वत पोर्तेले तयार पारेको एक सामग्री अबको कान्तिपुर सविस्तारमा।
1: बाढ़ीले बगाएर ल्याएको एउटा हात हेर्दा अमृत दियालीको मुटु चिसो भयो। कुहिन थालेको हिलो र धुलोले ढाकिएको त्यो हात देखेपछि उनलाई भाइको अनुहार झलझली सम्झना बनेर आयो। दश भदौमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीले रसुवाको स्याप्रुवेशी पाँचमा सुनचाँदी व्यवसाय गर्दै आएका झापाको बुद्ध शान्ति दुईका 33 वर्षीय राजकुमार दियाली, उनकी 30 वर्षीय श्रीमती श्रेति र मात्र 4 वर्षका छोरा सिराजलाई सम्पर्क विहीन बनाइदियो। अहिलेसम्म तीनैजनाको अत्तोपत्तो छैन। बाढ़ीपछि परिवारका सदस्यहरू शव खोज्दै चितवन र नवलपुरसम्मै पुगे। ठाउँ ठाउँमा ढुङ्गा र हिलोको थुप्रो पल्टाउँदा उनीहरूको मनमा एउटै आशा थियो, सास नभेटिए पनि लास भेटियोस्। बाढ़ी आएको पाँचौं दिन गत आइतबार राजकुमारका भतिज अविनाशले नदीले बगाएर ल्याएको एउटा हात नवलपुरमा फेला पारे। हातलाई निहालेर हेर्दा उनलाई आफ्नै काकाकै जस्तो लाग्यो। ठ्याक्कै काकाको जस्तो हात भेटियो भनेर छोराले वाट्सएपमा फोटो पठायो। अमृतले भारी स्वरमा भने, यसो हेर्दा ठ्याक्कै मेरो भाइको जस्तै छ। औला नङको बनावट सबै। त्यही धमिलो आशा र गहिरो पीड़ा बोकेर अमृतले मंगलबार काठमाण्डौ स्थित विधि विज्ञान प्रयोगशालामा डीएनए परीक्षणका लागि नमूना पठाए। प्रयोगशालामा उनको नमूना अहिले 182 नम्बर पालोमा पर्खिरहेको छ। दिन बित्दै जाँदा अमृतलाई एउटै कुराले सताइरहेको छ, रिपोर्ट कहिले आउला? अरू त के पर्खनु, आशा मरिसक्यो, अमृतले भने। त्यो हात मेरै भाइको भइदिए पनि चित्त बुझ्ने थियो। भाइ जीवितै फर्केला भन्ने आशा मरेपछि कम्तीमा शरीरको एउटा टुक्रा भए पनि भेटियोस् भन्ने उनको इच्छा छ। राजकुमार 1.5 दशकदेखि रसुवाको स्याप्रुवेशी पाँचमा सुनचाँदीको व्यवसाय गर्दै आएका थिए। त्यस भेगमा उनको मात्रै थियो त्यो व्यवसाय। व्यापार राम्रो थियो। गाउँको घरमा पहिले आमा बुबा बस्थे, उनीहरू बितेपछि घर भाडामा लगाएर सिंगो परिवार उतै बसाइसरेको थियो। चाड पर्वमा मात्र आउँथे अनि फर्किहाल्थे। दिदी रमा दियालीले भनिन्, अहिले पनि भाइ कहिले आउला भनेर बाटो हेरिरहेका छौ। मामाको व्यवसायमा सघाउन भान्जा सचिन खाती पनि उनीहरूसँगै बस्थे, तर 10 भदौको त्यो कहाली लाग्दो बाढ़ीबाट उनी संयोगले मात्र जोगिए। धितो राखेको गहना पुर्याउन राजकुमारले उनलाई चिलिमे पठाएका थिए। घटना हुनु केही मिनट अघि सामान दिएर फर्किदा सिंगो गाउँ नै बगिसकेको सचिनले सुनाए। संयोगले सचिनलाई बचायो, तर परिवारका बाँकी सबैलाई बाढ़ीले चुडेर लग्यो। उनीहरूको अहिलेसम्म अत्तोपत्तो छैन। दाजु अमृतका अनुसार बाढ़ी आउनुभन्दा केही दिन अघि राजकुमार परिवार सहित काठमाण्डौको कपन स्थित उमंग चोकमा जग्गा बैना गर्न पुगेका थिए। जग्गा धनी नआएपछि किनबेचको कुरा पछि गर्ने भन्दै उनीहरू 8 भदौको बिहानै रसुवा फर्किए। त्यही अन्तिम भेट अहिले अमृतका लागि जीवनभरि बोक्नुपर्ने सबैभन्दा गरौं सम्झना बने। खाना खाएपछि भाइको छोराले हातमुख चुठिदिनुस् ठूलो बाबा भन्यो। अमृत काठमाण्डौको त्यो साँझ सम्झिँदै भक्का निए। रमा फुपूबाट 2 वटा भाले ल्याइदिनु न, म काटेर खाँदै बस्छु भन्थ्यो। गोसाईकुण्ड जाने ग्राहकहरूलाई बुझाउनु पर्ने केही सामान बाँकी थियो, त्यो नबुझाई नहुने भन्दै राजकुमार अलि हतारमै हिँडेका थिए। बरू 14-15 फर्किन्छु भन्थ्यो अमृतले भने। तर 2 दिनपछि यस्तो घटना भयो। रेडियो कान्तिपुरका लागि पर्वत पोर्तेलका साथमा दीपशिखा रेग्मी।
2: यसैबीच भोटेकोशी बाढ़ीपछि सम्पर्कमा नआएका व्यक्तिका आफन्तहरूले चितवनमा डीएनए परीक्षणका लागि नमूना संकलन गराउन थालेका छन्। चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी चन्द्रभूषण यादवले 6 भारतीय सहित 68 जना आफन्तले पछिल्लो पटकसम्म डीएनए परीक्षणका लागि नमूना दिएको जानकारी दिए। रसुवा नुवाकोट क्षेत्रमा बसोबास भएका या रोजगारी र अन्य सिलसिलामा पुगेका तर भोटेको सेवाड़ीपछि सम्पर्कमा नआएका व्यक्तिका आफन्तहरूको नमूना लिइएको हो। सम्पर्कमा नआएका व्यक्तिका निकट रक्त सम्बन्धका नातेदार आमा बुबा वा छोराछोरीले डीएनए परीक्षणका लागि रगत उपलब्ध गराएका छन्। सो परीक्षणको सुविधा अन्य जिल्लामा पनि भएको तर चितवन आउनु नपर्ने आफ्नै जिल्लामा गर्न सकिने भनी प्रहरी प्रधान कार्यालयले परिपत्र गरेको छ। चितवन प्रहरी कार्यालयका

अनुसार हालसम्म 362 शव फेला परेका छन्, जसमध्ये 14 पहिचान खोलेर शनाखत गरी आफन्तले बुझेका छन्। 333 शव डीएनए नमूना र पहिचान हुन सक्ने अन्य विवरण सुरक्षित गरी देवघाट नजिकको वन क्षेत्रमा 1.5 मिटर गहिरो खाडल खनी जमिन मुनि व्यवस्थापन गरिएको छ।

0: भुडारीमा अब बाँकी प्रसंग भोटेकोशी बाढ़ीपछि राहत र उद्धार कार्य चलिरहँदा विभिन्न देशले राहत सामग्री पठाइरहेका छन्। सरकारको आग्रह अनुसार प्राप्त भएका सामग्री प्रभावित क्षेत्रमा लैजाने क्रम शुरू भइसकेको छ। यसै सन्दर्भमा सरकारका मन्त्री महावीर पुनलाई राहत सामग्री कसरी परिचालन भइरहेको छ भनी कान्तिपुर कर्मी दशरथ राईले सोधेका छन्।
1: मेन कुरो चाहिँ अन्तर्राष्ट्रिय सामान दुईटा स्टोर छ, एउटा चाहिँ एयरपोर्टमा छ, एउटा चाहिँ सामाकुसीमा छ। सामाकुसीमा भएको त्यो संकलन केन्द्र चाहिँ अब यही नेपालबाट संकलन भएको सामानहरू चाहिँ त्यहाँ छ, अनि एयरपोर्टमा आएको चाहिँ त्यहाँ एयरपोर्टमै छ त्यहाँ। र अब जिल्लाबाट उता नुवाकोट, रसुवा, अब धादिङ क्षेत्रतिरबाट जहाँ जहाँबाट चाहिँ स्थानीय सरकारहरूको त्यहाँको चाहिँ राहत टिमहरू छन्, उनीहरूले यस्तो यस्तो सामानहरू पठाइदियो भन्छ, अनि त्यो अनुसारको त्यहाँ दिनमा 20-25 चाहिँ गाडी चाहिँ सामानहरू दिनदिनै त्यहाँबाट मुभ भइरहेको हुन्छ।
2: खासमा चाहिँ यो विदेशबाट आएका सामानहरू चाहिँ कस्ता कस्ता छन् मन्त्रीज्यू?
1: उद्धारको सामान हुन्छ। अब हामीले खास गरी खानेकुराहरू चाहिँ विदेशबाट नल्याउनु अरू सामान ल्याउनु भन्छौँ, किनभने खानेकुराको लागि यहाँ क्षेत्रमा गोदाममै बनाएर यहाँ राखेको छ, खाद्य कुराहरू वितरण गरिरहेको छ, औषधिहरू आइरहेको छ, मेसिनहरू आइरहेको छ, अब टेन्टहरू, स्लिपिङ ब्यागहरूदेखि लिएर अब यस्तो धेरै डरका सामग्रीहरू चाहिँ आउँछ त्यहाँ। त्रिपालहरू भयो, अब यो बस्ती, अब यो क्याम्प बनाउनको लागि क्याम्पमा चाहिने टेन्टहरू प्रशस्त मात्रामा आइरहेको छ।
2: अहिलेसम्ममा लगभग कति सामानहरू आयो हजुर, कति टन सामान आयो हजुर?
1: अब त्यो त जोडेकै छैन, कति सामान आयो भन्न जोडेकै छैन। अब त्यो जोडेपछि त्यो लागत चाहिँ छ, हरेक देशको सामान चाहिँ आउनुभन्दा अगाडि नै लिस्ट आउँछ, यो सामान आउँछ भनेर, अनि केही सामानलाई चाहिँ लिस्ट बनाएर टोटल गर्छन् गर्दैछन् एनडीआरआरएमएममा चाहिँ टिम छ, त्यसले टिम बनाइरहन्छ।
2: अनि मन्त्रीज्यू, अनि यो अहिले इन्डिया र चीनले चाहिँ बेलिभिज पनि पठाउने भन्दै
1: चीनबाट दुईटा बेली ब्रिज हिँडिसक्यो, र अब आज भोलि चाहिँ माथि मुस्ताङको बाटो आउँछ, कोरोलाको बाटो।
2: दुईटा मात्रै हजुर बेली ब्रिज
1: अहिले चाहिँ दुईटा खोला भएछ, तिनीहरूकोमा पनि स्टक भन्ने हुँदो रहेछ, अब त्यही खोजखाज गरेर पठाउँदैछ।
2: भारत र दक्षिण कोरियाले पनि पठाउने भन्थ्यो नि त,
1: अब यताबाट पनि त्यो जम्मा गर्दैछ होला नि त। अब त्यो बेली ब्रिज भन्दा अब कुन साइजको कत्रो त्यो ठाउँ अनुसारको बेली ब्रिज बनाउनु पर्ने हो, अब त्यसमा चाहिँ जम्मा गर्दैछ होला। भारतको चाहिँ थाहा छैन कति पठाउँछ, कहिले पठाउँछ, चीनबाट चाहिँ हिँडिसक्यो।
2: अहिलेसम्म कतिवटा देशले चाहिँ हामीलाई यस्तो विदेशबाट चाहिँ सहयोग पठायो, त्यो हामीसँग केही डाटा छ
1: मन्त्रीज्यू? जुन देशले पठायो त्यो देशको, इन्डियाले 7-7 जहाज, युएले चाहिँ 3 जहाजमा पठायो, चाइनाले चाहिँ कति 3-4 जहाजमा पठायो, अनि यो युएले चाहिँ तेस्रो जहाज 3 जहाजमा पठायो, जापानले चाहिँ 3 जहाजमा चाहिँ ल्याएको।
2: यो राहत चाहिँ हाम्रो कन्टिन्यू आइरहने हो कि, यो यसको निश्चित समय के छ मन्त्रीज्यू?
1: जारी रहने भन्ने त कसरी हुन्छ र, अब यहाँ आवश्यकता अनुसार उनीहरूले फुल सपोर्ट गर्छौँ, लिस्ट बनाएर दिनु भन्छ यहाँ। अब हामीले पनि अब यहाँ कामहरू गर्दै जाँदाखेरि के चिजहरू चाहिन्छ त्यो चाहिँ उनीहरूलाई माग्ने हो, यहाँ सक्ने जति यहीँ गर्ने हो, नसक्ने जति यस्तो चिज पठाइदियो भन्नु माग्ने।
3: यसैबीच भोटेकोशी नदीमा भदो 10 गते आएको विनाशकारी बाढ़ीमा परे मृत भएकामा चाहिँ हालसम्म 1344 जनाको शव फेला परेको छ भने 5000 जना अझै सम्पर्कविहीन छन्। फेला परेका मध्ये 52 बालक, 33 बालिका, 269 महिला, 489 पुरूष तथा 501 शव चिन्न नसकिएको प्रहरीले जनाएको छ। बाढ़ी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धार कार्यलाई सुरक्षा निकायले निरन्तरता दिइरहेका छन्। फेला परेका मध्ये 1030 शव सुरक्षित रूपमा जमीनमा गाडेर व्यवस्थापन गरिएको छ भने बाँकी शवको पहिचान तथा व्यवस्थापन प्रक्रिया अघि बढ़ाइएको छ। भोटेकोशी बाढ़ीपछि विस्थापित भएका 4627 जना अहिले 3 जिल्लाको होल्डिङ सेन्टरमा बसेका छन्। रसुवा, नुवाकोट र धादिङमा गरी 37 होल्डिङ सेन्टरमा रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। हालसम्म भौतिक रूपमा 7570 निजी घरमा क्षति पुगेको प्राधिकरणले जनाएको छ। कान्तिपुर डायरीमा पुनः ब्रेकको पालो।

कान्तिपुर डायरीमा अब आर्थिक प्रसंग। भोटेपछि बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ़दै गएको छ। नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हाल 11,55,56,971 मौजदात रहेको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ। सरकारले यसअघि सो कोषमा जम्मा भएको 1 अर्ब बाढ़ी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ। 9 वाणिज्य बैंकमा 8,06,25,15,518 र हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेको डलर खातामा थप 1,98,37,695 अमेरिकी डलर जम्मा भएको कार्यालयले जनाएको छ।

0: हेल्थसँग कहिले गर्दिन सम्झौता, किनकि मसँग छ मेरो हेल्थ फ्रेन्ड
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट्स।
2: भदौ 10 को भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीका कारण रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लाको दूरसंचार पूर्वाधार र संरचनामा समेत क्षति पुगेको छ। दूरसंचार प्राधिकरणको प्रारम्भिक विवरण अनुसार विपत्तिबाट दूरसंचार पूर्वाधारतर्फ मात्रै करिब 45 करोड़ रूपियाँ बराबरको भौतिक क्षति भएको अनुमान गरिएको छ। संचार सम्पर्क विच्छेद भएका स्थानका लागि आपतकालीन दूरसंचार सेवाको व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ। यस अन्तर्गत अन्तर्राष्ट्रिय दूरसंचार संघ आईटीयूबाट प्राप्त 20 स्थान र एनसेलबाट प्राप्त 10 स्थान गरी कुल 30 स्थान सेटेलाइट फोन र राष्ट्रिय विपद जोखिम नियन्त्रण तथा व्यवस्थापन प्राधिकरणलाई हस्तान्तरण गरी प्रयोगमा ल्याइएको छ। 29 स्थान सेटेलाइट इन्टरनेट टर्मिनल रसुवा र नुवाकोटका जिल्ला प्रशासन कार्यालय मार्फत सञ्चालन गर्ने व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ।
3: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकामा यो वर्ष दादुरा रोगका संक्रमितको संख्या 3,000 नाघेको छ। यो संख्या सन् 2025 रिपोर्ट भएका 2,289 संक्रमित भन्दा निकै बढ़ी हो। अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार सन् 1991 पछि अमेरिकामा एकै वर्षमा देखिएको यो सबैभन्दा उच्च दादुरा संक्रमण संख्या हो। यो वर्ष अमेरिकाका 50 मध्ये 47 राज्यमा संक्रमण देखिएको छ। हालसम्म 248 जना अस्पतालमा भर्ना भएका छन्, जुन कुल संक्रमितको करिब 8% हो। केन्द्रका अनुसार पुष्टि भएका संक्रमित मध्ये करिब 94% व्यक्ति खोप नलगाएका रहेका छन्। दादुराबाट बच्नका लागि केन्द्रले दादुरा, गलफुलो र रूबेला विरूद्धको खोप 2 मात्रा लगाउन सिफारिश गरेको छ। अमेरिकामा बाल बालिकाको खोप लगाउने दर समेत घटिरहेको छ। सन् 2025-26 शैक्षिक वर्षमा बाल बालिकामा दादुरा, गलफुलो र रूबेला विरूद्धको खोप लगाउने दर 92.4% झरेको छ। सन् 2019-20 यो दर 95.2% थियो। हाल करिब 2,80,000 बाल बालिकासँग खोपको पूरा मात्रा लगाएको प्रमाणित अभिलेख छैन। केन्द्रका अनुसार कुनै समुदायमा 95% भन्दा बढ़ी मानिसले खोप लगाएको अवस्थामा सामुदायिक प्रतिरक्षाका कारण अधिकांश मानिस दादुराबाट सुरक्षित रहन्छन्।
2: कान्तिपुर डायरीमा अब खेल प्रसंग। नेपाल ले एसएससी प्रिमियर कप क्रिकेटमा आज साउदी अरेबियाको सामना गर्दैछ। मलेसियामा भइरहेको प्रतियोगिताको क्वालालम्पुरस्थित बायबास ओभल मैदानमा हुने खेलमा साउदी अरेबिया विरूद्ध विजयी हात पारे नेपालको सेमिफाइनल प्रवेश सुनिश्चित हुनेछ। खेल अबको केही बेरमा शुरू हुनेछ। यसअघि नेपालले पहिलो 2 खेल जितिसकेको छ। नेपालले यसअघि बहरानलाई 7 विकेट र मलेसियालाई 6 विकेटले हराएको थियो। नेपाल 4 अङ्कसहित सम्भ 1 को शीर्ष स्थानमा छ। नेपालले अब मंगलबार हङकङसँग प्रतियोगिताको अन्तिम खेल खेल्नेछ। हङकङको 4 अङ्क छ। हङकङले मलेसियालाई सुपर ओभरमा पराजित गरेको थियो। मलेसियाको 2 अङ्क मात्र छ। नेपालले अन्तिम खेलमा हङकङलाई पराजित गरेमा मात्र मलेसियाको सेमिफाइनल पुग्ने सम्भावना रहन्छ।
3: अब मौसम सम्बन्धी जानकारी। देशभर साधारणतया बादल लाग्नेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थान, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा तथा मध्य प्रदेशको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाड़ी भूभाग, कर्णाली प्रदेशको पहाड़ी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। केही बेर अघि काठमाडौँ उपत्यकाको न्यूनतम तापमान
4: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
5: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
4: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
5: हाम्रा सेवाहरू
4: दाँत नदुखाई खोल्ने,
5: दाँत भर्ने, दाँतको आसुति गर्ने,
4: दाँतको एक्सरे सुविधा,
5: बाँगाटिङ्गा नमिलेका दाँत मिलाउने,
4: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
5: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
4: ध्यान दिनै पर्ने कुरा।
5: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
4: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
6: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाग नेटुडी खेल छेउ, शंखुवा सभा। फोन नम्बर 0295-62320 र 98-420-50541।
7: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनी?
8: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
9: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068।
10: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
11: रेडियो सङ्खुवा सभा समय सूचक अहिले बिहानको 7 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
2: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860946400
3: र 9819327375।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको घर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147। घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खानबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9905209-0062।
3: ओहो लु नमस्कार है सर।
4: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट
3: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
4: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
5: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खादबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
6: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
5: साथै हामी कहाँ स्तरीय कटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
6: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
5: छटाल टेलरिङ सेन्टर, खादबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
6: डिजाइनर सुमन ठटाल, 9865-39-444
5: र 0295-90-155।
7: More style, more design. Total Tailors.
8: नेपाल नेत्र ज्योति संघ, तेज रत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ, तेज रत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेको प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल, विराटनगर मोरङ। आयोजन नेपाल नेत्र ज्योति संघ, तीज रत्न आँखा तथा कान उपचार केन्द्र, खानबारी संखुवा सभा।

0: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनी?
1: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
2: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068।
3: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
4: खुशीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन नम्बर 0295752067। मोबाइल नम्बर 98656860460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
5: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
6: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका भित्रैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
5: हाम्रो सेवाहरू
6: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडिमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 0295605680, 98520165680 र 98421081। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खाँदारी 1, सङ्खुवा सभा।
7: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
8: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
9: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 0295651165, 98421552504, 98421269087 र 98520519906।
10: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला? त्यसको लागि के को चिन्ता? हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
11: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक नगरपालिका रोड, सङ्खुवा सभा।
10: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
11: प्रोप्राइटर लक्ष्मी काफले।
10: सम्पर्क 9843447262,
11: 9810555580
10: र व्हाट्सएप नम्बर 9852286646।
11: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
10: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
11: सङ्ख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
10: हाम्रा सेवाहरू
11: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
10: दाँत खोल्ने, दाँत सफा गर्ने,
11: दाँतको एक्सरे गर्ने,
10: झिक्न नमिल्ने पिच दाँत लगाइने,
11: झिक्न मिल्ने आरपीडी लगाइने,
10: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
11: बाङ्गोटिङको दाँत मिलाइने,
10: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
11: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका एक, प्रहरी गेट छेउ, सङ्खुवा सभा, हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
10: सम्पर्क नम्बर 029590667 र 9842226667।
12: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online,

0: राष्ट्रको गौरव नेपालीको आवाज आजको आवश्यकता समृद्ध समाज रेडियो संखुवा सभा 95.5 MHz।
1: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्तरोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगर इखात बारीमा सेवा दिइरहनु भएको छ।
1: संखुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजे एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गोटिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा, हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 98420226667।
3: आयो सबको घर घरमा।
4: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
5: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
4: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 029562666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
6: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
7: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
8: किन र काका?
7: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
8: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सृजन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
7: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
8: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
7: सृजन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
8: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै 1 नम्बरी काँचो सुन पनि पाइन्छ
7: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
8: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ।
7: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
8: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
7: सृजन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
8: प्रोप्राइटर सुनु एन भीम कदाइली।
7: सम्पर्क 029140084 र 98040485877।
9: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
10: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
11: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरीश्वर सुनसरी। सम्पर्क नम्बर 98525557068।
12: साथै 98525577 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
13: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
14: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
13: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
14: ए त्यसको लागि त हाम्रै खातबारीमा तेजरत नाका तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवासभा जिल्लाको खाँचबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
15: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
14: अटो रिफ्राक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
15: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
14: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
15: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
14: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ,
15: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
14: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
15: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
14: थप जानकारीको लागि 029562061,
15: 029573315
14: र 98520717
15: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँचबारी संखुवा सभा।
16: नमस्कार है वडा अध्यक्षज्यू।
17: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
16: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
17: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
16: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
17: यो मेरो सुर त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी लो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीबाट नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला।
16: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
18: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
14: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
19: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
14: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
18: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
15: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 98420872776।
20: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खाँचबारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
15: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
14: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँचबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खाँचबारी 1 खाँचबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520 29 47, 98000906062।
21: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
0: तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 शङ्ख सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295572 67, मोबाइल 97438640084।
21: ओहो लु नमस्कार है सर।
22: ओहो लु नमस्कार है सर। नमस्कार।
21: अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
22: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
21: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरुन्त

0: मात्र ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
1: होटल टेलरिङ सेन्टर खाँदारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
0: डिजाइनर सुमन ठटाल 9865349444
1: र 0295901155।
2: मोर स्टाइल मोर डिजाइन ठटाल टेलर्स।
3: श्री हिमालय किरण पब्लिक क्याम्पस खादबारी साथ नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादबारी साथ नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 को लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
4: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
5: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार संखुवा सभा। फोन नम्बर 0295611065, 9841252504, 9841226987 र 9852051906।
6: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव नेपालीको शान, रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको आठ बज्यो।

0: क्षेत्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, संखुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले।
2: सम्पर्क 98433-47262,
1: 98-10-55-55-85
2: र वाट्सएप नम्बर 98-5-20-28-646।
3: खादबारी नगरपालिकाको अनुरोध।
4: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
5: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
4: डेंगू रोगको रोकथामका उपायहरू:
5: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
4: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
5: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
4: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
5: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: स्वास्थ्य शाखा, खादबारी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, खादबारी संखुवा सभा।
6: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
7: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
8: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98-5-20-55-768।
9: साथै 98-5-20-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
10: दिनलाई कसरी व्यतीत हुन्छ, तपाईँका मैश्वादी बारुडा सिफल र तपाईँसँग भएका विभिन्न ज्योतिष, धर्म, संस्कार अनि संस्कृति सम्बन्धीका विशेष जानकारीहरू भने दिने प्रयास गरिरहन्छु। हरेक दिन कार्यक्रम 8 बजेबाट 9 बजेसम्म आउने गर्छ। आज पनि कार्यक्रमको शुरूआती चरणमा छु। कार्यक्रममा तपाईँलाई आज पनि पञ्चाङ्ग, ग्रह गोचर, तिथिमिथि अनि तपाईँको राशिफल लगायत विभिन्न कामहरू लिएर उपस्थित भएका छौं। कार्यक्रम सुन्दै हुनुहुन्छ, कार्यक्रम सुन्दै गर्दा तपाईँलाई ढिलो नगरिकन कार्यक्रमलाई म अगाडि बढाउँछु। आजको पञ्चाङ्ग र ग्रह गोचरबाट

0: आजमिति 2083 साल भदौ 21 गते आज आइतबार तदनुसार ईस्वी सन् 2026 आज सेप्टेम्बर 6 तारीक नेपाल सम्मत 1146 आज गुल्लागा रौद्र नाम संवत्सर श्री सूर्य दक्षिणायन वर्षा ऋतु आज भाद्र महिनाको कृष्ण पक्ष परम पवित्र पावन दिन दशमी रहेको छ। आज 31:39 पला दिनको 6:25 तत्पश्चात भने एकादशी रहनेछ। आर्द्र नक्षत्र 35:31 पला 19:57 सिद्धियुग 12:44 पला भवकरण 4:42 पला आज आनन्द युगमा ध्वंस युग रहेको छ। आजको दिनमानको समय 31:21 पला बिहान सूर्य उदय 5:45 जाँदा भयो। साँझ सूर्यास्त 6:17 जाँदा रहनेछ। भोलि अजा एकादशी व्रत, भोलि निजामती सेवा दिवस पनि रहेको छ। तपाईँले यसरी बुझ्नुहोस्, आज दशमी हो तर एकादशीको व्रत भोलि रहेको छ। सबैलाई जानकारी मैले गराए। अब हामी केही दिन पछाडि कुशी औंसी यानि कि पितृको मुख हेर्ने दिन, अब हामीले भन्ने बेला बाबाको मुख हेर्ने भन्ने गर्छौं। कुशी औंसी नजिकै गर्दा तपाईँलाई आजै जानकारी गराइहालौं, 26 गते शुक्रबारको दिन कुशी औंसी परेको छ। त्यसै दिन कुशलाई छेदन गरेर ल्याएर पूजा गरेर कुश घरमा राख्यो भने शुभ हुन्छ। यसको बारेमा हामी भोलि पर्सि पनि अझ धेरै चर्चा गर्ने नै छौं। अहिले भने ग्रह गोचर सूर्य सिंह राशिमा रहनु भएको छ भने चन्द्रमा मिथुन राशिमा रहनु भएको छ। आजको चन्द्रमा दिनैभरि मिथुन राशिमा रहनेछन्। त्यस्तै गरेर आजको दिनमा यति मात्रै होइन, आज विशेष गरी मंगल पनि मिथुन राशिमा छन्। मिथुन राशिलाई महालक्ष्मी युगको निर्माण बनेको छ। बुध ग्रह सिंह राशिमा रहनु भएको छ भने बुध ग्रह सिंह राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र तुला राशिमा, शनि मीन राशिमा, राहु कुम्भ र केतु भने सिंह राशिमा आजको ग्रहहरूबाट संकेत देखिन्छ। यो ग्रह गोचरको हिसाबमा अब तपाईँलाई जानकारी दिउँ कि तपाईँको आजको दिन कसरी व्यतीत हुन्छ, तपाईँका ग्रहले के भन्छन्, तपाईँका मेषादि 12 राशिफल यस प्रकार छ। सबैभन्दा पहिलो राशि मेष राशि, तेस्रो भावमा पराक्रमिक योगहरू बन्दै गएका छन्। आफ्ना उच्च सम्मानहरू प्राप्त रहनेछ। उन्नति अनि प्रगतिको पनि धेरै कुरामा सहज हुँदा मन हर्ष र उल्लासले गदगद रहनेछ। लामो समयदेखि तपाईँको लागि धेरै कुरामा उन्नति रहनेछ। गर्दै आएका हरेक कामबाट पनि मेष राशिको लागि दिन शुभ देख्न सकिन्छ। वृष राशि हुनेको लागि गर्दै आएका कामबाट तपाईँको लागि धेरै कुरामा सहज हुनेछ। मन परेका व्यक्तिहरूसँग भेटघाट रहन्छ। आँटेका ताकेका कामहरूबाट पनि राशिमा शुभ लक्षणहरू देखिने युग छ। मिथुन राशि हुनेको लागि गर्दै आएका कामबाट तपाईँको लागि उन्नति र प्रगति राम्रो छ। आजको दिनमा अर्थ हिसाबले हेर्दाखेरि अर्थ संकलन, अर्थमा कारोबार सबै कुरामा राम्रो हुन्छ। पैसाको कारोबारमा कुनै कमी हुँदैन किनकि लग्नमा महालक्ष्मी छ। तर आज प्रेम सम्बन्ध भने सुधार भएर जानेछ। पठन पाठनमा पनि आज धेरै मन उत्साहित भएर लाग्ने योग देखिन्छ। कर्कट राशि हुनेको लागि गर्दै आएका हरेक कामबाट सफलता मिल्नुका साथसाथमा चन्द्रमा 12 छन्। अलिकति दोष त लागि नै आउँछ, तथापि लग्नमा बृहस्पति उच्च हुँदा दोष कमी नै हुन सक्ने सम्भावना भएकाले दिनमा सुगत योगहरू रहेका छन्। राम्रा योगहरू छन्, उन्नति र प्रगतिमा राम्रो हुने योगहरू राशिमा छ। सिंह राशिमा यतिखेर भने राजयोग युक्त ग्रह छ। सरकारी जागिरमा, खेलकुदका क्षेत्रमा असाध्यै सम्मानित हुनुपर्ने खालका योगहरू छन्। तपाईँको लागि दिन सकारात्मक छ। उन्नति र प्रगतिमा पनि धेरै कुरामा राम्रो हुने खालका योगहरू छन्। मन परेको व्यक्तिहरूसँग भेटघाटको पनि योग आजको राशिबाट सिंह राशिलाई ग्रहमा संकेत देखिन्छ। कन्या राशि हुनेहरूको लागि यतिखेर ग्रहमा स्वास्थ्यलाई निकै ख्याल गर्नुपर्ने रहेको छ। खानपिनमा पनि ध्यान दिनुहोला। स्वास्थ्य बिग्रिँदा, धन खर्च बढ्दा मन अलिकति कता कता नरमाइलो हुनेछ। पारिवारिक हिसाबमा हेर्दा सम्बन्धहरू सुधार राम्रो भइरहेको अवस्थाहरू देख्न सकिन्छ भने गर्दै आएका कामबाट पनि आजको दिन तपाईँको लागि महत्वपूर्ण दिनहरू बन्दै गइरहेको अवस्थाहरू देख्न सकिन्छ।
1: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 9843597658 9142373601
2: सङ्गीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
0: तुला राशि हुनेको लागि आजको दिनमा सुखद समाचारहरू सुन्न पाइने युग रहेको छ। नयाँ यात्राहरू बन्नेछन्, वैदेशिक यात्राहरू शुभ रहेका छन्, तपाईँको अधुरा कामहरू पूरा हुने युगहरू पनि छन्। मन परेका व्यक्तिहरूसँग अचानक भेटघाट पनि हुने युग छ भने प्रेममा पनि सफलता हात पर्ने युगहरू राशिमा संकेत छ। आजको दिनमा ग्रह र अलिकति चटपटको भय मुद्दाहरू झुटा आरोपहरू अलिकति आरोप प्रत्यारोपहरूमा दिन व्यतीत रहनेछ। डाहा ईर्ष्या गर्ने प्रवृत्तिहरू बढ़ी वृद्धि रहिरहेको अवस्था छन्। वृश्चिक राशिले आज भगवानको नाम संकीर्तन गर्दै अगाडि बढ्नु, सूर्य भगवानको विशेष उपासना गर्नु राशिमा वृश्चिक राशिलाई शुभ हुने खालका लक्षणहरू देख्न सकिन्छ। धनुराशि हुनेको लागि मान सम्मानमा वृद्धि हुनका साथसाथमा पारिवारिक जनहरूबाट पनि शुभ रहेको छ। मान सम्मानमा वृद्धि हुन्छ, नभनेका कामहरू भने बन्दै जान सक्ने सम्भावना आजको दिनमा राशि धनुराशिलाई संकेत देख्न सकिन्छ। मकर राशि हुनेको लागि यतिखेर 7:30 को शनि छैन, शनि धनस्थानमा पनि छैन, तेस्रो स्थानमा छ, यसले गर्दा पराक्रम त कमी होला नै, तर बृहस्पतिको शुद्ध दृष्टि तपाईँको राशिमा भएकाले उन्नति राम्रो रहन्छ। बृहस्पतिको दृष्टिले गर्दा धार्मिक क्षेत्रमा कुनै पनि सभाहरूमा कुनै पनि सत्सङ्गहरूमा मन त्यहीँ पुग्न सक्ने खालका योगहरू छन्। गरेका कामबाट तपाईँलाई सबैले प्रशंसा त गर्लान्, उन्नतिमा भने केही बाधक शत्रु लाग्न सक्छन्, बोल्दा विशेष ध्यान दिनु शुभ हुन्छ। सन्तान सुख प्राप्ति राम्रो छ, आजको दिनमा पठन पाठन शुभ हुनेछ, सबैले तपाईँको प्रशंसा गर्दा आजको दिन तपाईँको इज्जतमा वृद्धि रहनेछ भने कुनै पनि महत्वपूर्ण कामहरूको तपाईँलाई जिम्मेवारी प्रदान गरिने सम्भावना कुम्भ राशि हुनेहरूको लागि देख्न सकिन्छ। र अन्त्यमा मीन राशि हुनेहरूको लागि भने आजको दिन सुखद कमी छ, स्वास्थ्यले निकै समस्या पार्न सक्छ, नसाको समस्या टाउको समस्याले तपाईँलाई दुःख दिने खालका सम्भावना छन्। विशेष तपाईँले ध्यान दिँदै मीन राशि हुनेहरूको लागि विशेष ध्यान दिनुपर्ने अवस्थाहरू छन् भने गर्दै आएका कामबाट पनि तपाईँलाई सुखद हुने खालका योगहरू आजको राशिबाट संकेत मीन राशिबाट ग्रहमा देख्न सकिन्छ।
1: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 9843597658 9142373601।
2: सङ्गीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
3: के तपाई आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
2: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
2: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति दर्पण।

0: हजुर, कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईँसँग भएका विभिन्न जानकारीहरू दिने प्रयासमा लागिरहेको छु। अब एउटा कुरो बताइहालौं, आज हामी तपाईँलाई हाम्रो पात्रोमा कार्यक्रम सुनिरहनु भएको छ अथवा सुन्नु भएको छैन, जे भए पनि हाम्रो पात्रो एप्लिकेशनबाट तपाईँले गर्नुभएका कमेन्टबाट पनि आज हामी चिन्ह हेर्न सक्ने सम्भावना छ। धेरै कमेन्ट आएको खण्डमा अथवा धेरैले भन्ने गर्नुहुन्छ नि हामीलाई, गुरुदेव कहिलेकाहीँ कमेन्टबाट पनि चिन्ह हेर्नु पर्यो भन्नुहुन्छ। आज हामी हाम्रो पात्रमा तपाईँ जानुहोस्, हाम्रो पात्रो एप्लिकेशन डाउनलोड गरेर हाम्रो पात्रो खोलिसकेपछि भित्र रेडियोको बक्समा जानुहोस्। रेडियोको बक्समा गइसकेपछि सनातन रेडियो नेटवर्क सर्च गर्नुहोस्, यस एएन एटीएन सनातन रेडियो नेटवर्क सर्च गरिसकेपछि तपाईँले त्यहाँबाट हामीलाई तपाईँ कहाँदेखि हाम्रो कार्यक्रम सुन्दै हुनुहुन्छ, कुन जिल्लाको कुन गाउँबाट, तपाईँको नाम के हो, तपाईँ कसको बारेमा हेर्न चाहनुहुन्छ, यस्ता सबै कुराहरू तपाईँले प्रश्न खुलाएर शुद्ध नेपाली भाषामा कसको बारेमा हेर्नुहुन्छ, उहाँको साल महिना गते समय जिल्ला बारहरू अनि उहाँका जिज्ञासाहरू पनि प्रश्न रूपमा खुलाएर लेख्नुभयो भने हामी पक्कै पनि तपाईँको कमेन्ट हेर्नेछौ। तर कमेन्टमा एकदम छिटो भन्दा छिटो हामी तपाईँको कमेन्टको प्रतीक्षामा रहेका छौं है, किनभने हामी तपाईँहरूले चाहिँ गर्नु भएन भने, कमेन्ट गर्नु भएन भने हामी के गर्छौं, फोनतर्फ लागिहाल्छौं। कति हुनुहुन्छ, कहाँ कहाँदेखि हुनुहुन्छ म हेरिहाल्छु। यतिखेर एउटा कमेन्ट आइसकेको छ, म उहाँको कमेन्ट पढिहाल्छु, अर्को कमेन्ट आएर भने हामी फोनतिरतर्फ लागिहाल्छौं। तर धेरैले हामीलाई भन्ने गर्नुहुन्थ्यो, हामी सनातन रेडियो नेटवर्कबाट कार्यक्रम सुन्छौं, लौ न हामीलाई पनि कहिलेकाहीँ हाम्रो पात्रोबाट चाहिँ हेर्ने मौका दिनु पर्यो भन्नुभएको थियो। त्यो मौका आज आएको छ, कतिको तपाईँहरूले त्यो मौकाको लागि सदुपयोग गर्नुहुनेछ। म सन्तोष खत्री भोजपुरबाट नियमित रूपमा रेडियो शंखु सबैबाट हजुरको कार्यक्रम सुन्छु। म आफ्नो बारे, जीवनका दशा, ग्रह अनि स्वास्थ्य अवस्थाको बारेमा हेरिदिनु होला भन्नुभएको छ। 55 सालको जन्म भन्नुभएको छ, पुष महिना 2 गते लेख्नु भएको छ। 2 गते बिहिबार बिहान 8 बजे भन्नुभएको छ, ठ्याक्कै जन्म 8 बजे भएको रहेछ उहाँको। जन्मस्थान भोजपुर जिल्ला डाँडा बोख्युम भन्नुभएको छ है। उहाँले हामीलाई कमेन्ट गर्नुभएको पहिलो कमेन्ट उहाँको छ। अब हेरौँ, धेरैको कमेन्ट आउँछ आज अनि हामी सबैलाई यहाँबाट जानकारी गराउँछौ। तपाईँको राशिको नाम सन्तोषजी, अनुराधा नक्षत्रको तेस्रो पावबाट नाम जुर्छ, नु अक्षरबाट वृश्चिक राशि हुन्छ, पुष महिनाको कृष्ण पक्षको चतुर्दशी तिथिमा जन्मिनु भएको छ। चतुर्दशी तिथिलाई शान्ति गराउनु राम्रो हुन्छ है, लाग्दो चतुर्दशी छ तर पनि शान्ति चाहिँ गराउनु शुभ मानिन्छ। अर्को कुरा छ, यो तपाईँको चिनाले अहिले के भनिरहेको छ भने, लग्न धनु लग्न रहेको छ, लग्नको मालिक बृहस्पति तेस्रो पराक्रम स्थानमा छ, एकदम राम्रो छ, एकदम उन्नति प्रगति गर्ने हो, तर त्यसलाई राहुको दृष्टि परेकाले राहुले अलिकति केही कुरामा विशेष ध्यान नदिएको खण्डमा अलिकति बिग्रिन सक्ने हुन्छ। बिहिबारको व्रत बस्नु, शनिबारको व्रत बस्नु, गुरूचन्द्रले यो घरको शान्तिहरू गराउनु। अहिले तपाईँ को उमेरमा 22 वर्षदेखि 30 वर्षसम्म संकटा भन्ने ग्रह छ, संकटाको शान्तिहरू पनि गराउनु। तपाईँको लागि विशेष आभार कमेन्ट गरिदिनु भएकोमा। धेरै कमेन्टहरू आउन् भनेर हामीले यसरी तपाईँहरूलाई बा धेरै मान्छे चाहिँ प्रतीक्षारत हुनुहुन्छ कि भनेर हो, धेरै कमेन्टहरू आएन भने हामी फेरि फोनतर्फ लागिहाल्छ। मैले अहिले पनि वाचा गरिसकेको छु, तर कमेन्ट आउने क्रम जारी छ। मैले अर्को कुरा थपिहाले, सकभर कमेन्टमा जिज्ञासा महत्वपूर्ण कुरा राखिदिनु होला है, महत्वपूर्ण कमेन्टहरू राखिदिनु भयो भने हामीलाई सहज हुन्छ। धेरै कुरा सोध्नुभन्दा 2-3 कुरा टकटक पाएर तपाईँले पोइन्ट रूपमा तपाईँले धेरै कुरा नभएर थोरै मात्रै कुरा सोधिदिनु भयो भने अझ धेरै तपाईँहरूको त्यही बारेमा हामी त्यसलाई क्लियर गर्न हामीलाई सहज हुन्छ। धेरै सज्जनहरूलाई थाहा नहुन सक्छ कहाँबाट कमेन्ट गर्ने होला भनेर, होइन, तपाईँ कार्यक्रम सुन्दै हुनुहुन्छ, तपाईँको हातमा एन्ड्रोइड मोबाइल पक्कै छ भनेपछि तपाईँले तपाईँको मोबाइलमा हाम्रो पात्रो भन्ने एउटा एप हुन्छ, त्यो एप छ कि छैन, छैन भने तुरन्तै हाम्रो पात्रो एप्स डाउनलोड गर्नुहोस्, 1 मिनटमा भइहाल्छ। अनि हाम्रो पात्रो एप्स डाउनलोड गरिसकेपछि त्यहाँ होम पेजमा देखिन्छ रेडियो भन्ने एउटा बक्स छ, अलिकति तल स्क्रोल गरेपछि अनि त्यो रेडियोभित्र छिरिसकेपछि सनातन रेडियो नेटवर्कमा तपाईँले सर्च गर्नुहोला, यास ए यान ए टीएन सनातन आरएडीआईओ रेडियो हान्ने बित्तिकै सनातन रेडियो नेटवर्क आउँछ र त्यहाँबाट तपाईँले हामीलाई सबैभन्दा पहिले हाम्रो यो सनातन रेडियो नेटवर्कलाई तपाईँले लभ रियाक्ट छ त्यहाँ नामको अलिक तलपट्टि एउटा पानको पात जस्तो छ त्यसलाई तपाईँले त्यहाँ छुनुहोला अनि त्यहाँ त्यसलाई लगइन गरिसकेपछि तपाईँको कमेन्ट यहाँ आउँछ है त। हामी अर्को कमेन्टमा गइरहेका छौं। गुरु राधे श्याम गुरुमा खोटाङको जन्देढुङ्गा गाउँपालिकाबाट रोशन राई हो। गुरु म हाल इन्डियाको पंजाबको जालन्धरबाट रेडियो सनातन नेटवर्कबाट सुनिरहेको छु। गुरु आज मेरो श्रीमतीको बारेमा हेरिदिनु न गुरु भन्नुभएको छ। श्रीमतीको बारेमा 2044 सालको जन्म श्रावण महिनाको 22 गते शुक्रबार भन्नुभएको छ। साँझ 6:17 जन्म भन्नुभएको छ। 6:17 साँझ जन्म खोटाङ जिल्लामा भन्नुभएको छ है। अहिले खोटाङ जिल्लामा पनि रेडियो खोटाङबाट कार्यक्रम बजिरहेको तपाईँलाई जानकारी गराउँछु है त। अनि उहाँको श्रीमतीको लागि यहाँबाट हेर्दाखेरि 44/22 6:17 साँझ राशिको नाम ढाका कुमारी आउँछ, धनु राशि हुन्छ। अब उहाँको प्रश्नहरू हेरौँ के छ। मेरो जिज्ञासा हाल चलिरहेको ग्रहदशा भन्नुभएको छ। अब 44 सालको मान्छे 37 वर्ष हुनुभयो, 37 देखि 38 वर्षमा लाग्दै गर्दा राहु भन्ने ग्रह छ, असाध्य अशुभ ग्रह हो यो है। एउटा राहु ग्रह चलिरहेको छ अहिले। घर परिवारसँग सम्बन्ध उहाँको 7 मांगलिक छ, 2 विवाहको योग छ अथवा वैवाहिक जीवनमा अन्तर्जाति अथवा झगडा हुने केही न केही दोषहरू छन्। मंगलबारको व्रत बसेर 2 घरबारको योगको शान्ति गराउनुहोला सबैभन्दा पहिले। राम्रो चल्ने व्यवसाय लेख्नु भएको छ। राम्रो चल्ने व्यवसायको लागि किराना व्यवसाय पनि ठिकै छ, होटल व्यवसाय पनि ठिकै हुन्छ, डेकोर सम्बन्धीको व्यवसाय पनि राम्रो हुन्छ। स्वास्थ्य अवस्था बोली वचन अलि एकरू कम बोल्ने, अलि झर्केर बोल्ने खालको हुन्छ। स्वास्थ्यमा भने पेटमा र रगत सम्बन्धीको समस्या, महिनावारीमा समस्या आउन सक्ने योग छ। सन्तान प्राप्ति छोराछोरी के कति हुन्छ गुरु भन्नुभएको छ। अब छोरा पनि हुन्छन् छोरी पनि हुन्छन् तर कति हुन्छन् चाहिँ म भन्दिनँ, कुन बेला हुन्छन् भन्ने कुरा चाहिँ आज बेला अलिक पुग्दैन। अहिले चाहिँ राहु चलिरहेको छ, शान्ति स्वस्ति गर्नु। अब धेरैवटा सन्तान पाउनु भयो भने चाहिँ छोरीको संख्या धेरै हुने देखिन्छ। श्रीमानसँगको सम्बन्ध भन्नुभएको छ, मैले अघि पनि भनिहालेन त्यसको लागि। श्रीमानको आनी बानी भन्नुभएको छ। श्रीमानको आनी बानी ठिकै छ, नराम्रो छैन। दाँतमा समस्या र टाउको चक्कर लागिरहने समस्या देखिन्छ। धर्म कर्म पाठ पूजामा कतिको विश्वास लाग्छ भन्नुभएको छ। बृहस्पति राम्रै केन्द्रवर्ती छ, ठिकै छ, तर लग्नेश हेर्ने हो भने शनि हो। शनि भएको मान्छेलाई चटक्कै विश्वास लागिहाल्दैन र पनि त्यस्तो धर्म बिनाको पनि होइन, ठिकै छ है। घरको वास्तु पितृदोष, पितृदोष छैन, घरको वास्तुमा घरको पूर्वबाट अलिअलि दक्षिण दक्षिण फर्किने साइडमा भनेको आग्ने आग्ने कोडपट्टि पूर्व र आग्ने कोडको बीचमा भन्दा पनि हुन्छ, त्यहाँनिर अलिकति बाङ्गो फोहोर चिजहरू अथवा पानीका धाराहरू केही भएको देखिन्छ। रोशनजी तपाईँलाई पनि धेरै धेरै धन्यवाद। हामी कार्यक्रम ज्योतिष दर्पण यसरी तपाईँहरूलाई जानकारी दिइरहेका छौं र हामी यतिखेर सनातन रेडियो नेटवर्कमा जो जसले कार्यक्रम सुनिरहनु भएको छ उहाँहरूको मात्र पाला आउने भएकाले कार्यक्रम चाहिँ सुन्दै गर्नुहोला है। प्रतिजन गुरु राधे राधे लेख्नु भएको छ, नाम पनि पृष्ठ खुलाएर लेख्नुहोला, धेरै कुरामा राम्रो हुन्छ। अर्को कमेन्ट छ, म तपाईँलाई कमेन्ट फटाफट रेडियो सुनिरहनु होला है। रेडियो छोडेर कतै जानुभयो भने अथवा हाम्रो पात्र एप्लिकेशनबाट तपाईँको रेडियो सुनिरहनु भयो भने के हुन्छ, यहाँ तपाईँको नाम अगाडि देखाउँछ र तपाईँको पालो आइहाल्छ है। धेरै कमेन्ट छैनन्, पालो आइहाल्छन्। जय श्री राधे, म बैतडीबाट देवराज बडु, मेरो जन्ममिति लेख्नु भएको छ। मेरो ग्रहदशा हालको स्थिति उपाय बताइदिई बक्सेला भन्नुभएको छ। अब यो सबै कुरा खोल्नु भएको छैन, कुन जिल्लामा जन्मेको हो त्यो पनि छैन, कुन रेडियो सुन्नुहुन्छ त्यो पनि छैन। कहाँ त्यसै हुन्छ हजुर, हुँदै हुँदैन त्यसरी त, कहाँ हुन्छ त नि, पाइँदै पाइँदैन त्यसरी है। सबैभन्दा पहिले तपाईँ अहिले सनातन रेडियो नेटवर्क सुन्दै हुनुहुन्छ, तपाईँको पालो पक्कै आउँछ। अब पालो यमुना भण्डारीको, जसले कमेन्ट गर्नु, कमेन्ट जम्मा 4 छ नि, अब कमेन्ट फटाफट 5 भयो, कमेन्ट फटाफट रूपमा कमेन्ट गर्नुभयो भने तपाईँको पालो आइहाल्छ है। यमुना भण्डारी लेख्दै हुनुहुन्छ यतिखेर, राधे राधे गुरुदेव, म पाँच थरको फितीबाट रेडियो मितेरीमा आजको कार्यक्रम सुन्दैछु। म आज आफ्नो बारेमा हेराउन चाहन्छु भन्नुभएको छ। मेरो जन्म मिति रहेको छ 2059 भन्नुभएको छ। पुष महिनाको 17 गते भन्नुभएको छ। पुष महिनाको 17 गते बुधबारको राति 12 बजेर 38 मिनटमा अब यो मैले के भन्याउँछु भने 12 बजे पछाडि बिहान 6 बजेसम्म दुईटा बार के बारको राति के बारको बिहान पृष्ठ खुलाउनु भनेको थियो, उहाँले खुलाउन सक्नु भएन। यो मुनाजी फेरि हेरौँला, आजलाई हेर्न पाइएन है त। अनि यतिखेर अर्को कमेन्ट छ, हामीलाई धेरैभन्दा धेरै कमेन्ट आउन थालेको छ। सबैको पालो फटाफट दिने प्रयासमा म लागिरहेको छु। गुरु राधे राधे, म सल्यानबाट निरज श्रेष्ठ सनातन रेडियोबाट सुन्दैछु। मेरो छोराको जन्ममिति 2066 साल असार अठार गते राति 12:34 बजेर 34 मिनटमा भन्नुभएको छ। अनि बिहिबार भोलिपल्ट 19 गते हो बिहान, शुक्रबार हो, 18 गतेको राति 19 गतेको बिहान होइन, प्रश्न खुलाउनु भएको छ काठमाडौँ जिल्लामा भन्नुभएको छ। काठमाडौँ जिल्लामा तपाईँको छोराको लागि निरजजी, यहाँबाट हेर्दाखेरि राशिको नाम विशाखा नक्षत्रको दोस्रो पावबाट तुबाट तुलसी राम नाम आउँछ, तुला राशि हुन्छ, एकादशीको दिनमा जन्म भएको रहेछ, लग्नमा मंगल छ, असाध्य जिद्दी हुन्छन् बच्चा, तर पढ़ाईमा असाध्य राम्रो बृहस्पतिको दृष्टि परेको छ, तर अहिले 29 वर्षसम्म शनि भन्ने ग्रह चलेकाले शनिको शान्ति गर्नु, 10 वर्ष पछाडि अहिले शनि ग्रह चलिरहेको छ, शनिको शान्ति गर्नु, 12 वर्ष पछाडिको अवस्थामा उल्का पनि छ 18 वर्षसम्म, उल्का र शनिको शान्ति गर्नु, अन्यथा चोटपटकहरू लाग्न सक्ने सम्भावना छ है त। विशेष गरी तपाईँको अहिलेको अवस्था र पढ़ाईको बारेमा भनिदिनु भएको छ। निरजजीले छोटो मिठो कमेन्ट गर्नुभयो, असाध्य आभार व्यक्त गर्छु, धन्यवाद छ। हामी निरन्तर छौं, तपाईँको बारेमा फटाफट मसिन हेरिरहेका छौं। तपाईँ कहाँदेखि सुन्दै हुनुहुन्छ, हामीलाई सुन्न छोड्नु भएन, तपाईँको पालो अबको क्रममा है त। अब यहाँ एउटा 2036 साल भाद्र 30 शनिबार राति 12:30 हेरिदिनु न भन्नुभएको छ। अब को हो, न नाम खुलाउनु भएको छ, न कहाँबाट हो, के हो, कुन जिल्लामा जन्मे हो, केही थाहा छैन। कति सजिलो छ है, कार्यक्रम फटाफट सुन्दै हुनुहुन्छ भने तपाईँहरूले चाहिँ धेरैभन्दा धेरै कुराहरूको हामी तपाईँलाई जानकारी दिने एउटा प्रयासमा लागिरहेका छौं। तपाईँ फटाफट रूपमा हामीलाई कमेन्ट गर्नुहोला, कमेन्ट एकचोटि भन्दा दुईचोटि कमेन्टलाई कपी पेस्ट गर्नुभयो भने हामी हेर्न सक्दैनौं है त। अर्को कमेन्ट छ, तपाईँको पालो आइसकेको छ, फेरि रेडियो छोडेर अहिले लगभग 9-10 जना बाहिरिसक्नु भएको मलाई स्टेटमेन्ट देखाइरहेको छ। तपाईँहरू रेडियो छोडेर कतै नजानुहोला। गुरूजी राधे राधे, गुरु म दार्चुला जिल्लाको नौगाडी गाउँपालिकाबाट लक्ष्मी धामी सनातन रेडियोबाट सुनिरहेको छु। गुरु मेरो छोराको बारेमा जान्न चाहन्छु भन्नुभएको छ। 2072 साल चैत्र महिनाको 21 गते भन्नुभएको छ। 21 गते चैत्र अनि आइतबार बिहानको 5:10 बजेर 22 सेकेन्डमा जन्म भयो, दार्चुला जिल्लामा भएको हो भन्नुभएको छ है। तपाईँले कार्यक्रममा पालो आइहाल्छ, हामी जो मान्छेले रेडियो सुनेर छोड्नु भएको छ उहाँको पालो आउँदैन, पालो किन आएन भनेर नभनिदिनु होला। उहाँको चिन्हमा के देखिन्छ भने राशिको नाम खोबाट खोमनाथ नाम आउँछ, मकर राशि हुन्छ, नाम के राख्नु भएको छ, चिन्हहरू कसरी बनाउनु भएको छ जान्दिनु होला। लग्नमा केतु, सातौंमा राहु, गुरु चन्द्रलेको पितृदोषहरू परेका छन्। पढ़ाईमा भन्नुभएको छ सबैभन्दा आमा बुवासँगको पढ़ाई कस्तो हुन्छ, आमा बुवासँगको सम्बन्ध भन्नुभएको छ, पढ़ाईको लागि राम्रो भएन, पढ़ाईमा एकदमै धेरै ग्रहहरू लागिरहेका छन् अहिले। अहिले बच्चालाई विशेष गरी राहु भन्ने ग्रह पनि छ 8 वर्ष पछाडि, पढ़ाईमा सधैँ कमजोरी हुन्छ, आमा बुवासँग ठिकै छ, अलिक छुच्चोपनको हुन्छन्, दाँतमा समस्या, शिर भागमा भनेको घाँटीदेखि मात्र कतै चोटपटकहरू लाग्न सक्ने सम्भावना छ। घरमा पितृदोष छ, वास्तुको बारेमा उत्तरपट्टि र पूर्वपट्टिको साइडमा फोहोर चिजहरू छ, सेफ्टी ट्याङ्की, टोयलेट, बाथरूम, फोहोर चिजहरू, बाख्राहरू बानेको केही हुन सक्छ। तपाईँलाई यति भनिदिनु भएको छ अनि यति जानकारी दिनुभयो भने हजुरप्रति आभारी हुने थिए गुरु राधे राधे भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद छ। राधे राधे गुरुजी, मेरो घर बजाङ जिल्ला सेती अञ्चल बन्नीकोट गाउँ हो गुरु भन्नुभएको छ। अहिले हाल इण्डियाको बेङ्गलोरमा बस्छु भन्नुभएको छ, उहाँले जन्ममिति लेख्दाखेरि राम्रोसँग लेख्नुहोला, अनि जिज्ञासा पनि लेख्नु भएको छैन, महिनाको नाम लेख्दाखेरि महिनाको नाम लेख्नुहोला यति भने। गुरु नारायण म जनकोटबाट हो भन्नुभएको छ, अब नाम पनि खुलाउनु भएको छैन, सिधै उहाँले चाहिँ साल महिना गते समय लेख्नु भएको छ, अनि कुन जिल्लामा जन्मिनु भयो त्यो पनि लेख्नु भएको छैन, अनि कुन रेडियोमा सुन्नुहुन्छ तपाईँले नाम लेख्नुहोला है। गुरु नारायण म जनकोटबाट भनेर जसले कमेन्ट गरिरहेको छ उहाँको पनि कमेन्ट हेर्न पाइएन है त। हामी धेरैभन्दा धेरै कुराहरूको जानकारी दिन्छौं। यतिखेर हामीलाई इलामबाट जय श्री राधे गुरु म इलामबाट सुन्दैछु रेडियो सनातन भन्नुभएको छ, उहाँको पनि साल महिना गते समय लेख्ने अवस्था बिग्रिएको छ। अर्को छ जानुका घिमरे भनेर गुरु राधे राधे म संखुप सभाबाट जानुका घिमरे भन्नुभएको छ, उहाँको पनि मिलेको छैन साल महिना गते समय लेख्ने तरिका। अब यतिखेर कमेन्ट हामीसँग लगभग सकिएका छन्। संजय अधिकारीजीले कमेन्ट पेस्ट गर्नुभएको छ, पालो आइसकेका थियो तर उहाँले अलिकति हतार गर्नुभयो र पालो गयो है। यसरी कपी पेस्ट गरिदिनु भयो भने समस्या हुन्छ। धेरै मान्छेले अहिले सुनिरहनु भएको छ, धेरै हुनुहुन्छ, धेरैवटा कमेन्टहरू प्राप्त भइरहेका छन्। मलाई यतिखेर प्राविधिकबाट इसारा प्राप्त भइरहेको छ विश्रामको पालो भयो त भन्नुभएको छ। विश्रामपछि हामी तपाईँलाई पुनः कार्यक्रममा स्वागत गर्नेछौँ। अहिलेको लागि भने एकैछिन विश्राम, विश्राम पनि तपाईँ हाम्रो पात्रबाट सुनिरहनु होला, विश्राम पछाडि तपाईँको कमेन्ट पक्कै पनि पालो आउनेछ। एकैछिन विश्राम।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
2: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
3: त्यस्तो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
2: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
3: सम्पर्क
2: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97 698 98 142 73 6001।
3: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
4: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
5: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
4: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
5: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम कार्यक्रम ज्योतिष दर्पण।
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

हजुर, कार्यक्रम ज्योतिष दर्पणको यो छोटो विश्रामपछि तपाईँलाई पुनः स्वागत गर्दै उपस्थित भइसकेको छु। म ज्योतिषी पण्डित लक्ष्मण सुवेदी र तपाईसँग भएका विभिन्न ज्योतिष, धर्म, संस्कार अनि संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयास गर्यौं। आज हामीले धेरैको हाम्रो पात्रो एप्लिकेशनबाट तपाईँले सनातन रेडियो नेटवर्कबाट सुनेर हामीलाई कमेन्ट गर्नुभएको छ भने तपाईँको पालो आउन सक्छ, तर कमेन्ट गरेर छोडेर जान भएन। कमेन्ट सँगसँगै हामीलाई सनातन रेडियो नेटवर्कबाट सुन्नुभयो भने हामी तपाईँको बारेमा जानकारी पक्कै पनि दिने नै छौं। धेरैले कमेन्ट लेख्दाखेरि बिगार्नु भएको छ, ध्यान दिनुहोला। सबैभन्दा पहिले त कतिलाई यो कमेन्ट कहाँबाट गर्नुभएको होला भन्ने थाहा नहुन सक्छ। यो कमेन्ट तपाईँले एउटा हाम्रो पात्रो भन्ने एप्स रहेको छ, हाम्रो पात्रो एप्स तपाईँले डाउनलोड गर्नुहोस् र त्यो तपाईँले हाम्रो पात्रो एप्स डाउनलोड गरिसकेपछि तपाईँले के गर्नु पर्यो भने तपाईँले चाहिँ त्यहाँ रेडियो भन्ने खोज्नु पर्यो। रेडियो बक्समा गएर रेडियोभित्र छिरिसकेपछि सनातन माथि सर्च गर्ने ठाउँमा सनातन रेडियो नेटवर्क SANATAN सनातन RADIO रेडियो सर्च गरिसकेपछि तपाईँले हाम्रो यो आवाज त्यहाँबाट सुनिरहनु भएको हुन्छ र त आवाज सुन्दै तपाईँले सबैभन्दा पहिले कहाँदेखि तपाईँ हामीलाई कमेन्ट गर्दै हुनुहुन्छ, तपाईँको नाम के हो, कुन रेडियोबाट कार्यक्रम कति दिनदेखि सुन्दै हुनुहुन्थ्यो अनि आज कसको बारेमा हेर्न चाहनुहुन्छ, साल लेख्नुहोस्, महिना लेख्दाखेरि वैशाख, जेठ, असार, साउन भनेर लेख्नुहोस् अनि गते लेख्नुहोस् अनि बार लेख्नुहोस् अनि कति बजे तपाईँ जन्मिनुभयो अथवा तपाईँको आफन्तहरू जन्मिनुभयो लेख्नुहोस्, कुन जिल्लामा जन्मिनुभयो, रातिको 12 बजे र बिहानको 6 बजेसम्म हो भने चाहिँ तपाईँले के गर्नुपर्छ भने 2 बार लेख्नुपर्छ अनि कुन कति गते राति कति गते बिहान के बारको राति के बारको बिहान प्रश्न खुला लेख्नुहोला अनि तपाईँको उहाँको बारेमा जिज्ञासाहरू के छन् प्रश्न खुलाएर लेख्नुभयो भने हामी पक्कै पनि तपाईँको कमेन्टलाई यहाँबाट साथ दिने नै छौं। अब धेरै कमेन्टहरू छन् ल, कमेन्ट बिगारेका व्यक्तिहरूको हेर्छु ल। अब यहाँ के छ भने यहाँ मैले शुद्ध नेपाली भाषामा भनेर लेखेको छु, राधे राधे गुरुजी, म सुरेश दत्त भट्ट, मेरो जन्म बैतडी भनेर यहाँ अंग्रेजीमा लेखिरहनु भएको छ, को म चिन्दिन उहाँलाई। अनि नारायण गुरु, राधे राधे, मेरो घर पाल्पा जिल्ला बगमास काली छ, दर्पुक यम घा हो भन्नुभएको छ, कुन रेडियो सुन्नुहुन्छ त्यो पनि छैन अनि साल महिना गते समय लेख्दा पनि उहाँले राम्रो लेख्नु भएको छैन है। अनि जय श्री राधे राधे गुरु, मेरो छोराको जन्म भन्नुभएको छ, को हो यो, अङ्ग्रेजीमा गुटुङटुङ लेख्नु भएको छ है। यस्तै कमेन्टहरू आयो भने हामीलाई डिस्टर्ब पनि हुन्छ, तपाईँहरूले प्रष्ट रूपमा खुलाउनु होला। अनि राधे राधे गुरु, म जोराल डोटीबाट बोल्दैछु भन्नुभएको छ, श्रीमतीको बारेमा हेरिदिनु त भन्नुभएको छ, उहाँले जिज्ञासा राख्नु भएको छैन। तपाईँ हतार गर्नुभयो भने हामी हेर्न सक्दैनौँ प्रष्ट कुरो भने मैले। अब हामी फटाफट रूपमा तपाईँको कमेन्ट धेरै छैन, अब पालो तपाईँको आउन सक्छ, अब तपाईँको पालो पर्न सक्छ, तपाईँले हामीलाई सुनिरहनु भएको छ भने अब हामी कमेन्टतर्फ लागिहालौं। फेरि भन्छु, सनातन रेडियो नेटवर्कमा कार्यक्रम सुनिरहनु भएको छ भने तपाईँ हामीलाई प्रष्ट रूपमा हामीसँग कुराकानी यहाँ कमेन्टबाट आज राख्न सक्नुहुन्छ, फटाफट राख्नुहोला। अब पालो कमेन्ट परेको छ, सबैभन्दा पहिले राधे राधे गुरु, राधे राधे, म अम्बर कुमार बझाङको बुङ्गल नगरपालिका 3 खोल्लेकबाट म रेडियो सेरेफेरोमा सुन्दैछु, म मेरो छोराको बारेमा हेर्नु गुरु भन्नुभएको छ, छोराको मिति लेख्नुहुन्छ, उहाँले 2083 साल लेख्नु भएको छ, 8/3/83 साल साउनको 12 गते, साउन महिनाको 12 गते भन्नुभएको छ, मंगलबार बेलुका अब यो 6:33 6:33 लेख्नु भएको छ, बेलुका बझाङमा हो भन्नुभएको छ, बझाङ जिल्लामा है। छोटो छ उहाँको कमेन्ट, आतिनु पर्दैन, धेरैको पालो आउँछ। अब उहाँको कमेन्ट के छ भने उहाँले भने अनुसारको चिनामा मंगलबारै परेको छ, राशिको नाम भेश कुमार नाम आउँछ, उहाँको छोराको भेश कुमार नाम धनुराशि हुन्छ, पूर्णिमाको दिनमा जन्म भएको छ
धनुराजी भैयालो उहाँको जिज्ञासा आमा बुवासँग सम्बन्ध शुभ रंग घरको वास्तु आमा बुवासँग ठिक छ अङ्क राम्रो हुन्छ पहिलो रंग राम्रो हुन्छ पूर्व दिशा राम्रो हुन्छ अहिले संकटाग्रह चलेको छ वास्तु पनि ठिक छ उहाँको पनि कमेन्टको छोटो उत्तर दिउँ हामीले असाध्यै राम्रो कमेन्ट गर्नुभएको थियो हामी अर्को कमेन्ट छ इलामबाट भर्खरै मात्र कमेन्ट आएको छ तर उहाँले आफ्नो बारेमा प्रश्न खुलाउनु भएको छैन उहाँको पनि आएन अर्को व्यक्तिले राधे लेख्नु भएको छ राधे राधे अब हामी अर्को कमेन्ट हेर्छौ गुरु राधे राधे म तनहुँ बन्दीपुरदेखि झरना थापा म पावर एफएमदेखि दैनिक रूपमा सुन्ने गर्छु गुरु म मेरो ठूलो छोराको बारेमा हेर्न चाहन्छु भन्नुभएको छ उहाँले पनि जिज्ञासा खुलाउनु भएको छैन जिज्ञासा नभइसकेपछि हेर्न सकिएन अर्को छ कमेन्ट म हेरिहाल्छु असाध्य मिठो कमेन्ट गर्नुभएको जस्तो लाग्यो गुरु राधे राधे म बझाङ जिल्लाबाट हो हाल भारतको बेंगलोरबाट साइपाल एफएमबाट सुन्दैछु मेरो जन्म मिति 2060 साल भन्नुभएको छ उहाँले आफ्नै बारेमा भन्न चाहनु भएको छ

है। अब अर्को एउटा कमेन्ट पढिहाल्छु, म जाजरकोटबाट खिम खनाल हो, उहाँको त अघि नै हामीले कमेन्ट पढिसकेका थियौं। म सनातन रेडियो सुन्दैछु गुरु, म मेरो बारेमा सोधेको छु भन्नुभएको छ। अब उहाँले यो कुन जिल्लामा जन्मिनु भएको यो पनि लेख्नु भएको छैन। खिम खनालजी तपाईँ जन्मेको जिल्ला पनि लेख्नु भएको छैन, प्रश्न खुलाएर लेख्नु होला है। तपाईँ म जाजरकोटबाट हो भन्ने बित्तिकै तपाईँ जाजरकोटमै जन्मिनु भयो भन्ने हामीलाई यकिन नहुन सक्छ, किनभने जाजरकोटका मान्छे कहिलेकाहीँ धनगढ़ीमा नेपालगंजमा आएर पनि त बच्चा बच्ची जन्माएका हुन्छन्, अथवा होइन वारीपट्टि के भन्छ रुकुमका हस्पिटल छ नि तल चौरजारी, त्यहाँ पनि आउन सक्नु भएको हुन्छ आमाहरू। त्यही भएर जन्मेको जिल्ला प्रष्ट रूपमा लेख्नुपर्छ है त। अब अर्को कमेन्ट छ, राजराजी गुरु भन्नुभएको छ मकवानपुरबाट सनातन रेडियोबाट सुन्दैछु भन्नुभएको छ, नाम खुलाउनु भएको छैन, उहाँको पनि हेर्न पाइएन। एउटा यस्तो जानकारी दिन्छु म तपाईँहरूलाई, तपाईँहरूलाई कमेन्ट गर्न आएन क्या अझै, तपाईँले कमेन्ट गर्न आएको भए अघि पाल आइसक्थ्यो। तपाईँको कमेन्ट फेरि पनि आजको लागि चाहिँ जति पनि हुनुहुन्छ तपाईँको कमेन्ट बिग्रिएको थियो भने सच्याएर छिटो भन्दा छिटो कमेन्ट गर्नुहोस् त। म आज सब कुनै पनि कमेन्ट पढ्न लागेको छैन, अनि कसरी हुन्छ भनौँ न, सबैले कमेन्ट फटाफट, अझै हामीसँग 18 मिनट समय बाँकी छ कार्यक्रमको, त्यही भएर तपाईँहरू छिट्टो भन्दा छिट्टो हामीलाई कमेन्ट गर्नको लागि अनुरोध गरे है। अर्को एउटा कमेन्ट छ, राम्रो कमेन्ट जस्तो लाग्यो मलाई, गुरु राधे राधे, म विनोद कार्की रौतहटबाट म सधैँ सनातन रेडियोबाट सुन्छु, मेरो छोराको जन्म मिति भन्नुभएको छ, यो पढिहालौं। विनोदजीको नाम पनि लेख्नु भएको छ, रेडियोको नाम पनि लेख्नु भएको छ भने 74 साल हो, असोज महिनाको 22 गते लेख्नु भएको छ, असोज महिनाको 22 गते आइतबार बेलुका 8:34 भन्नुभएको छ, 8:34 पर्सा जिल्लामा हेर्नु, अब उहाँको के थियो, उहाँ अहिले रौतहटमा हुनुहुन्छ तर उहाँको छोरा पर्सा जिल्लामा जन्मिनुहोस्, यसरी फरक पर्छ कि। त्यही भएर जहाँ हो त्यो प्रश्न खुला लेख्नुहोला, पर्सा जिल्लामा भएको हो, समग्रमा हेरिदिनु होला, साथै घरको वास्तु पनि हेरिदिनु होला भन्नुभएको छ। 74 सालको असोजको 22 गते 8:34 जन्मेको मान्छेको चिना आउँछ, कृतिका नक्षत्रको पहिलो पावबाट अमृत नाम हुन्छ, मेष राशि हुन्छ, लग्न वृष लग्न छ, वृष लग्न भएको मान्छे असाध्य राम्रा हुन्छन्, फेन्सी आइटमका हुन्छन्, पढाइमा राजयोग परेको छ, धेरै कुरामा राम्रो हुन्छ, अलिकति पेटको समस्या, अहिले यो बच्चालाई अलिकति चन्द्रमाको दशा चलिरहेको छ 15 वर्षसम्म, यो 15 वर्षसम्म चल्ने चन्द्रमाको दशाले स्वास्थ्यमा समस्या, चिसोको समस्याहरू अलिकति धेरै हुन सक्ने सम्भावना छ, घर परिवारमा राम्रै हुन्छ, वास्तुको लागि त्यस्तो यहाँबाट बिग्रिएको खालको अवस्था देखिएको छैन। विनोद कार्कीजी रौतहटमा हुनुहुन्छ, तपाईँलाई विशेष आभार व्यक्त गर्छु कमेन्ट गरिदिनु भएकोमा। अब फेरि हामी फटाफट रूपमा तपाईँका कमेन्टहरू फेरि हेर्छौँ, अर्को मान्छेको पालो आइहाल्यो, तर यहाँ के भइरहेको छ भने कमेन्ट गरेर भाग्ने होइन है, फेरि पनि भने फेरि पनि कमेन्ट गरेर सुनिरहनुहोस् त। यहाँ तपाईँले सनातन रेडियो नेटवर्कमा हाम्रो पात्रबाट सुनिरहनु भयो भने तपाईँको नाम अगाडि आउँछ क्या, अनि तपाईँको पालो फ्याट्टै पहिले आउँछ, तपाईँले जान्नु भएन है। हामी यतिखेर राधे राधे, म शङ्खुवा सभाबाट सुन्दैछु, जानुका घिमिरे, म मेरो बारेमा हेर्न चाहन्छु, ए किन हुन्थ्यो र है। अनिखेर चाहिँ उहाँले जन्म जिल्ला लेख्नु भएको छैन है, जिज्ञासा पनि छैन है त। राधे राधे गुरु लेख्नु भएको छ तर उहाँले नाम खुलाउनु भएको छैन, कमेन्ट छैन के भन्ने, कमेन्ट अहिले धेरै आएको जस्तो लाग्थ्यो, अलिक धेरै कमेन्ट गर्नुभयो भने हामीलाई यहाँ हेर्न पनि सजिलो हुन्छ। अब एउटा कमेन्टको पालो आएको छ, यो कमेन्टको पालोमा तपाईँको पालो परिसकेको छ, जसले अहिले भर्खरै कमेन्ट गर्नुभएको छ उहाँको पालो आएछ। राजे राजे गुरूजी, म डेन कुमार सुनार मकवानपुर जिल्लाबाट सनातन रेडियोमा हजुरको कार्यक्रम सुन्दैछु, म डेन कुमार सुनार आफ्नो नाम रास हेर्न चाहन्छु, साथै मेरो घरको वास्तु पनि जान्न चाहन्छु, मेरो जन्म मकवानपुर जिल्ला हेटौडा 7 मा विक्रम सम्मत 2064 कति राम्रो लेख्नु भएको छ, यसरी तपाईँको पालो आउँछ, भर्खरै गरेर आएको कमेन्ट है, भर्खरै गरेको कमेन्ट आउँदैन कि भन्ने होइन, अहिले गरेको कमेन्टको तालमेल बिग्रिसकेको छ। 64 सालको असुर महिनाको 19 गते शनिबार दिनको 2 बजे भएको हो, ठ्याक्कै 2 बजे भएको रहेछ जन्म, उहाँले मकवानपुरमा जन्म भएको पहिले लेखिसक्नु भएको छ।

मकवानपुरमा जन्म भएको छ उहाँको। अनि मेरो नाम राशिहरू के कस्तो छ भन्नुभएको छ, सबैभन्दा पहिले 64 सालको एकदम ध्यान दिनुहोला, यो आवाजलाई रेकर्ड पनि गर्न सक्नुहुन्छ तपाईँहरू है। 64 सालको असोज महिनाको 19 गते, असोजको 19 गते 2 बजे दिउँसो राशिको नाम डेन हुँदैन, डुबाट डुल कुमार नाम आउँछ। अश्लेषाको दोस्रो पाउ पर्छ, यो अश्लेषाको दोस्रो पाउले अश्लेषाको शान्ति गर्नै पर्छ, ध्यान दिनुहोला है। राशि कर्कट भो, नाम डुल कुमार, चिना कोर्नु भएको छैन भने चिना बनाउनको लागि पनि दिउँसो सम्पर्क गर्नुहोला। जागिर खाना के कस्तो भाग्य रहेको छ भन्नुभएको छ, जागिरको लागि तपाईँको अब यहाँबाट के हुन्छ भने ठ्याक्कै शुक्र अष्टम स्थानमा छ, नसाको रोग लाग्छ, छालाको रोगी हुन्छ। बृहस्पति र सूर्य अलिकति बलवान भएको हिसाबमा तपाईँलाई सरकारी जागिरमा आर्मी पुलिसतिर सम्भावना अलिअलि हो, तर अहिलेको अवस्थामा ग्रह चाहिँ बिग्रिएको छ। ग्रहको राम्रोसँग शान्ति गरेर महामृत्युञ्जय जपहरू गराउनु भयो भने राम्रो हुन्छ है त। प्रणाम लेख्नु भएको छ, उहाँलाई पनि धन्यवाद। छोटो मिठो, यति मिठो कमेन्ट त कसैले गरेको छैन, तपाईँ अहिले पनि कमेन्ट गर्न सक्नुहुन्छ है। कोपिला राईले हामीलाई खोटाङबाट कमेन्ट गर्नुभयो, पुरै अङ्ग्रेजीमा लेख्नुभएको छ, हामी अङ्ग्रेजी कमेन्ट हेरेनौँ है त। हामी अन्य कमेन्टहरू पनि छन्, भर्खरै मात्र एउटा कमेन्ट आएको छ, राधे राधे गुरुदेव, म प्रमानन्द सापकोटा नारायणघाटबाट छोराको जन्म विक्रम सम्बत, कुन रेडियोबाट सुन्नुभएको छ लेख्नु भएन है प्रमानन्दजी, हेरिनँ मैले, फेरि नजिकै भएको मान्छेलाई हेरिदिनु भयो भन्ने हुन्छ। अर्को एउटा कमेन्ट छ, गुरु राधे राधे, गुरु म भेरी गंगा नगरपालिका सुर्खेतदेखि बसन्ती खड्का हो, म अहिले सामुदायिक भेरी गंगा एफएम सुनिरहेको छु। उहाँले मिठो कमेन्ट गर्नुभएको छ है त, उहाँको पालो आयो। त्यसपछि फेरि हामी अहिलेको नयाँ कमेन्ट हेरिहाल्छौ। गुरु आज म मेरो दाईको बारेमा हेराउन चाहन्छु, दाईको जन्ममिति 2006 नोभेम्बर। अब यो तपाईँले सिमला जिल्लाको भारतमा भएको सिमला जिल्ला भन्नुभएको छ, यो अङ्ग्रेजी इण्डियाको समयमा जन्म भएको रहेछ उहाँको दाजुको, यो पनि हेरिहालौँ ल। हामी अङ्ग्रेजी टाइम पनि हेर्छौँ, अमेरिकामा जन्मेका पनि हेर्छौँ, सबै ठाउँको हेर्छौँ। 2006 अनि नोभेम्बर 2 तारिक भन्नुभएको छ, बिहिबार भन्नुभएको छ, दिउँसोको 1 बजेर 55 मिनटमा दिउँसो जन्म भारत इण्डियामा भन्नुभएको छ। जिल्ला चाहिँ उहाँले सिमला भन्नुभएको छ, सिमला जिल्लामा, सिमला भनेको यात्री है, सिमलामा जन्मेको मान्छे। तपाईँको दाजु नेपाली समयअनुसार 63 कार्तिक 16 हुन्छ, यो तारिक अनुसार चाहिँ नोभेम्बर 2 हुन्छ। पूर्व भाद्रपदाको 4 पाउमा नाम, राशिको नाम दीपक नाम आउँछ, लग्न कुम्भ लग्न छ, राशि भने मीन राशि हुन्छ है। बारेमा समग्र रूपमा बताइदिनु भन्नुभएको छ, समग्र रूपमा चिना बिग्रीको चिना छ, सूर्य ग्रह एकदमै कमजोरी छ, अहिले शनि भन्ने ग्रह चलिरहेको छ, शनिको बारेमा विशेष पूजा पाठ गर्नु अन्यथा जेलनेलको भए सम्भावना हुन्छ। वैवाहिक जीवनमा धेरै कुराहरूको समस्या छ, अरू कसैले भनेको मान्दैनन् दाइले, असाध्य एकोरा, असाध्य जिद्दी स्वभावका तपाईँको दाई हुनुहुन्छ, विशेष ध्यान दिनको लागि अनुरोध गरे है। हामी यतिखेर प्रत्यक्ष रूपमा कुराकानी गर्ने प्रयासमा छौं। एउटा कुरा, अर्को एउटा कमेन्ट आएको छ, म कमेन्टलाई विस्तृत रूपमा पढ्छु, असाध्य मिठो कमेन्ट गर्नुभएको छ, कमेन्ट गर्ने हुनुहुन्छ, कमेन्ट यहीबाट कमेन्ट पठाएपछि त यही हाम्रो पात्रोको सनातन रेडियो भनेर गुरुदेव भन्नुभएको छ। जस्तै शङ्खुवा सभा जिल्लामा यतिखेर शङ्खुवा रेडियो शङ्खुवा सभामा कार्यक्रम सुनेर सनातनमा आउनु भएको छ भने उहाँले म रेडियो शङ्खुवा सभा सुन्छु भन्नु पर्यो नि दिनदिनै। तपाईँले आज पनि कमेन्ट, आज त यहीँ हो सबैको कमेन्ट, तर अरू बेला कुनबाट सुन्नुहुन्थ्यो भन्ने कुरा हो। त्यसरी प्रश्न खुलाइदिनु होला, नरिसाइकन खुलाउनु होला, मुसुक्क हाँसेर है। अब धेरैवटा कमेन्टहरू छन्, गुरु नमस्कार, म मकवानपुरबाट म मेरो छोराको भविष्यको बारेमा जान्न चाहन्छु। अब यस्तो छ, अब यो को हो, कुन डेटबाट सुन्नुहुन्छ, जिज्ञासा के हो, केही लेख्नु भएको छैन उहाँको पनि कमेन्ट, हेरिनँ मैले पृष्ठ रूपमा है। हामी प्रत्यक्ष रूपमा तपाईँसँग भएका धेरै भन्दा धेरै कुराहरूको जानकारी दिने एउटा प्रयास गरिरहेका हुन्छौं,
तपाईँलाई धेरैको कमेन्टको उत्तर नआएको हुन सक्छ, किन तपाईँले कार्यक्रम सुनेर छोडिसक्नुभयो अनि तपाईँले हतार बताउँदा भागिसकेपछि कसरी तपाईँको पाला आउँछ भन्नु त। अनि दार्चुलाबाट उत्तम सिंह धामीले पनि आफ्नो जिज्ञासा नलेखेको भएर कमेन्टको पाला आएन। अर्को एउटा कमेन्ट छ, राम्रो कमेन्ट लेख्नु भएको छ, हामी उहाँलाई तपाईँको सन्देशलाई शुद्ध र स्वाभाविक नेपालीमा यसरी लेख्न सकिन्छ भनेर लेख्नु भएको छ। राधेराधे गुरु महाराज, म मकवानपुर गढी गाउँपालिकाबाट सौरभ बजगाई हुँ। म सनातन रेडियो नेटवर्कबाट सुन्दैछु। म आफ्नो बारेमा जान्न चाहन्छु भन्नुभएको छ। 2061 सालको जन्म लेख्नु, अब पालो नयाँ मान्छेको है उहाँको पछाडि। 61 सालको फागुनको 19 गते, फागुनको 19 गते जन्मबार बुधबार लेख्नु भएको छ। जन्म समय बिहान 7:25 लेख्नु भएको छ, बिहानको भन्नुभएको छ। जन्मस्थान काभ्रे पलाञ्चोकलाई हेर्नु, अब जिल्ला मकवानपुरमा हुनुहुन्छ तर उहाँ जन्मिनु भएको छ काभ्रे पलाञ्चो, यसरी त्यही भएर जन्मेको जिल्ला प्रष्ट रूपमा खुलाएर लेख्नुपर्छ। अनि उहाँले लेख्नुहुन्छ, समग्र रूपमा हेरिदिनु हुन अनुरोध छ गुरु, जागिर घर परिवारमा सम्बन्ध कस्तो हुन्छ भनिदिनु होला भन्नुभएको छ। 61 सालको फागुनको 19 गते 7:25 जन्मिने मान्छे काभ्रे पलाञ्चोकमा, राशिको नाम तेज प्रसाद अथवा तेज कुमार नाम आउँछ। तपाईँको राशिको नाम तुला हुन्छ, लग्नमा बुध शनि चौथोमा र मंगल दशौं छ, राम्रो योग छ। तर चन्द्रमा 8 एकदम अशुभ योग हो। चन्द्रमा 8 भयो भने एकदम यसले चाहिँ आयु कमी गरिदिन सक्छ। हनुमान चालिसा पाठ गर्ने, हनुमानको एकदम भक्ति भावनाले पूजा अर्चनाहरू गर्ने गर्नुहोला, राम्रो हुन्छ। अहिले चाहिँ शनि चलेको छ, जे काममा पनि उल्झन आइरहन्छ। योभन्दा पहिलेको समयमा ठिक थियो बरु ग्रह, है अहिलेको अवस्थामा यो 19 भन्दा पहिले ठिक थियो। यो जब 18 वर्ष पूरा भएर 19 कटेपछि ग्रहहरू एकदम बिग्रिएका छन्। विशेष गरी यसलाई तपाईँले ध्यान दिएर अगाडि बढ्नुहोला। ग्रहको शान्तिहरू गर्ने, ग्रहको पूजापाठहरू गर्ने कामहरू गर्दै अगाडि बढ्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ। घर परिवारसँगको सम्बन्ध ठिकै हुन्छ। चन्द्रमाको विशेष उपासना गर्नु राम्रो हुन्छ। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं। नेपालभरबाट यतिखेर कार्यक्रम तपाईँ सुन्दै हुनुहुन्छ। तपाईँले यतिखेर धेरैले हामीलाई कमेन्ट गर्नुभएको छ र यो कमेन्ट सबैको पालो आओस् भन्ने हिसाबले हामीले हेरिरहेका छौं। सबैको पालो अब हामीलाई फोन पनि नेपालबाटै, म्यासेज पनि नेपालबाटै, हाम्रो त पालो आउँदैन देख्नु भएको छ, विदेशतिर हुनुहुन्छ। हामी अब तपाईँको ध्यानलाई मध्यनजर गर्दै कुनै दिन हामी अब विदेशतिरबाट मात्रै कमेन्ट गर्नुहोला भनेर हामी चाहिँ वाट्सएपतिर तपाईँलाई जोइन गरेर, किनकि हाम्रो पात्र मात्र जहाँबाट गरे पनि म विदेश छु भन्दै भइहालो, जसको विदेशी नम्बरमा वाट्सएप छ, वाट्सएप भएको छ भने हाम्रो 9843597658 तपाईँहरूले जोइन गर्दै गर्नुहोला। हामी केही दिन पछाडि वाट्सएप नम्बरमा जोडेर विदेशी नम्बरमा जसको वाट्सएप छ उहाँहरूको पालो दिन्छौं भनेर एकदिन छुट्टै तपाईँहरूलाई दिनेछौ। यसको लागि ढुक्क हुनको लागि अनुरोध गरे। आज मैले तपाईँको पालो दिन सकिने भन्ने क्षमा चाहन्छु। तपाईँले हामीलाई आज पालो आएन भने हामीलाई फेसबुकबाट, टिकटकबाट, इन्स्टाबाट पनि हामीलाई फलो गर्न सक्नुहुन्छ। हामीलाई फलो गर्दा तपाईँले ज्योतिषको बारेमा केही लेखहरू पनि तपाईँले भेट्न सक्नुहुन्छ। लक्ष्मण सुवेदी 333 LAXMANSUBEDI सुवेदी 333 यो नाम तपाईँले हरेक ठाउँमा, युट्युबमा पनि यही छ, फेसबुकमा पनि, इन्स्टामा पनि, टिकटकमा, सबैमा यही छ, लक्ष्मण सुवेदी 333 गएर फलो, कमेन्ट अनि लाइक सेयर गर्दै अगाडि बढ्नुहोला। र हाम्रो वाट्सएप नम्बरमा तपाईँले दिनैभरि पनि वाट्सएप गर्न सक्नुहुन्छ। हाम्रो यी दुईटा नम्बर फेसबुकमा पनि हेर्न सक्नुहुन्छ। त्यहाँबाट पनि तपाईँको धेरैभन्दा धेरै कुराको जानकारी दिने प्रयास गर्छौ। आजको लागि आज्ञा चाहन्छु, भोलि बिहान तपाईँ र मेरो भेट अवश्य मेरो हुनेछ रेडियोको ध्वनि तरङ्गबाट। अहिलेको लागि पनि आज्ञा चाहन्छु। राधे राधे।

राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ 029575741।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनी?
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557068।
5: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
6: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
7: त्यसको लागि के को चिन्ता? हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
6: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
7: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू।
8: रेडियो सङ्खुवा सभा समय सूचक अहिले बिहानको 9 बज्यो।
9: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
6: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 135 डेन्टल हस्पिटल।
9: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
6: हाम्रा सेवाहरू
9: दाँत नदुखाई खोल्ने,
6: दाँत भर्ने, दाँतको आकृति गर्ने,
9: दाँतको एक्सरे सुविधा,
6: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
9: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
6: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
9: ध्यान दिनै पर्ने कुरा,
6: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
9: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
7: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाग नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420505041।
10: This is Radio Sankhuasabha 95.5 MHz.

0: नमस्कार, कान्तिपुर डायरीमा स्वागत छ। नवीन समाचार अब विस्तार। गोर्खाको चुम्बन ब्रिज चार नामरङ खोलामा आएको बाढ़ीले चार घरमा क्षति पुर्याएको छ। एउटा पुल पनि बगाएको छ। नदी किनारा र तटीय क्षेत्रमा नजान प्रहरीले सार्वजनिक सूचना मार्फत आग्रह गरेको छ। आज बिहानको बाढ़ीले चुम्बन ब्रिज चारको उर्गिन लामा, नुगु छिरिङ लामाको घर बगाएको छ। लाक्पा भुटी लामा, दोर्जे लामाको घर पनि बाढ़ीका कारण भत्किएको जिल्ला प्रहरी कार्यालय गोर्खाका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए। त्यस्तै चौनब्री चार र अब दुई जोड्ने फलामे पुल पनि बगाएको श्रेष्ठले बताए। मानवीय क्षति भने नरहेको बताइएको छ। नामरङ हुँदै लोहो जाने फलामे पुल पनि बगाएको प्रहरीले जनाएको छ। बुढी गण्डकीमा मिसिने नामरङ खोलामा बाढ़ी आएपछि तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ। विभिन्न जिल्लामा बाढ़ी र पहिरोका कारण मुख्य राजमार्ग तथा सड़क खण्डमा यातायात प्रभावित भएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार केही सड़क खण्ड एकतर्फी सञ्चालनमा आए पनि रसुवा, नुवाकोट र धादिङका केही स्थानमा पूर्ण रूपमा अवरोध कायम छ। काठमाडौँको चन्द्रगिरी नगरपालिका दुई चिसापानीमा पहिरोका कारण अवरूद्ध काठमाडौँ धादिङ सड़क एकतर्फी सञ्चालनमा आएको छ। ललितपुरको बागमती गाउँपालिका तीन भट्टेडाँडा स्थित टाकुर्चेमा अवरूद्ध कान्ति लोकपथ पनि एकतर्फी सञ्चालनमा आएको छ। काप्रेमा बाढ़ीका कारण खुर्कोट नेपाल थोक कटुन्जे बेसी सड़कमा सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। रसुवाको उत्तरगाई गाउँपालिका पाँच खाल्टेमा बाढ़ीका कारण मुख्य राजमार्ग पूर्ण रूपमा अवरूद्ध छ। नुवाकोटको शिवपुरी गाउँपालिका आठ घट्टे खोलामा बाढ़ी तथा पहिरोका कारण टोखा छहरे सड़क खण्ड र बेत्रावती नगरपालिका दश सिमटारमा पासाङ लामो सड़क खण्ड पनि अवरूद्ध छ। धादिङको बेनीघाट रोराङ गाउँपालिका सात स्थित कृष्ण भीरमा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरूद्ध छ भने गजुरी गाउँपालिका दुई परेवा भीरमा एक लेनबाट यातायात सञ्चालन गराइएको छ। धादिङकै त्रिशुली मैलुङ सप्रवेशी सड़क खण्डमा पनि यातायात सञ्चालनमा समय र सवारीको तौल अनुसार प्रतिबन्ध लगाइएको छ। पछिल्लो व्यवस्था अनुसार दश टनसम्मका मालवाहक सवारी साधन राति सात बजेदेखि बिहान पाँच बजेसम्म सञ्चालन गर्न सकिने तथा अन्य सवारी साधन परिस्थिति हेरी बिहान चार बजेदेखि साँझ छ बजेसम्म सञ्चालन गरिने जनाइएको छ। कैलालीमा सशस्त्र प्रहरीले चरेसहित कटुवा पिस्तोल बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल बीओपी भुइयाँ फाँटाको टोलीले कैलाली गाउँपालिका सातको पुरानो भुइयाँ फाँटा तीनकुनेको सीमावर्ती क्षेत्रबाट एक थान कटुवा पिस्तोल र एक किलो पचास ग्राम चरेस बरामद गरिएको जनाएको छ। सशस्त्र प्रहरीका अनुसार सीमावर्ती क्षेत्रमा गस्ती गर्ने क्रममा व्यवहारिक अवस्थामा पिस्तोल र लागु औषध चरेस फेला परेको थियो। बरामद सामग्री तथा अनुसन्धान र कार्यवाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
1: बाढ़ी र विपद सम्बन्धी सूचना सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिरहेका छन्, तर सबै सूचना सही नहुन सक्छन्।
2: कुनै पनि फोटो, भिडियो वा सन्देश प्राप्त भएमा तुरन्त शेयर नगरौ। सूचना स्थानीय तह लगायतका सरकारी निकायहरू वा विश्वसनीय सञ्चार माध्यमबाट आएको हो कि होइन जाँच गरौ। मिति र स्थान पनि पुष्टि गरौ। एउटै सूचना अन्य आधिकारिक स्रोतमा पनि छ कि छैन खोजौ।
1: तुरन्त सबैलाई पठाउनुहोस् वा अहिले नै शेयर गर्नुहोस् जस्ता सन्देश प्रति विशेष सतर्क रहौ।
2: याद राखौ, गलत सूचना फैलिँदा अनावश्यक डर र भ्रम फैलिन सक्छ, त्यसैले सूचना पुष्टि गरौं अनि मात्र शेयर गरौं।
1: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र युनिसेफको सहकार्यमा जनहितमा जारी।

0: रसुवाको भोटेकोशी बाढीले तटीय क्षेत्रमा जोखिम बढाएको छ। नदी किनारमा हुनुहुन्छ भने सुरक्षित अग्लो स्थानतर्फ सर्नुहोस् र स्थानीय प्रशासनको निर्देशन पालना गर्नुहोस्।
1: अनावश्यक यात्रा नगर्नुहोस् र अरूलाई पनि यात्रा नगर्न अनुरोध गर्नुहोस्। विशेष गरी पृथ्वी राजमार्ग गल्छी नुवाकोट रसुवा स्याफ्रुबेसी तथा मुगलिङ नारायणगढ़ सड़क खण्डमा सतर्क रहनुहोस्।
0: खोज तथा उद्धार, आपतकालीन सहायता वा जानकारीका लागि टोल फ्री नम्बर 100-1234 वा 1114 सम्पर्क गर्नुहोस्।
1: सतर्क बनौ, सुरक्षित रहौ।
0: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र युनिसेफको सहकार्यमा जनहितमा जारी।
2: ब्रेकपछि कान्तिपुर डायरीमा अब वाक्य प्रसंग। गैराति परेको अविरल वर्षाका कारण पहिरो खस्दा रोल्पाको शहीद मार्ग अवरूद्ध बनेको छ। रोल्पा स्थित प्रहरी चौकी कुरेलीका अनुसार परिवर्तन गाउँपालिका एक खोला वाङमा सड़क माथिबाट पहिरो खस्दा आज बिहानदेखि गोराही थवाङ शहीद मार्ग पूर्ण रूपमा अवरूद्ध भएको हो। सड़क अवरूद्ध हुँदा सो सड़क खण्ड हुँदै दाङ रोल्पा रूकम जाने यातायातका साधनहरू बीच बाटोमा नै रोकिएका छन्। कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। रूस युक्रेन युद्ध अन्त्य गर्ने प्रयासका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र जारेड कुस्नर युक्रेनसँग वार्ता गर्न आज किव जाने भएका छन्। अमेरिकी अधिकारीहरूका अनुसार उनीहरूले हिजो बस्कोमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग करिब 3 घण्टा वार्ता गरेका थिए। वार्तामा युद्ध अन्त्य गर्ने विषयमा आगामी कदमका लागि ठोस योजनाबारे छलफल भएको व्हाइट हाउसले जनाएको छ। युक्रेनमा आज हुने वार्ता पनि मस्कोमा भएको छलफल जस्तै सकारात्मक हुने अपेक्षा गरिएको अमेरिकी अधिकारीहरूले जनाएको बीबीसीले उल्लेख गरेको छ। यद्यपि छलफल गरिएका योजनाको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन। आगामी केही साताभित्र सोबारे महत्वपूर्ण घोषणा हुन सक्ने बताइएको छ। यता युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफू सार्थक वार्ताका लागि तयार रहेको बताएका थिए। पुटिन र जेलेन्स्कीले आफ्ना राजधानीमाथि आक्रमण 3 दिनका लागि रोक्ने सहमति गरेका छन्। यसलाई युद्ध अन्त्यका लागि जारी कूटनीतिक प्रयासमा सम्भावित सकारात्मक संकेतका रूपमा हेरिएको छ। अब खेल प्रसंग। एसएसी प्रिमियर कप क्रिकेटमा अहिले नेपाल र साउदी अरेबिया बीच प्रतिस्पर्धा भइरहेको छ। मलेसियामा भइरहेको प्रतियोगिताको क्वालालम्पुरस्थित बायोमास ओभलमा अहिले खेल जारी छ। शुरूआती ब्याटिङमा रहेको साउदी अरेबियाले यो समाचार तयार पार्दासम्म 29.5 ओभरको खेल सकिँदा 3 विकेटको क्षतिमा 113 रन बनाएर खेलिरहेको छ। आजको खेलमा साउदी अरेबिया विरूद्ध विजयी हात पारे नेपालको सेमी फाइनल प्रवेश गर्ने सम्भावना निश्चित हुनेछ। यसअघि नेपालले पहिलो खेलमा बहरानलाई 7 विकेट र मलेसियालाई 6 विकेटले पराजित गरेको थियो। अब नेपालले पछि मंगलबार हङकङसँग प्रतियोगिताको अन्तिम खेल खेल्नेछ। र लौटारो मार्टिनेजले दोस्रो हाफको इन्जुरी समयमा गरेको गोलको मतले इन्टर मिलानले इटालीको सिरिएमा नेपोलीमाथि 3

0: सबै घर घर आयो हजुर सबको मन छुना सबको मन छुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।
2: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाइ खोल्ने,
3: दाँत भर्ने, दाँतको आसुति गर्ने,
2: दाँतको एक्सरे सुविधा,
3: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
2: ध्यान दिनै पर्ने कुरा
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
4: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाग्ने टुडी खेल छेउ शङ्खुवा सभा। फोन नम्बर 0295 62320 र 98420 50541।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: होइन है मास्टरनी नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
3: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
2: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
3: ए त्यसको लागि त हाम्रै खातबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवासभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योति संघ तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
4: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
3: अटो रिफ्याक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
4: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
3: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
4: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
3: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ,
4: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
3: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
4: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
3: थप जानकारीको लागि 0927-62-061,
4: 0295-70-315
3: र 98-520-60-177
4: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी संखुवा सभा।
5: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाई हाम्रै बजार खाँदबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खाँदबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू, दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चस्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म, याद गर्नुहोस् शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खाँदबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ, फोन नम्बर 0295-75-267, मोबाइल 97438-46084।
6: नमस्कार है वडा अध्यक्षज्यू।
7: नमस्ते नमस्ते, के बजाउनु भयो त?
6: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
7: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
6: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
7: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी लो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खाँदबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यसो बन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
6: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
8: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
9: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, छैन र?
10: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
11: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
9: सम्पर्क नम्बर 0295706779 र मोबाइल नम्बर 9842827676।
11: नयाँ नेपालमा नयाँ नाम निशान टेलर स्थान खादारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
12: खुशीको खबर खुशीको खबर खुशीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन नम्बर 0295752067, मोबाइल नम्बर 9865586460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
13: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अध्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देहायका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
14: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
13: सम्पर्क नम्बरहरू 0295607400 र 9852072631। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय मानी भन्ज्याङ पङ्खुवा सभा।
15: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
16: त्यसको लागि के को चिन्ता, हाम्रै खादबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
15: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
16: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
15: प्रोप्राइटर लक्ष्मी काफ्ले।
16: सम्पर्क 9843347262,
15: 9010555580
16: र वाट्सएप नम्बर 9552286646।
17: ओहो लु नमस्कार है सर।
18: ओहो लु नमस्कार है सर।
17: नमस्कार।
18: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
17: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
18: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
19: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संस्था सभाको खादबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
18: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
19: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
18: अन्य सेवाहरू: राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
19: होटल टेलरिङ सेन्टर खादबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
18: डिजाइनर सुमन ठटाल 9865349444
19: र 0295901155।
18: मोर स्टाइल मोर डिजाइन ठटाल टेलर्स।
3: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
16: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
3: शङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
16: हाम्रा सेवाहरू
3: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
16: दाँत खोल्ने, दाँत सफा गर्ने,
3: दाँतको एक्सरे गर्ने,
16: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
3: झिक्न मिल्ने आरपीडी लगाइने,
16: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
3: बाङ्गोटिङको दाँत मिलाइने,
16: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
3: मनकामना डेन्टल क्लिनिक खाद्रे नगरपालिका एक प्रहरी गेट सेउ शङ्खुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
16: सम्पर्क नम्बर 0295906667 र 9842226667।
20: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै अतारमा हुनुहुन्छ त।
21: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
20: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
21: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
20: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
21: ए ल ल, सँगै जाउ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
16: रबिन टेलर्स, खादबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
16: सम्पर्क नम्बर 9860964000
3: र 9819326775।
22: राष्ट्रको गौरव नेपालीको आवाज, आजको आवश्यकता समृद्ध समाज, रेडियो शङ्खुवा सभा 95.5 MHz।

0: तपाईहरु अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: होइन है मास्टरनी नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
2: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
1: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
2: ए त्यसको लागि त हाम्रै खातबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि सङ्खुवासभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
3: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
2: अटो रिफ्राक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
3: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
2: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
3: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
2: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ,
3: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
2: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टिदोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
3: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
2: थप जानकारीको लागि 029-762-061
3: 029-573-315
2: र 98-520-60-177
3: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी सङ्खुवा सभा।
4: आयो सबको घर घरमा आयो।
5: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
6: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
5: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा, सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-432-57-841 र 029-562-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
7: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
8: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
9: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
5: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खाँदबारी नपा 7 नयाँ बजार सङ्खुवा सभा, फोन नम्बर 029-561-165, 98-421-52-504
10: 98421926987 र 98520519906।
11: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोती बिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन नम्बर 0295752067, मोबाइल नम्बर 98655860460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
12: नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेकु प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल विराटनगर मोरङ। आयोजक नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्र खादबारी संखुवा सभा।

0: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
1: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
2: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852557068, 9852557068।
3: साथै 9852557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
4: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 शङ्कर सभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752267, मोबाइल 9743846084।

0: तपाईहरु अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: घरको झ्याल ढोकामा अल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर खाँदबारी 1 खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800900062।
3: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
1: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
3: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, संखुवा सभा।
1: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
3: प्रोप्राइटर लक्ष्मी काफ्ले,
1: सम्पर्क 9843347262,
3: 9810555580
1: र व्हाट्सएप नम्बर 9852028646।
3: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
1: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
3: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू
3: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
1: दाँत खोल्ने, दाँत सफा गर्ने,
3: दाँतको एक्सरे गर्ने,
1: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
3: झिक्न मिल्ने आरपीडी लगाइने,
1: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
3: बाङ्गोटिङको दाँत मिलाइने,
1: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
3: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा, हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
1: सम्पर्क नम्बर 0295906667 र 9842226।

0: नेपाली महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन नम्बर 0295-75-267, मोबाइल नम्बर 98655-86-460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
3: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
4: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
5: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 0295-61-165, 98421-52564, 98421-26987 र 98520-51906।
6: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
7: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
6: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
7: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
6: ओहो सर, त्यसो भए मेरो पनि अल्लोको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
7: ए ल ल, सँगै जाउँ न भाइ।
8: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
7: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
8: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
7: सम्पर्क नम्बर 98-60-96-40-00
8: र 98-19-32-76-75।
9: आयो सबको घर घरमा।
5: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
10: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो सङ्घ सभा 95.5 मेगाहर्ज।
5: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा, सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
11: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
12: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
13: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
12: हाम्रो सेवाहरू
13: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 99520165080 र 99421-08181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सङ्खुवा सभा।

0: नमस्कार है वडा अध्यक्षज्यू।
1: नमस्ते नमस्ते, के भन्दा आउनु भएछ?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् त, त्यस्तो के कुरा थियो? कुन्नी
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर खातबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
3: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842287776।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
8: दिस इज रेडियो सङ्खुवासभा 95.5 मेगाहर्ट्ज।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
0: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
4: आयो सबको घर घरमा।
5: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
6: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
5: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 029 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
7: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
5: नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेको प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल, विराटनगर, मोरङ। आयोजन नेपाल नेत्र ज्योति संघ, तेजरत्न आँखा तथा कान उपचार केन्द्र, खादबारी, संखुवा सभा। सम्पर्क 98 5 60 177।
8: श्री हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
9: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको 2 जना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
5: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादाबारी नपा 7 नयाँ बजार संखुवा सभा। फोन नम्बर 029 5 61 165, 98 4 21 52 564, 98 4 21 26 987 र 98 5 20 51 906।
8: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एकपटकका लागि अध्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देहायका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
10: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
8: सम्पर्क नम्बरहरू 029560400 र 98520 72 631। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, सङ्खुवा सभा।
11: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
12: त्यसको लागि के को चिन्ता, हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
11: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
12: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
11: प्रोप्राइटर लक्ष्मी काफले।
12: सम्पर्क 98433-47262,
11: 98-10-55-55-85
12: र वाट्सएप नम्बर 98-5-20-28-646।
13: सरप्राइज जेनी, यो गहना कस्तो छ?
14: छ्या, यस्तो पनि गहना लाउँछन्?
13: अनि यो
14: तपाईँलाई त गहना किन आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
13: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
14: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
13: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
14: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
13: दुर्गा ज्वेलरी उद्योग, खानपारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
14: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98-420-59-801, जनक पौडेली 98-520-58-344 र 029-560-248।
13: दुर्गा ज्वेलरी उद्योग, खानपारी 1 बुद्ध टोल, सङ्खुवा सभा।

0: रेडियो संखुवा सभा समय सूचक अहिले मध्याह्नको 12 बज्यो।
1: दाँत बलियो भयो भने आँप बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाइ खोल्ने,
2: दाँत भर्ने, दाँतको आकृति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको घिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
0: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाट लाग्ने टुडी खेल छेउ शङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420501।
3: This is Radio Songkhua Sabha 95.5 MHz.
4: गरेर मात्र पियौ। शुद्धिकरण गरिएको पानी सफा र छोपिएको भाँडामा राखौ। खाना खानु अघि, खाना पकाउनु अघि, शौचालय प्रयोग गरेपछि र बच्चाको दिशा सफा गरेपछि साबुन पानीले राम्रोसँग हात धो।
5: सडे गलेका वा झिङ्गा भन्केका खानेकुरा नखाऊ। झाडा पखाला, हैजा, टाइफाइड वा अन्य रोगका लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क गरौ।
4: सुरक्षित पानी र सरसफाईका अभ्यास अपनाऊ। आफू र परिवारलाई रोगबाट जोगाऊ।
5: थप स्वास्थ्य सम्बन्धी परामर्शका लागि निशुल्क स्वास्थ्य हटलाइन नम्बर 1115 सम्पर्क गरौँ।
4: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र युनिसेफको सहकार्यमा जनहितमा जारी।
6: नमस्कार, कान्तिपुर डायरीका साथमा पूजनी र तारा समाचार अब विस्तारमा।
7: रसुवाको चिलिमे हाइड्रो पावरको सुरुङमा 6 जना फँसेको सूचना बाहिरिएको छ। रासोपा सांसद इन्जिनियर श्रीराम नेउपानेले सुरुङभित्र 6 जना कामदार रहेको सूचना दिएका हुन्। यसअघि फिल्डमै रहेर उद्धारका हरेक गतिविधि लाइभ अपडेट गराउँदै आएका नेउपानेले चिलिमे सुरुङमा फँसेकाको उद्धारमा सहभागी हुन आफू त्यसतर्फ जाँदै गरेको समेत बताएका छन्। नेउपानेले फेसबुकमा लेखेका छन्, चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र 6 जना फँसिरहेको सूचना प्राप्त भएको छ। सो उद्धार कार्यमा आफ्नो अनुभव र ज्ञानको उपयोग गरी कसरी गर्न सकिन्छ भन्ने विषयमा जानकारी लिने, बुझ्ने, आवश्यक सुझाव दिने तथा आवश्यकता परेको अवस्थामा उद्धार कार्यमा समेत प्रत्यक्ष रूपमा खटिने उद्देश्यले जाँदैछु। भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको भीषण बाढ़ीका कारण सुरुङमा फँसेका 3 जनाको उद्धार गरिएको छ। साथै बेत्रावतीमा पुरिएको घरबाट 1 महिलाको पनि उद्धार भएको छ।
6: यसैबीच भोटेकोशी बाढ़ी गएको 11 दिन बित्दा पनि रसुवागढ़ी जलविद्युत आयोजनाका 93 कर्मचारी तथा श्रमिक सम्पर्कविहीन छन्। भेट्ने आशामा उनीहरूका परिवार भने उद्धारको पर्खाईमा छन्। सुरुङ र भूमिगत विद्युत गृहमा नेपाली सेना सहितको टोलीले खोजी जारी राखे पनि लेदो, क्षतिग्रस्त संरचना र भौगोलिक कठिनाईका कारण उद्धार प्रक्रिया सुस्त बनेको छ। परिवारजनले जंगल र खोलाका खोजमा समेत तत्काल खोजी गर्न माग गर्दै राजे समेन्द्रको ढिलाईप्रति गुनासो गरेका छन्।
7: गोरखाको चुम्नुब्री 4 नामरुङ खोलामा आएको बाढ़ीले 4 घरमा क्षति पुर्याएको छ। एउटा पुल पनि बगाएको छ। नदी किनारा र तटीय क्षेत्रमा नजान प्रहरीले सार्वजनिक सूचना मार्फत आग्रह गरेको छ। आज बिहानको बाढ़ीले चुम्नुब्री 4 को उर्गिन लामा, नगुचिरिङ लामाको घर बगाएको छ। लाक्पा भुटी लामा, दोर्जे लामाको घर बाढ़ीका कारण भत्किएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठले बताएका छन्। त्यस्तै चुम्नुब्री 4 र 2 जोड्ने फलामे पुल पनि बगाएको श्रेष्ठले बताए। मानवीय क्षति भने नरहेको पनि प्रहरीले जनाएको छ। नामरुङ हुँदै लो जाने फलामे पुल पनि बगाएको प्रहरीले जनाएको छ। बुढी गण्डकीमा मेसिने नामरुङ खोलामा बाढ़ी आएपछि तटीय क्षेत्रमा सतर्कता अप्नाउन आग्रह गरिएको छ।
6: अविरल वर्षासँगै बिरे खोलामा आएको बाढ़ीले 23 परिवार विस्थापित भएका छन्। बाजुराको बढ़ी मालिका नगरपालिका 6 मा पर्ने पर्यटकीय क्षेत्र बिरे खोला झरनाको माथिल्लो भागबाट पहिरो खसेपछि बाढ़ी आएको हो। बस्ती नै जोखिममा परेपछि 23 परिवारलाई साफे मार्तडी राजमार्गको माथिल्लो भागमा पर्ने पदला भन्ने स्थानमा त्रिपालसहित सुरक्षित स्थानमा सारिएको कार्यवाहक वडाध्यक्ष परिबडवालले बताए भारी वर्षापछि आएको बाढ़ीले बिडे खोला झरनाको संरचनामा समेत क्षति पुर्याएको छ। शुक्रबार राति आएको बाढ़ीले भने स्थानीय कृषकले लगाएको धान बाली समेत बगाएर नष्ट गरेको छ। बिडे खोला झरना नजिक बसोबास गर्ने 41 परिवार मध्ये 23 परिवारका सदस्य तथा उनीहरूको घरभित्र रहेका अन्नपात लत्ता कपड़ा र भाँडाकुँडा लगायत सामान सुरक्षित स्थानमा सारिएको छ। उनीहरूलाई राजमार्गमाथिको खाली जमीनमा त्रिपाल राखेर बस्ने व्यवस्था गरिएको हो। नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बाजुराले त्रिपाल सहयोग गरेको कार्यवाहक वडाध्यक्ष बडवालले बताए। वर्षासँगै आएको पहिरोका कारण गौमुला गाउँपालिकाका 28 परिवार उच्च जोखिममा परेका छन्। त्यस्तै खप्तर छेडे दह गाउँपालिका 5 डोगदीमा पहिरोले गोठ पुरिदा 3 चौपाया बगाएको छ। एक बाढ़ी र पहिरोको जोखिम बढ़ेकाले सतर्कता अपनाउन र सुरक्षित रहन निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडा सैनीले आग्रह समेत गरेका छन्।
7: रसुवा स्थित भोटेकोशी नदीमा भदौ 10 गते आएको बाढ़ीमा परि घाइते भएका 58 जनालाई उद्धार गरी काठमाडौँ ल्याइएकामा राष्ट्रिय ट्रमा सेन्टरबाट आजसम्म 38 जना उपचारपछि डिस्चार्ज भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दान बहादुर थापाका अनुसार बाढ़ीमा परि घाइते भएका 50 जनालाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर ल्याइएको थियो। उपचारका क्रममा स्वास्थ्य अवस्थामा सुधार आएपछि हालसम्म 38 जनालाई डिस्चार्ज गरिएको हो। राष्ट्रिय ट्रमा सेन्टरमा हाल 12 घाइतेको उपचार भइरहेको छ। अस्पताल प्रशासनका अनुसार उपचाररत अधिकांश घाइतेको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरूको साधारण शैयामा राखेर उपचार भइरहेको छ। भोटेकोशी बाढ़ीमा परि घाइते भएका तथा सम्पर्कविहीन व्यक्तिका आफन्तलाई आवश्यक सूचना उपलब्ध गराउन नेपाल प्रहरीले वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा नागरिक सहायता कक्ष स्थापना गरेको छ। सहायता कक्ष मार्फत घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिन तथा सम्पर्कविहीन आफन्तको विवरण टिपाउन आउनेको क्रम जारी रहेको प्रहरीले जनाएको छ।
6: लगातारको वर्षासँगै आएको पहिरोका कारण मुख्य राजमार्गका रूपमा रहेको साफे मारतडी राजमार्ग सड़क गए रातिबाट अवरूद्ध भएको छ। सदरमुकाम जोड्ने मुख्य राजमार्गको ठाउँ ठाउँमा पहिरो जाँदा अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा प्रवक्ता गगन सिंह भाटले जानकारी दिए। सड़क माथिबाट गएको पहिरोका कारण अवरूद्ध हुन पुगेको हो। पहिरोले सड़क अवरूद्ध पारेपछि सड़क डिभिजन साफे बगरको डोजर प्रयोग गरी बाटो खोलाउन पहल भइरहेको भाटले बताए। यसैबीच हिजो अपराह्नदेखि आएको अविरल वर्षाका कारण विद्युत सेवा पनि अवरूद्ध भएको छ। मध्यरातिबाट विद्युत सेवा अवरूद्ध भएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बाजुरा शाखाले जनाएको छ। लगातार वर्षासँगै विभिन्न ठाउँमा पहिरो गएका कारण विद्युतका पोल ढलेका छन्। यस्तै पहिरोले अवरूद्ध कर्णाली राजमार्ग सुर्खेत जुम्ला सड़क 16 घण्टापछि सञ्चालनमा आएको छ। हिजो साँझ 7 बजेदेखि राजमार्ग अवरूद्ध भएकाले सड़क आज बिहान 9 बजेबाट मात्र सञ्चालनमा आएको बताइएको छ। पानी रोकिएपछि हिलो पछ्याएर सड़क सुचारू गरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी हिमबहादुर खत्रीले बताए।
7: जाजरकोटमा भूकम्प प्रभावित 188 लाभग्राहीलाई निजी आवास अनुदान बापतको पहिलो किस्ता पठाइएको छ। आवास पुनर्निर्माण सम्झौता गरेका लाभग्राहीलाई पहिलो किस्ता बापत प्रति घर धुरी 50,000 रूपियाँ पठाइएको हो। विपद प्रभावित निजी आवास प्रबलीकरण पुनर्निर्माण तथा पुनस्थापना अनुदान कार्यविधि 2083 अनुसार लाभग्राही सम्झौता पश्चात आवास अनुदान रकम लाभग्राहीको खातामा भुक्तानी गर्ने प्रावधान छ। पहिलो किस्ताबाट लाभग्राहीले प्लिन्थ लेभलसम्म आवास निर्माण सम्पन्न गरिसकेपछि निर्माण सम्पन्न गरेको प्राविधिक जाँच पास प्रतिवेदनको आधारमा दोस्रो किस्ता रकम प्राप्त गर्नेछन्। 2080 कार्तिक 17 गते जाजरकोटको बारेकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा 157 जनाले ज्यान गुमाएका थिए।
6: वर्षाको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव र इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख प्रहरी निरीक्षक प्रदीप पौडेलसहित 8 जना वीरगंज स्थित क्लार्क रिसोर्ट स्थित क्यासिनोबाट पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिका 14 गण्डक स्थित गोल्डन फिंगर गेमिङ जोन प्राली क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाउँदै गरेको सुरक्षाका आधारमा गए राति उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार क्यासिनोमा नेपाली नागरिक प्रवेश गरी जुवा खेलिरहेको गोप्य सूचना प्राप्त भएको थियो। सोही सूचनाका आधारमा खटिएको प्रहरी टोलीले क्यासिनोभित्र जुवा खेलिरहेको अवस्थामा 4 जना नेपाली नागरिकलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सखुवा प्रसौनी गाउँपालिका 6 का अध्यक्ष जसवन्त यादव, इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख प्रहरी निरीक्षक प्रदीप पौडेल, चन्दन सहनी र वीरगंज महानगरपालिका एघारका ओमप्रकाश बैठा रहेका छन्। यस्तै अनुसन्धानका क्रममा गाउँपालिकाका अध्यक्ष यादव सहित सरकारी सवारी साधन पनि नियन्त्रणमा लिएको बताइएको छ। प्रहरीले क्यासिनो परिसरबाटै सखुवा प्रसौनी गाउँपालिकाको नाममा रहेको सो सरकारी गाड़ी समेत नियन्त्रणमा लिएको हो। नेपाली नागरिकलाई कानून विपरीत क्यासिनोमा प्रवेश गराई जुवा खेलाउने कार्यमा प्रत्यक्ष संलग्न रहेको आरोपमा क्यासिनोका चारजना अन्य कर्मचारीलाई समेत प्रहरीले पक्राउ गरेको छ। प्रहरीले नियन्त्रणमा लिएका आठैजनालाई हिरासतमा राखी सो घटनाबारे थप अनुसन्धान अगाडि बढ़ाएको जनाएको छ।
8: विपदको समयमा बाल बालिकामा डर, चिन्ता, तनाव वा असुरक्षाको महसुस हुन सक्छ। उनीहरूका कुरा ध्यान दिएर सुनौ, उनीहरूलाई आवश्यक सहयोग गरौं र सुरक्षित तथा सहयोगी वातावरण बनाऊ।
9: समस्या बढ्दै गएमा मानसिक स्वास्थ्य सेवा लिन नहिचकिचाऊ।
8: आपतकालीन सहयोगका लागि बाल हेल्पलाइन 1098 सम्पर्क गरौं।
9: बाल बालिकाको मानसिक स्वास्थ्यको ख्याल गरौं, उनीहरूलाई सुरक्षित र सहयोगी वातावरण दियौं।
8: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र युनिसेफको सहकार्यमा जनहितमा जारी।

0: बाढी र विपद सम्बन्धी सूचना सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिरहेका छन्, तर सबै सूचना सही नहुन सक्छन्।
1: कुनै पनि फोटो, भिडियो वा सन्देश प्राप्त भएमा तुरन्त शेयर नगरौं। सूचना स्थानीय तह लगायतका सरकारी निकायहरू वा विश्वसनीय सञ्चार माध्यमबाट आएको हो कि होइन जाँच गरौं। नीति र स्थान पनि पुष्टि गरौं। एउटै सूचना अन्य आधिकारिक स्रोतमा पनि छ कि छैन खोजौं।
0: तुरन्त सबैलाई पठाउनुहोस् वा अहिले नै शेयर गर्नुहोस् जस्ता सन्देश प्रति विशेष सतर्क रहौं।
1: याद राखौ, गलत सूचना फैलिँदा अनावश्यक डर र भ्रम फैलिन सक्छ, त्यसैले सूचना पुष्टि गरौं अनि मात्र शेयर गरौं।
0: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र र युनिसेफको सहकार्यमा जनहितमा जारी।
2: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। रूस युक्रेन युद्ध अन्त्य गर्ने प्रयास बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टीव विटकफ र जारेड कुस्नर युक्रेनसँग वार्ता गर्न आज किव पुग्ने भएका छन्। अमेरिकी अधिकारीहरूका अनुसार उनीहरूले हिजो मस्कोमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग करिब 3 घण्टा वार्ता गरेका थिए। वार्तामा युद्ध अन्त्य गर्ने विषयमा आगामी कदमका लागि ठोस योजनाबारे छलफल भइरहेको व्हाइट हाउसले जनाएको छ। युक्रेनमा आज हुने वार्ता पनि मस्कोमा भएको छलफल जस्तै सकारात्मक हुने अपेक्षा गरिएको अमेरिकी अधिकारीहरूले जनाएका छन्। यद्यपि छलफल गरिएका योजनाको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन। आगामी केही साताभित्र सोबारे महत्वपूर्ण घोषणा हुन सक्ने बताइएको छ। यता युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफू सार्थक वार्ताका लागि तयार रहेको बताएका थिए। पुटिन र जेलेन्स्कीले आफ्ना राजधानीमाथि आक्रमण 3 दिनका लागि रोक्ने सहमति गरेका छन्। यसलाई युद्ध अन्त्यका लागि जारी कूटनीतिक प्रयासमा सम्भावित सकारात्मक संकेतका रूपमा हेरिएको बताइएको छ।
3: डायरीमा खेल प्रसंग। एसीसी प्रिमियर कप क्रिकेटमा अहिले नेपाल र साउदी अरेबिया बीच प्रतिस्पर्धा भइरहेको छ। मलेसियाको क्वालालम्पुर स्थित वायुमास ओभलमा जारी खेलमा नेपाल अहिले फिल्डिङमा छ। शुरूआती ब्याटिङमा

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
2: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860-9640-00
3: र 9819-32-76-75। के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
3: संस्था सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
3: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
3: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
3: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
3: बाङ्गो टिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
3: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका 1, प्रहरी गेट, सेउ संखुवा सभा, हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 9842226667। घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
4: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खानबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खातबारी 1, खातबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800900062।
2: सरप्राइज जेनी, यो गहना कस्तो छ?
5: छ्या, यस्तो पनि गहना लाउँछन्?
2: अनि यो
5: तपाईँलाई त गहना किन आउँदैन कि? झन् आकाशमा गहना ल्याइदिनु है भनेको त।
2: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
5: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त, कहाँ किन्नु भएको?
2: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
5: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुनचाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
2: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1, बुद्ध टोल, संखुवा सभा।
5: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842029801, जनक पौडेली 9852258344 र 0295602048।
2: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1, बुद्ध टोल, संखुवा सभा।
6: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मे हो। उफ, कुन जन्मको पाप थियो कुन्नी।
7: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
8: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
9: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
10: नमस्कार है वडा अध्यक्षज्यू।
11: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
10: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौ कि भनेर हजुरको दलानमा आएको।
11: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
10: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
11: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुदा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि एक सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
10: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
12: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
13: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
14: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
15: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
16: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
17: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 98422776।
18: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी एक बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
7: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
7: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
7: प्रोप्राइटर लक्ष्मी काफले।
2: सम्पर्क 98433-47262
7: 98-10-55-55-85
2: र व्हाट्सएप नम्बर 98-5-20-28-6-46।
19: आयो सबको घर घरमा।
20: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
21: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
20: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-4-32-57-841 र 029-5-62-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
22: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
23: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 MHz।

0: तँबाट एउटा काम पनि हुन सकेन, आखिरमा मै आउनु पर्यो। सबै मिलाएर भोलि यसलाई एक्सपोर्ट गर्नुपर्छ।
1: लाइफमा फर्स्ट टाइम पाप गरे जस्तो फिल भएको छ, तर यो केटीलाई चाहिँ म एक्सपोर्ट हुन दिन्न।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अध्यावधि गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देहायका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
2: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाणपत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
1: सम्पर्क नम्बरहरू 029560400 र 98520 72 631। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, संखुवा सभा।
3: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक 2-2 हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752 67, मोबाइल 97438640084।
4: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
5: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
7: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
8: आयो सबको घर घरमा।
9: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
10: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
9: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईको आवाज जनताको साथ।
11: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
12: हैन ए मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दै छु हो नानीलाई।
13: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
12: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
13: ए, त्यसको लागि त हाम्रै खातबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवासभा जिल्लाको खाँचबारीमा सञ्चालित नेपाल नेत्र ज्योति संघ तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
14: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
13: अटो रिफ्याक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
14: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
13: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
14: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
13: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ,
14: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
13: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
14: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
13: सब जानकारीको लागि 029562061
14: 029570315
13: र 98520607
14: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँचबारी संखुवा सभा।
15: तपाईहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: ओहो लु नमस्कार है सर।
2: ओहो लु नमस्कार है सर।
1: नमस्कार।
2: अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
1: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
2: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
3: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संखुवा सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
2: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
3: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
2: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
3: छटाल टेलरिङ सेन्टर खाँदबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
2: डिजाइनर सुमन ठटाल 98615 39444
3: र 029590155।
4: मोर स्टाइल मोर डिजाइन ठटाल टेलर्स।
5: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
6: ए अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
5: हाम्रो सेवाहरू
6: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढोकाको साथै ढुङ्गा घिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स खाँदारी 1 संखुवा सभा।
7: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
7: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
7: दाँत नदुखाइ खोल्ने,
3: दाँत भर्ने, दाँतको आसुति गर्ने,
7: दाँतको एक्सप्रेस सुविधा,
3: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
7: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
7: ध्यान दिनै पर्ने कुरा,
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
7: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
8: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हातलाग नेटुडी खेल छेउ संखुवा सभा। फोन नम्बर 029562320 र 98420501।
9: सरप्राइज जेनी, यो गहना कस्तो छ?
10: छ्या, यस्तो पनि गहना लाउँछन्?
9: अनि यो
10: तपाईँलाई त गहना किन आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
9: नरिसाऊ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
10: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
9: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
10: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
8: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, संखुवा सभा।
10: प्रोप्राइटर गोपाल विश्वकर्मा 98420 59884 जनक पौडेली 98520 58344 र 029560248।
8: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, संखुवा सभा।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले।
3: सम्पर्क 98433-47-262,
2: 98-10-55-55-85
3: र वाट्सएप नम्बर 98-5-20-28-646।
2: होइन, यो खाँदबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
4: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खाँदबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
2: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदबारी नगरपालिका 1 प्रगति टोल।
4: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो थ्रेडिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
2: प्रोप्राइटर प्रतीक्षा दाहाल। सम्पर्क नम्बर 98163-55553 र 98423-18-049।
5: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
6: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
5: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
6: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
5: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
6: ए ल ल, सँगै जाउँ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
3: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 98-60-96-40-00
2: र 98-19-32-76-75।
7: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव नेपालीको शान, रेडियो सङ्ख्या सभा 95.5 मेगाहर्ज।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनी?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: नमस्कार है वडा अध्यक्षज्यू।
6: नमस्ते नमस्ते, के भन्न आउनु भयो त?
5: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
6: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
5: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
6: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरुण पूर्वकै चर्चित दिशा टेलर खातबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
5: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
7: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
8: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
9: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, छैन र?
10: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
11: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
12: सम्पर्क नम्बर 0295607679 र मोबाइल नम्बर 98422776।
13: नयाँ नेपालमा नयाँ नाम निशान टेलर। स्थान खादारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
14: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
15: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खातबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खातबारी 1 खातबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520 29 47, 98009 00 62।
16: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
15: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
16: हाम्रो सेवाहरू
15: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605680, 98520 61580 र 98421-08181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खासबारी 1 सङ्खुवा सभा।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
14: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
14: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्रे,
14: सम्पर्क 9843447262,
2: 9010555585
14: र वाट्सएप नम्बर 9852286646।
17: आयो सबको घर घरमा।
18: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
19: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
18: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842557841 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
20: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
21: श्री हिमालय किरण पब्लिक क्याम्पस, खादवारी 7, नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस, खादवारी 7, नयाँ बजार, सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
22: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
18: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस, खादावारी नपा 7, नयाँ बजार, सङ्खुवा सभा। फोन नम्बर 0295611665, 9841252504, 9841226987 र 9520519906।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज
1: आयो सबको घर घरमा।
2: तपाईँको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 37 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
5: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
6: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादरी नगरपालिका 1, प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लरमा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो थ्रेडिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423180।
7: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
8: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
7: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
8: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
7: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
8: ए ल ल, सँगै जाउँ न भाइ।
5: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
8: रबिन टेलर्स, खापारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
5: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
8: सम्पर्क नम्बर 98 60 96 40 00
5: र 98 19 32 76 75।
8: सरप्राइज जेनी, यो गहना कस्तो छ?
9: यस्तो पनि गहना लाउँछन्?
8: अनि यो
9: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
8: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
9: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त, कहाँ किन्नु भएको?
8: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
9: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
8: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1, बुद्ध टोल, संकुवा सभा।
9: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98 4 20 59 8 1। जनक पौडेली, 98 5 20 58 344 र 0 29 5 60 248।
8: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1, बुद्ध टोल, संकुवा सभा।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 029-5-75-147।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लास छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले,
3: सम्पर्क 98-33-47-262,
2: 98-10-55-55-85
3: र वाट्सएप नम्बर 98-5-20-28-646।
4: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
5: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेसन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
4: हाम्रो सेवाहरू
5: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनिटरी आइटम, रेडिमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029-560-580, 99-520-160-580 र 99-421-08-181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदबारी एक, सङ्खुवा सभा।
6: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै।
7: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
8: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98-520-55-768, 98-520-55-768।
9: साथै 98-520-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
6: आजदेखि मलाई एक्लै छोडिदेऊ।
10: मैले के गल्ती गरेर जसको कारण तिमी यस्तो भन्दैछौ?
6: मलाई कारण नसोध।
10: तिमी बिना कारण मलाई छोड्न सक्दैनौ। हाम्रो माया त्यति सजिलै छोड्न सक्दैन।
6: तिरस्कार गर्छु म तिम्रो मायालाई। पाउनुलाई मात्र माया भनिँदैन, गुमाउनुलाई पनि माया नै भनिन्छ, बुझ्यौ?
10: तर म तिमीलाई गुमाउन चाहन्न।

0: रेडियो संखुवा सभा समय सूचक अहिले दिनको 3 बज्यो।
1: This is Radio Sankhuwa Sabha 95.5 MHz.
2: सबैभन्दा पहिले मुख्य खबर। भोटेकोशी बाटीको 12 दिन अझै पनि जीवित भेटिने आशासहित खोजी चल्दै 1340 शव भेटियो, 4996 जना अझै सम्पर्कविहीन। बाढ़ी प्रभावित क्षेत्रमा राहत र पुनर्स्थापनाका लागि अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरू सक्रिय, रसुवा, नुवाकोट र धादिङमा 30 संस्थाले काम गर्दै। चीनसँगको 2 मुख्य नाका रसुवा गठी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाका केन्द्रित, तातोपानी नाका चाँडै नखुलाए चाडपर्वमा सामान अभाव र महँगी बढ़ने जोखिम। भारतको महाराष्ट्रमा ट्याक्सी र टुकटुक चालकलाई स्थानीय भाषा सिक्ने 1 वर्षको समय, चालक र यात्रुबीचको संचारमा सुधार ल्याएर यात्रालाई सुरक्षित बनाउने उद्देश्य। र लगातार तेस्रो जित सहित नेपाल एसीसी प्रिमियर कप क्रिकेटको सेमी फाइनलमा नेपाल ए क्रिकेट टोलीको लगातार तेस्रो हार। नेपाल खबरमा अब पूरा खबर। भोटेकोशी नदीमा बाढ़ी आएको आज 12 दिन, आज पनि खोज तथा उद्धारको काम चलिरहेको छ। अस्ति 10 दिनमा 2 जना र हिजो एघारौं दिनमा दुईजनाको जीवितै उद्धार भएकोले आज पनि जीवित उद्धारको आशासहित खोजीको काम भइरहेको छ। हराइरहेका व्यक्तिका आफन्तले पनि झिनो आशा राखेर खोजीलाई निरन्तरता दिएका छन्। तर 6 जना मानिस फँसेको आशंका गरेको चिलिमी जलविद्युत आयोजनाभित्रको उद्धारका लागि अहिलेसम्म ठूला उपकरण लैजान सकिएको छैन। यस्तै रसुवागढ़ी जलविद्युत आयोजनाका 93 जना कर्मचारी तथा श्रमिक सम्पर्कविहीन छन्, जसका परिवार उद्धारको पर्खाईमा छन्। परिवारजनले जंगल र खोलाका खोजमा समेत तत्काल खोजी गर्न माग गर्दै संयन्त्रको ढिलाइप्रति गुनासो गरेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज बिहान 11 बजीसम्म 1341 जनाको शव भेटिएको छ। अब 4996 जना सम्पर्कविहीन छन्। यस्तै 6075 जना घाइतेको उपचार भएको छ। अहिलेसम्म प्रभावित क्षेत्रबाट 13104 जनाको उद्धार गरेको प्राधिकरणले जनाएको छ। उद्धार गरेका मध्ये 3652 जना होल्डिङ सेन्टरमा रहेका छन् भने बाँकी आफ्नो घर गएका छन्। प्रहरीका अनुसार एकैपटक धेरै शव आउँदा व्यवस्थापनमा कठिनाई भएकाले डीएनएका लागि नमूना संकलन गरी जमीन मुनि शव व्यवस्थापनको काम भइरहेको छ। अहिलेसम्म 1037 शव जमीन मुनि राखेको प्रहरीले जनाएको छ। 98 शव आफन्तले बुझेका छन्। पृथ्वी राजमार्ग अन्तर्गत 900 मोगलिन सड़क खण्डमा पर्ने कृष्णभीरको अवरोध हटाउन खोलिएको अस्थायी ट्र्याकलाई फराकिलो बनाउने काम भइरहेको छ। 900 मोगलिन सड़क आयोजनाका अनुसार डाँडामाथिबाट झण्डै 4 मिटर चौडाईको ट्र्याक खोलेर अहिले निर्माण सामग्री तथा उपकरण ओसार्ने काम भइरहेको छ। अहिले सड़कको भित्ता काट्ने, ग्राभलिङ गर्ने, ग्रेडिङ मिलाउने र पहिरो व्यवस्थापनको काम भइरहेको छ। निर्माण कम्पनीका अनुसार यही भदौ मसान्तसम्म सर्वसाधारणका गाड़ी सञ्चालनमा ल्याउने लक्ष्यका साथ 7 एस्काभेटर, बुलडोजर र लोडर सहितका भारी उपकरणहरू परिचालनमा ल्याइएको छ। अहिले खोलिएको नयाँ ट्र्याकबाट आपतकालीन अवस्थामा मानिसहरू हिँडेर वारपार गर्न सक्ने भए पनि गाड़ी चलाउन भने केही समय लाग्ने प्राविधिकहरूले बताएका छन्। बाढ़ी प्रभावित जिल्लाहरू रसुवा, नुवाकोट र धादिङमा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूले सरकारसँगको समन्वयमा राहत तथा पुनर्स्थापनाका काम तीव्र बनाएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँगको समन्वयमा गैर सरकारी संस्थाहरू प्रभावित क्षेत्रमा सक्रिय बनेका हुन्। नेपालमा कार्यरत अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूको सञ्जाल एआईएनमा आबद्ध 30 संस्थाहरूले खाद्यान्न, त्रिपाल, कम्बल, हाइजिन किट जस्ता अत्यावश्यक सामग्री वितरण गरिरहेका छन्। राहत दोहोरिने वा छुट्ने समस्या नहोस् भनेर जिल्ला विपद व्यवस्थापन समितिसँग समन्वय गरी भूगोल विभाजन गरेर काम गरिरहेको एआईएनका अध्यक्ष डाक्टर सञ्जय कार्कीले जानकारी दिनुभयो। प्राथमिक चरणको राहत वितरणपछि अब प्रभावित क्षेत्रमा मनोसामाजिक परामर्शका साथै खाद्य सुरक्षा, बालबालिका, महिला र अपाङ्गता भएका व्यक्तिको सुरक्षामा ध्यान दिँदै पुनर्स्थापना काम अघि बढ़ाइने एआईएनको विपद जोखिम न्यूनीकरण विभागकी संयोजक डाक्टर सम्झना विष्टले बताउनुभयो। सरकारले दीर्घकालीन पुनर्स्थापनाका लागि आह्वान गरे बमोजिम बितेको 30 वर्षदेखि सक्रिय 101 सदस्य रहेको एआईएनले विपद व्यवस्थापनका विभिन्न उपसमितिमा रहेर काम गरिरहेको छ। चीनसँगका मुख्य दुई नाका रसुवागढ़ीका तातोपानी दुवै ठप्प भएपछि चीनसँगको व्यापार समस्यामा परेको छ। भदौ 10 गतेको बाढ़ीपछि रसुवागढ़ी ध्वस्त भएको र तातोपानी नाका पनि चीनले अस्थायी रूपमा बन्द गरेपछि अहिले मुस्ताङको कोराला नाका मात्र सञ्चालन छ। नाका फेरिएसँगै नजिकै तय गरेका चाडबाड़का बेला बजारमा भोगे वस्तुको महँगी बढ़ने व्यवसायीहरूले चेतावनी दिएका छन्। तातोपानीबाट काठमाण्डौसम्म सामान ल्याउँदा प्रति कन्टेनर 75,000 रूपियाँ र रसुवागढ़ीबाट 1.5 लाख रूपियाँ ढुवानी खर्च लाग्ने गरेकामा 400 किलोमिटर भन्दा बढ़ी दूरीमा रहेको कोरला नाकाबाट ल्याउँदा झण्डै 4 लाख रूपियाँसम्म खर्च हुने व्यवसायीहरू बताउँछन्। यसका साथै जुमसुम भन्दा माथिको सड़क कच्ची र अप्ठ्यारो भएकोले पनि ढुवानीमा थप शास्ति र ढिलाइ हुने देखिएको छ। चीनले सड़क मरमत र सुरक्षाको कारण देखाउँदै तातोपानी नाका तत्काल खोल्न मानिरहेको छैन र सोयागढ़ी नाका तत्काल खुलाउन सम्भव नै छैन। यदि तातोपानी नाका नखुलाए दशैं तिहार लगायतका चाडपर्वमा सामान अभाव वा महँगी बढ़ने सक्ने नेपाल तिब्बत हिमालय सीमापार वाणिज्य संघका महासचिव रामचन्द्र पडाजुलीले बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्र खबरसहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-4943-33, 493-555।

0: चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामशाहपथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। सरकारी गाड़ी सहित क्यासिनो पुगेका पर्साको सखुवा पर्सौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार सखुवा पर्सौनी गाउँपालिका 6 का बासिन्दा एवं गाउँपालिकाका अध्यक्ष यादव पक्राउ परेका हुन्। छड्के जाँचको क्रममा वीरगंजको क्यासिनोबाट गैराती अध्यक्ष यादव सहित 8 जना पक्राउ परेका छन्। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ। गाउँपालिकाको ना 1/16 नम्बरको गाड़ी पनि क्यासिनो परिसरबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। अब विदेशको खबर। भारतको महाराष्ट्र सरकारले ट्याक्सी तथा टुकटुक चालकहरूलाई स्थानीय मराठी भाषा सिक्ने 1 वर्षको समय सीमा दिएको छ। चालक र यात्रुबीचको संचारमा सुधार ल्याएर यात्रालाई सहज बनाउने उद्देश्यले लागू गर्न लागेको भाषा सम्बन्धी नयाँ नियमको चौतर्फी विरोध भएपछि सरकारले यो निर्णय गरेको हो। यसअघि गएको अगस्त 20 महाराष्ट्रका यातायात अधिकारीहरूले चालकहरूको मराठी भाषामा कुराकानी गर्ने क्षमता परीक्षण गर्न थालेका थिए। परीक्षणमा असफल हुने चालकहरूलाई भाषा सिक्न 1 महिनाको समय दिएको थियो। तोकिएको अवधिभित्र भाषा नसिक्ने चालकहरूको अनुमति पत्र, लाइसेन्स निलम्बन वा खारेज गर्ने समयको कड़ा व्यवस्था गरिएको थियो। तर सरकारको यो कदमप्रति चालक संघ संगठनहरूले तीव्र आपत्ति जनाएका थिए। भाषा सिक्ने क्रममा नै कामदारहरूले आफ्नो रोजगार र जीविकोपार्जन गुमाउनु पर्ने जोखिम रहेको चालकहरूको तर्क थियो। महाराष्ट्रमा कार्यरत बहुसंख्यक ट्याक्सी चालकहरू भारतका अन्य हिन्दी भाषी राज्यहरू उत्तर प्रदेश र बिहारबाट पुगेका हुन्। राज्यका यातायात मन्त्री प्रताप सरनाईकले यो अन्तिम मौका भएको र यस वर्षभित्रै चालकहरूले भाषा सिकिसक्नुपर्ने बताउनु भएको छ। महाराष्ट्रभर अहिले झण्डै 9,79,000 वैध ट्याक्सी र टुकटुक दर्ता छन्, जसमध्ये आधाभन्दा बढ़ी राजधानी मुम्बई क्षेत्रमा सञ्चालित छन्। अब खेल खबर। लगातार तेस्रो जीतसहित नेपाल एसीसी प्रिमियर कप क्रिकेटको सेमी फाइनलमा पुगेको छ। मलेसियाको क्लाङमा रहेको बायोमास क्रिकेट ओभलमा आज भएको खेलमा नेपालले साउदी अरबलाई 5 विकेटले हरायो। एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले साउदी अरबलाई हराउँदै लगातार तेस्रो जित हासिल गरेको छ। मलेसियाको क्लाङमा रहेको बायोमास क्रिकेटमा भएको खेलमा नेपालले साउदी अरबलाई 5 विकेट हराएको। साउदी अरबले दिएको 191 रनको लक्ष्य नेपालले 41 ओभरमा 5 विकेट गुमाएर भेटायो। त्यसअघि टस जितेर ब्याटिङ गरेको साउदी अरब 49 ओभर 2 बलमा 190 रनमा रन बनाउँदा अल आउट भयो। यसअघि नेपालले पहिलो खेलमा बहरानलाई 7 विकेट र दोस्रो खेलमा मलेसियालाई 6 विकेटले हराएको थियो। प्रतियोगिताको उपाधि विजेताले आउँदो वर्ष हुने एसिया कपमा स्थान बनाउनेछ। फाइनल खेल यही भदौ 27 शनिबार हुनेछ। र अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए टोलीले एक दिवसीय अभ्यास खेलमा लगातार तेस्रो हार बिहोरेको छ। डार्बिनमा आज भएको खेलमा नेपाल ए न्यूजील्याण्ड एसँग 2 विकेटले पराजित भयो। नेपाल एले दिएको 212 रनको लक्ष्य न्यूजील्याण्ड एले अन्तिम बल बाँकी छँदा 8 विकेट गुमाएर भेट्टायो। त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपाल एले 50 ओभरमा 7 विकेट गुमाएर 211 रन बनाएको थियो। यसअघि नेपाल ए पहिलो अभ्यास खेलमा तास्मानियासँग 2 विकेट र दोस्रो अभ्यास खेलमा साउथ अस्ट्रेलियासँग 138 रनले पराजित भएको थियो। चार भन्ज्याङ भित्रको खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भोटेकोशी बाढ़ीको 12 दिन अझै पनि जीवित भेटिने आशासहित खोजी चल्दै 1,341 शव भेटियो। 4,996 जना अझै सम्पर्कविहीन। बाढ़ी प्रभावित क्षेत्रमा राहत तथा पुनर्स्थापनाका लागि अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरू सक्रिय। रसुवा, नुवाकोट र धादिङमा 30 संस्थाले काम गर्दै। चीनसँगको 2 मुख्य नाका रसुवा गढ़ी र तातोपानी नाका ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाका केन्द्रित। तातोपानी नाका चाँडै नखुलाए चाड़ पर्वमा सामान अभाव र महँगी बढ़ने जोखिम। भारतको महाराष्ट्रमा ट्याक्सी र टुकटुक चालकलाई स्थानीय भाषा सिक्ने एक वर्षको समय, चालक र यात्रुबीचको संचारमा सुधार ल्याएर यात्रालाई सुरक्षित बनाउने उद्देश्य र लगातार तेस्रो जितसहित नेपाल एसिसी प्रिमियर कप क्रिकेटको सेमी फाइनलमा नेपाल ए क्रिकेट टोलीको लगातार तेस्रो हार।
1: मणि चूडको काख,
3: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
1: शान्ति र आनन्दको अनुभूति,
3: भीडभाडबाट टाढा,
1: सहरबाट नजिकै,
3: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
1: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
4: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956661 र 9841954181, वेबसाइट झुले.com.np।
5: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
6: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
7: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
8: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानी भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
9: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नागपोखरी काठमाडौँ, फोन नम्बर 44-28-242 44-28-242।
10: कम ऑन, यु विल सर्टेनली बी बेनिफिटेड।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको 4 भन्ज्याङभित्र खबरमा तपाईँलाई स्वागत छ। भोटेकोशी तथा त्रिशुली नदीमा आएको बाढ़ीले पुर्याएको क्षतिप्रति काठमाडौँ उपत्यकावासीले दुःख व्यक्त गर्दै ऐक्यबद्धता जनाएका छन्। बिहान काठमाडौँमा आयोजित सामूहिक ऐक्यबद्धता र्याली मार्फत रसुवा, नुवाकोट, धादिङ र चितवनका प्रभावितप्रति सहानुभूति प्रकट गरिएको हो। नागरिक समूहले विनाशकारी महाविपदमा ज्यान गुमाउनेहरूप्रति श्रद्धांजलि अर्पण गर्दै विपत्ताको खोजीमा अत्याधुनिक प्रविधि र स्रोत साधन प्रयोग गर्न सरकारसँग माग गरेका छन्। कठिन परिस्थितिमा उद्धारमा खटिएका सुरक्षा निकाय, स्वास्थ्यकर्मी र स्वयंसेवकहरूको प्रशंसा गर्दै उपत्यकावासीहरूले प्रभावितहरूको पुनर्स्थापना र क्षतिग्रस्त पूर्वाधारको शीघ्र पुननिर्माणलाई दीर्घकालीन राष्ट्रिय प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरेका छन्। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा सड़क भाषिएपछि पछिल्ला 3 दिनमा वैकल्पिक मार्गबाट 87,000 भन्दा बढ़ी सिलिण्डर ग्यास काठमाडौँ भित्राइएको छ। नेपाल ऑयल निगमका अनुसार विभिन्न 18 कम्पनीले 12 पर्सा, मकवानपुर, चितौन, नलप्रासी, दाहनुसा तथा महोत्तरीमा रहेका उद्योगबाट रिफिलिङ गरेर 87,887 सिलिण्डर काठमाडौँमा ल्याएका निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो। मुख्य राजमार्ग अवरूद्ध भएपछि निगमले काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा वैकल्पिक मार्ग मार्फत पेट्रोलियम पदार्थ र एलपी ग्यास को आपूर्ति निरन्तर गरिरहेको छ। यही भदौ 14 गते त्रिशुलीको कटानका कारण पृथ्वी राजमार्गको कृष्णभीरमा सड़क अवरूद्ध हुँदा इन्धन बोकेका ट्याङ्कर तथा ग्यास बुलेट बाटैमा रोकिएका थिए। त्यस लगत्तै निगमले वैकल्पिक मार्ग प्रयोग गरी तराईका उद्योगमा भरिएका ग्यास सिलिण्डर काठमाडौँ भित्राउने व्यवस्था गरेको हो। काठमाडौँ महानगरपालिकासँग सम्बन्धित सार्वजनिक सरकारका जानकारी र खुल्ला तथ्याङ्क उत्पादन भएकै बखत महानगरवासी र सरकारवालाको पहुँचमा पुग्ने प्रणाली कार्यान्वयनमा ल्याउन कार्यवाहक मेयर सुनिता डंगोलले शहरी योजना आयोग र विभागका प्रमुखहरूलाई निर्देशन दिनुभएको छ। आर्थिक वर्ष शुरू भए यताका प्राप्त प्रगतिका विषयमा जानकारी लिने र लक्ष्य हासिल गर्न देखिएका चुनौतीहरूलाई आन्तरिक समन्वय मार्फत समाधान गर्ने उद्देश्यले शहरी योजना आयोग र विभागीय प्रमुख बीचको पाक्षिक समीक्षा बैठकमा उहाँले प्रणाली विकास गर्न आयोगलाई र विकसित प्रणाली बाट आफू मार्फतका सूचना तत्काल अध्यावधि गर्न विभागीय प्रमुखहरूलाई निर्देशन दिनुभएको हो। र भक्तपुर जेसिजको आयोजनामा संचालित भक्तपुर जेसिज कप उसु प्रतियोगिताको आज उद्घाटन भएको छ। भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले प्रतियोगिताको उद्घाटन गर्दै नगरपालिकाले खेलकुद क्षेत्रको विकासका लागि नियमित रूपमा खेल प्रशिक्षण तथा प्रतियोगिता

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
2: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860946000
3: र 9819320375।
4: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
5: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
6: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादावारी नपा 7 नयाँ बजार संखुवा सभा। फोन नम्बर 0295611065, 9841252504, 9841226987 र 9852051906।
7: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
8: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
7: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
8: हाम्रा सेवाहरू:
7: दाँत नदुखाई खोल्ने,
8: दाँत भर्ने, दाँतको आकृति गर्ने,
7: दाँतको एक्सरे सुविधा,
8: बाँगाटिङ्गा नमिलेका दाँत मिलाउने,
7: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
8: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
7: ध्यान दिनै पर्ने कुरा:
8: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
7: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एकमात्र डेन्टल
2: पाथीभरा डेन्टल, खादबारी नगरपालिका 1, हाटलाग नेटुडी खेल छेउ, संखुवा सभा। फोन नम्बर 0295562320 र 9842050541।
9: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेसन हुने मितिहरू: 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। शनिबार समय बिहान 10 बजेदेखि 12 बजेसम्म स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुम्लिङटार फोन नम्बर 0295752067 मोबाइल नम्बर 9865546460 यहाँ 24 घन्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
4: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अद्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देखाएका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
10: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
4: सम्पर्क नम्बरहरू 0295604 र 9852072631। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय मानी भन्ज्याङ सङ्खुवा सभा।
11: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
11: संख्या सभामै पहिलो पटक एक्सरे को विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
11: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
2: दाँत खुल्ने, दाँत सफा गर्ने,
11: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
11: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
11: बाङ्गो टिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
11: मनकामना डेन्टल क्लिनिक खाद्रे नगरपालिका 1 प्रहरी गेट छेउ सङ्खुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 9842226667।
12: नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेकु प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल विराटनगर मोरङ। आयोजक नेपाल नेत्र ज्योति संघ तीज रत्न आँखा तथा कान उपचार केन्द्र खादबारी सङ्खुवा सभा।

संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव नेपालीको शान। रेडियो शङ्खसभा 95.5 मेगाहर्ज।

0: नेपाली महेन्द्र बोलेरो पिकअप हो तपाईँ जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईँलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनि?
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525-55-768 98525-55-768।
5: साथै 98525-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
6: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
7: त्यसको लागि के को चिन्ता? हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
6: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
7: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
6: प्रोप्राइटर लक्ष्मी काफ्ले।
7: सम्पर्क 98433-47-262,
6: 98-10-55-55-85
7: र व्हाट्सएप नम्बर 98-5-20-28-6।
8: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
9: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
8: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
9: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
8: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
9: ए ल ल, सँगै जाउँ न भाइ।
6: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
7: रबिन टेलर्स, खापारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
6: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
7: सम्पर्क नम्बर 98-60-96-40-00
6: र 98-19-32-76-75।
10: आयो सबको घर घरमा।
11: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
12: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
11: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-4-32-57-841 र 0-29-5-62-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
13: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खाँदबारी 1 खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
1: सरप्राइज जेनी, यो गहना कस्तो छ?
3: यस्तो पनि गहना लाउँछन्?
1: अनि यो
3: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
1: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
3: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
1: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
2: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
4: प्रोप्राइटर गोपाल विश्वकर्मा 9842059801, जनक पौडेली 9852058344 र 0295602048।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
5: नमस्कार है वडा अध्यक्षज्यू।
6: नमस्ते नमस्ते, के भन्दाउनु भयो त?
5: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
6: भन्नुहोस् त, त्यस्तो के कुरा थियो? कुन्नी
5: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
6: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खाँदबारीबाट नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
5: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
7: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
1: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, छैन र?
8: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
9: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
1: सम्पर्क नम्बर 0295606779 र मोबाइल नम्बर 9842082776।
10: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खाँदबारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
1: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
3: किन र काका?
1: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
3: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
1: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
3: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
1: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
3: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली, तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
1: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
3: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
1: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
3: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
1: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
3: प्रोप्राइटर सुनु एन भीम कदाइली।
1: सम्पर्क 0 29 41 00 84 र 98 40 45 827।
11: आयो सबको घर घरमा।
12: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
13: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
12: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
14: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
15: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै।
16: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लबफुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
17: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98 5 20 55 768, 98 5 20 55 768।
18: साथै 98 5 20 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
2: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, भाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605680, 99520165580 र 99421-08181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, संखुवा सभा।
3: नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेकु प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल, विराटनगर मोरङ। आयोजन नेपाल नेत्र ज्योति संघ, तेजरत्न आँखा तथा कान उपचार केन्द्र, खानबारी, संखुवा सभा। सम्पर्क 98520-60-177।
4: खादबारी नगरपालिकाको अनुरोध।
5: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
6: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकपकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
5: डेंगु रोगको रोकथामका उपायहरू:
6: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
5: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
6: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
5: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
6: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
4: स्वास्थ्य शाखा, खाँदबारी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, खाँदबारी, संखुवा सभा।
7: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै।
8: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
9: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98520-55-768, 98520-55-768।
10: साथै 98520-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाद बारीमा सेवा दिइरहनु भएको छ।
1: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
2: दाँत खुल्ने, दाँत सफा गर्न,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गोटिङको दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा, हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
2: सम्पर्क नम्बर 029-590-667 र 98-420-22-667।
3: आयो सबको घर घरमा।
4: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
5: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
4: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-432-57-841 र 029-562-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
6: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
7: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अध्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देहायका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
8: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
7: सम्पर्क नम्बरहरू 029-560-400 र 98-520-72-631। खाँदबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, संखुवा सभा।
9: ओहो लु नमस्कार है सर।
10: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट
9: हो नि सर? ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
10: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
11: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संख्वा सभाको खादबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
10: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
11: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
10: अन्य सेवाहरू: राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
11: छटाल टेलरिङ सेन्टर, खाँदबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
10: डिजाइनर सुमन ठटाल, 98-615-39-444
11: र 029-590-155।
12: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
13: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
14: ए अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
13: हाम्रो सेवाहरू
14: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढुङ्गाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर खाँदारी 1 सङ्खुवा सभा।
15: खादबारी नगरपालिकाको अनुरोध।
16: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
17: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
16: डेंगु रोगको रोकथामका उपायहरू:
17: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
16: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
17: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
16: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
17: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
15: स्वास्थ्य शाखा खाँदबारी नगरपालिका नगर कार्यपालिकाको कार्यालय खाँदबारी सङ्खुवा सभा।
18: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि।
19: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ। यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
20: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
21: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
22: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
13: त्यसको लागि के को चिन्ता। हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लाज छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
22: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
13: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
22: प्रोप्राइटर लक्ष्मी काफ्ले।
13: सम्पर्क 98433-47262,
22: 98-10-55-55-85
13: र व्हाट्सएप नम्बर 98-5-20-28-6 46।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz।
1: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाइ खोल्ने,
2: दाँत भर्ने, दाँतको आकृति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
1: ध्यान दिनै पर्ने कुरा।
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाट लाग्ने टुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 029562320 र 98425541।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: र एसएससी प्रिमियर कपमा नेपालको लगातार तेस्रो जित सेमी फाइनलमा सुरक्षित, उपाधिका लागि शनिबार फाइनल हुने।

0: मा सम्पर्क गर्नुहोस्।
1: ग्लोबल जुनियर मेरो एप।
2: साँझको खबर परिक्रमाबाट म गोपाल झापालीको नमस्कार। खबर परिक्रमा रेडियो हिमशिखर 103.3 मेगाहर्जसँगै संखुवा सभाको खाँदबारीमा रहेको रेडियो संखुवा सभा 95.5 मेगाहर्ज साथै कोशी प्रदेशका विभिन्न रेडियो स्टेशनहरूका साथै हाम्रो पात्रो र नेपाली पात्रको एप्लिकेशनबाट पनि एकैसाथ प्रसारण भइरहेको छ। अब खबर विस्तारमा। रसुवा स्थित भोटेकोशी नदीमा भदौ 10 गते गएको विनाशकारी बाढ़ीमा परि मृत्यु भएका मध्ये हालसम्म 1341 जनाको शव फेला परेको छ भने 4044 जना अझै सम्पर्कविहीन छन्। प्रहरी प्रधान कार्यालय नक्सालले आइतबार सार्वजनिक गरेको विवरण अनुसार फेला परेका मध्ये 325 महिला, 530 पुरूष तथा 493 शव चिन्न नसकिने अवस्थामा फेला परेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेले जानकारी दिनुभयो। उहाँका अनुसार अझै 4044 जना सम्पर्कविहीन छन्। सम्पर्कविहीन मध्ये स्वदेशी पुरूष 2863, महिला 575 तथा विदेशी नागरिक तर्फ पुरूष 269 र महिला 332 जना तथा अन्य 5 जना रहेका छन्। बाढ़ी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धार कार्यलाई सुरक्षा निकायले निरन्तरता दिइरहेको प्रहरीले जनाएको छ। फेला परेका मध्ये 1037 शव सुरक्षित रूपमा जमीनमा गाडेर व्यवस्थापन गरिएको र बाँकी शवको पहिचान तथा व्यवस्थापन प्रक्रिया अघि बढ़ेको प्रहरीले जनाएको छ। बाढ़ीपछि हालसम्म 9151 जनाको उद्धार गरिएको छ। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीका कारण प्रभावितको तत्कालीन मानवीय सहायताकै लागि मात्र नेपालले करिब 7.50 अर्ब रूपियाँ खर्च हुनुपर्ने देखिएको छ। संयुक्त राष्ट्रसंघको मानवीय सहायता सम्बन्धी संस्था ओसीएचएले रसुवा, नुवाकोट, धादिङ, गोर्खा सहित बाढ़ी प्रभावित 6 जिल्लामा तत्काल मानवीय सहायताका लागि 4.96 करोड़ अमेरिकी डलर आवश्यक पर्ने देखाएको हो। ओसीएचले एक प्रतिवेदन सार्वजनिक गर्दै यसका लागि राष्ट्रसंघले अन्तर्राष्ट्रिय समुदायले समेत सहयोगका लागि अपील गरेको छ। गत भदौ 10 गते भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ी पहिरोबाट 84,270 जना प्रभावित भएको अनुमान गर्दै यो परिमाणको सहायता आवश्यक रहेको औल्याइएको हो। राष्ट्रसंघले 17 स्थानीय तहका 19,284 घर परिवार बाढ़ी प्रभावित रहेको र उनीहरूका लागि 4 महिनाको आपतकालीन राहत व्यवस्था गर्न सो रकम आवश्यक पर्ने अनुमान गरिएको हो। गत भदौ 10 गते भोटेकोशी नदीमा आएको बाढ़ीबाट पीड़ित घाइतेहरूको उपचारमा सहयोग पुर्याउने उद्देश्यले झापाको दमकमा खुल्ला रक्तदान कार्यक्रम गरिएको छ। युवा ज्येष्ठ नागरिक तथा बाल सेवा समूह दमक क्याम्पस मोडको आयोजनामा सम्पन्न कार्यक्रममा तपाईंको रक्तदान कसैको जीवनदान भन्ने मुख्य नारासहित आयोजना गरिएको थियो। दमक नौका कुबेर प्रसाद भट्टराईको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो। प्रमुख अतिथि भट्टराईले जीवनमा विभिन्न दान गरे पनि रगतदान सबैभन्दा महत्वपूर्ण हुने बताउनुभयो। यस्तै बेपत्ता भएकाहरूको सकुशल भेटिएको खबर सुन्न सबै नेपाली आतुर रहेको समेत उहाँले जनाउनुभयो। रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकको प्राविधिक सहयोग रहेको थियो। रक्तदानमा 44 पिण्ड रगत संकलन गरिएको छ तथा अन्य विपदका कारण उपचार आवश्यक पर्ने बिरामीले रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रममै सहयोग पुग्ने आयोजकको अपेक्षा रहेको स्थानीय नेत्र नेपालीले बताउनुभयो। जेएनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मृतिमा संसद भवन परिसरमा निर्माण गर्न लागि जेएनजी मेमोरियल पार्कको शिलान्यास गरिएको छ। आइतबार जेएनजी शहीदहरूको योगदानलाई चिरस्थायी बनाउने उद्देश्यले निर्माण गर्न लागि पार्कको सरकार र जेएनजी शहीद परिवारका तर्फबाट संयुक्त रूपमा शिलान्यास गरिएको हो। कार्यक्रममा गृहमन्त्री सुदन गुरूङले देशका लागि आफ्नो ज्यान आहुति दिने जेएनजीका सपना पूरा गर्ने बाटोमा सरकार लागि परेको बताउनुभयो। मन्त्री गुरूङले आन्दोलनका क्रममा देखिएको सपना, शहीदहरूले दिएको बलिदानी, जनताको अपेक्षा पूरा गर्न केही समय लाग्न सक्छ भए पनि त्यो अवश्य पूरा हुने समेत उहाँले बताउनुभयो। मन्त्री गुरूङले पार्क निर्माणले मात्र शहीद जेएनजीहरूले न्याय पाउन नसक्ने भन्दै अझै धेरै काम समेत गर्न बाँकी रहेको बताउनुभयो। उहाँको यही भनाईलाई हामीले आजको बाइट अफ द डेमा समावेश गरेका छौं। प्रस्तुत छ आजको बाइट अफ द डे।
3: उहाँले एकदमै यसलाई सिरियसली लिएर उहाँले यसमा इम्पोर्टेन्स दिएर अझै राम्रो बनाउँ भन्ने कुरामा हाम्रो भौतिक प्रधानमन्त्री भन्नुभएको छ भर्खरै पनि होइन। अब हामीहरू उत्तरी प्रशासनतिर पर्छ, हामीले गर्नुपर्ने पात्र अब हाम्रो अझै पेन्डिङ नै छ, अझै कुरा त भएको छैन। हामीले आफूले आफूलाई न्याय दिनुपर्ने अवस्था छ होइन। यसमा हामी हामीले आफै एउटा कसम खाइरहेको छौँ, त्यो कुरा गर्नेवाला नै छौँ। सोटोपुगमा जतिजना अब आउनुहुन्छ यो शिलान्यास के भन्छ यहाँ धेरै हाम्रो जेएनजीहरू शालिकहरू भन्छ होइन, त्यो शालिकको अनुहार हेरेर चाहिँ मेरो विचारमा अझै मन त भने अलिक फ्रन्टतिर राख्नुपर्ने भनेर भनेको अझै साइडमा भएको छ होइन। यो पनि अलिक खासै मलाई उद्यो भएको छ नि।
2: सोलुखुम्बुका लेकाली भेगमा बारीमा भालुले मकै खाएर हैरान पारेपछि बारीभरि साना साना छाप्रा र त्यसमा टिन झुण्ड्याएर वर्षभरि खाने अन्न जोगाउनु पर्ने बाध्यता आइलागेको छ। मकैको घोगा लाग्न थाले लगत्तै सोलुखुम्बुका हिमाली गाउँमा भालुले मकै सक्न थालेपछि किसानहरूको रातभर बारीमै टिन बजाएर जागी बस्नुपर्ने बाध्यता आएको छ। भालुले रातभरि मकै खाएर हैरान बनाएपछि बारीमै छाप्रो निर्माण गरी आगो बालेर भालु लखेट्ने थालेको तामाखानीका कृषक कृष्णबहादुर मगरले बताउनुभयो। जिल्लाका सल्लेरी, तामाखानी, बेनी, टाक्सिन्दु लगायतका विभिन्न भागमा भालुको आतंकले स्थानीयको जनजीवन त्रसित बनेको छ। वर्षेनी भालुको आक्रमणबाट कृषकहरू घाइते र केहीको मृत्यु समेत भएका घटनाले उनीहरू त्रसित बनेका हुन्। बेनीको फेरा आसपासका हरेक किसानले बारीमा छाप्रो बनाई टिन ठटाएर भालु लखेट्ने गरेका छन्। जिल्ला प्रशासन तथा जिल्ला वन कार्यालयले भने जंगली जनावरले मार्न वा हानि पुर्याउन नपाइने बताउँदै आएको छ। अन्य वैकल्पिक उपायहरू अपनाएर बालीको संरक्षण गर्नुपर्ने र बाली नष्ट गरे बापत कुनै क्षतिपूर्ति दिने प्रावधान समेत नरहेको जिल्ला वन कार्यालयले जनाएको छ। मानिसलाई नै क्षति पुर्याएमा भने सगरमाथा राष्ट्रिय निकुञ्जले प्रमाणित गरे बमोजिम घाइतेलाई 50,000 र मृत्यु भएमा 1.5 लाखसम्म राहत दिने कानूनी व्यवस्था रहेको जनाइएको छ। वडा कार्यालयमा भालु लगायत जंगली जनावर नियन्त्रणमा लिइ पाऊ भन्ने निवेदन आउनेको संख्या समेत बढ़िरहेको सोलु दुतकुण्ड नगरपालिका तीनका दर्जनौं निवेदन आएको वडाध्यक्ष लाक्पा गेलु शेर्पाले बताउनुभयो। कुसे औंसीको अवसर पारेर गौरादहमा रहेको क्लब हिमालयन टाइगरले गौरादह नगरपालिका दुईका 30 जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ। ज्येष्ठ नागरिक प्रति सम्मान र उनीहरूको योगदानको कदर गर्ने उद्देश्यले आयोजित कार्यक्रममा गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदी प्रमुख अतिथि रहनु भएको थियो। कार्यक्रममा सुवेदी ज्येष्ठ नागरिक समाजका अनुभव र ज्ञानका स्रोत भएको बताउँदै उहाँहरूको सम्मान र संरक्षण दायित्व भएको जनाउनुभयो। नगर प्रवक्ता तथा गौरादह एकका वडाध्यक्ष नगेन्द्र भण्डारीले ज्येष्ठ नागरिकले समाज निर्माणमा पुर्याएको योगदान स्मरण गर्दै उहाँहरूको अनुभवलाई नयाँ पुस्ताले सिकाईको रूपमा लिनुपर्ने बताउनुभयो। क्लब हिमालयन टाइगर की अध्यक्ष निर्मला रिमालको सभापतित्वमा सम्पन्न कार्यक्रम क्लबकी सचिव निर्मला शर्माले सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा सम्मानित ज्येष्ठ नागरिकहरूलाई सम्मान पत्र तथा मायाको चिनो प्रदान गरिएको थियो। ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपाल दमक शाखा समिति वडा नम्बर 5 को 12 वार्षिक साधारण सभा तथा ज्येष्ठ बुवा सम्मान कार्यक्रम सम्पन्न भएको छ। आइतबार दमक 5 स्थित ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपालको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा वडा नम्बर 5 का 80 वर्ष उमेर पुगेका ज्येष्ठ बुवाहरूलाई सम्मान गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि दमक 5 का वडाध्यक्ष इन्द्र गुरूङ गर्दै उहाँहरूको योगदान र अनुभवलाई नयाँ पुस्तासम्म पुर्याउन यस्ता कार्यक्रम उपयोगी हुने उहाँको भनाई थियो। ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपाल दमक शाखा समिति वडा नम्बर 5 का अध्यक्ष दुर्गा गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका पदाधिकारी, सदस्य, ज्येष्ठ नागरिक तथा स्थानीयको सहभागिता रहेको थियो। झापाको कमल 3 स्थित सिंहदेवी मन्दिर व्यवस्थापन समिति र सिंहदेवी भजन कीर्तन मण्डलीको 15 वार्षिक साधारण सभा सम्पन्न भएको छ। संयुक्त रूपमा आयोजित साधारण सभाको उद्घाटन कमल 3 का वडा अध्यक्ष अग्निप्रसाद कोइरालाले गर्नुभएको थियो। साधारण सभामा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष धनराजी र कीर्तन मण्डलीका अध्यक्ष डम्बर बहादुर थापाले छुट्टा छुट्टै प्रतिवेदन प्रस्तुत गर्नुभयो। यस्तै मन्दिर व्यवस्थापन समितिका सचिव पुण्यप्रसाद पोखरेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो। मन्दिर व्यवस्थापन समितिकी उपाध्यक्ष निर्मला नेपालले स्वागत गर्नुभएको कार्यक्रम देवी मन्दिर व्यवस्थापन समितिका अक्षय कोष उपसमिति सचिव कमल साईले सञ्चालन गर्नुभएको थियो। खबर परिक्रमामा बेला भएको छ ब्रेकको।
0: दाँत तथा मुखका बिरामीहरूका लागि खुसीको खबर, तपाईँ हाम्रै सुन्दर बजार मधुमल्लामा रहेको जनसेवा डेन्टल केयर प्रालीमा दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 20% सम्म छुट सहित घोपाख्याम धरानबाट आउनुहुने डाक्टर राजीव कर्णको दैनिक सेवा सञ्चालन भइरहेकाले दाँत तथा मुख सम्बन्धी जस्ता सुकै समस्या भएका बिरामीहरूले यथाशीघ्र सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहुन जानकारी गराउँदछौ। हाम्रा सेवाहरू ओपीडी सेवा, एक्सरे सेवा, घोपाख्याम धरानबाट डाक्टर राजीव कर्णको दैनिक सेवा, दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 20% सम्म छुट। हाम्रा अन्य सेवाहरू दाँत खोल्ने, दाँत मिलाउने, तलमाथि दाँत सेट राख्ने, दुखेको दाँत जरैदेखि उपचार गर्ने, दाँतको आरसीटी गर्ने, सुन्दरताको लागि दाँतमा डायमन्ड जडान गर्ने लगायत दाँत तथा मुख सम्बन्धी जस्ता सुकै समस्याहरूको 20% छुट सहित सफल उपचार गरिन्छ। सम्पर्क जनसेवा डेन्टल केयर प्राली, निकलाजुङ 7 मधुमल्ला, टाढी रोड उत्तर, टावर भएको घरमा। फोन नम्बर 9820 70 83 82, 9840 21 753। के तपाईँ ड्राइभिङ सिक्ने सोचमा हुनुहुन्छ? अब सही ठाउँ छान्नुहोस्, मेङमाङ ड्राइभिङ स्कुल दमक। यहाँ दक्ष प्रशिक्षकद्वारा कार, भेन, स्कुटर र मोटरसाइकल मापदण्ड अनुसारको ट्रायल सेन्टरमा सुरक्षित र भरपर्दो तरिकाले सिकाउनुका साथै लाइसेन्स बनाउन आवश्यक सम्पूर्ण सहयोग गरिन्छ। विदेश जानेहरूका लागि अटोमेटिक गाडी सिकाउने विशेष सुविधा समेत रहेको सहर्ष जानकारी गराउँछौ। मेङमाङ ड्राइभिङ स्कुलको सेवा आधुनिक एवं मापदण्ड अनुसारको ट्रायल सेन्टर जिल्जिलेमा समेत उपलब्ध रहेको जानकारी गराउँछौ। नझुक्किनुहोस् है, बजारमा मेङमाङ नाम राखेर अन्य ड्राइभिङ सेन्टर पनि सञ्चालनमा छन्। तर आधिकारिक पुरानो र विश्वासिलो ड्राइभिङ सेन्टर भनेकै प्रोप्राइटर डिग बहादुर मेङमाङद्वारा सञ्चालित मेङमाङ ड्राइभिङ स्कुल हो। सम्पर्क प्रोप्राइटर डिग बहादुर मेङमाङ, पूर्व बस स्ट्यान्ड छिर्ने बाटोमा इटा कलरको घरको माथिल्लो तला। फोन नम्बर 9806022730, 9056270030। झिलझिले सम्पर्क 9703721494। मेङमाङ ड्राइभिङ स्कुल, सुरक्षित सिकाई, आत्मविश्वासी यात्रा। दाँतका बिरामीहरूका लागि खुसीको खबर, तपाईँ हाम्रै सुन्दर बजार अम्बरदहमा अत्याधुनिक सुविधा सम्पन्न नोबेल डेन्टल केयर प्रालीको उद्घाटन भएको सहर्ष जानकारी गराउँदछौ। डेन्टल उडनको अवसरमा दाँतको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सम्म छुट सहित सेवा सञ्चालन भइरहेको हुँदा दाँत तथा मुख सम्बन्धी समस्या भएका बिरामीहरूले यथाशीघ्र सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस्। हाम्रा सेवाहरू निशुल्क ओपीडी सेवा, निशुल्क एक्सरे सेवा, दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सम्म छुट। नोबेल मेडिकल कलेजबाट अनुभवीहरू डाक्टर विवेक थापा र डाक्टर अनिश कार्कीको दैनिक सेवा। हाम्रा अन्य सेवाहरू नदुखाई दाँत खोल्ने, बाङ्गाटिङ्गा दाँत मिलाउने, दाँत लगाउने, दुखेको दाँतको जरेबाट उपचार गर्ने, दाँतको आरसीटी गर्ने लगायत दाँत तथा मुख सम्बन्धी सम्पूर्ण समस्याको 25% सम्म छुट सहित सफल उपचार गरिन्छ। नोबेल डेन्टल केयर प्राली, अम्बरदह बजार, पुरानो सिनेमा हल अगाडि। फोन नम्बर 9819085350, 9706073।
2: ब्रेकपछि बाँकी खबर, भोटेकोशीको बाढ़ीले चार जिल्लाको खानेपानी संरचनामा छुट मचाएको छ। 55 आयोजना क्षतिग्रस्त हुँदा करिब 64 करोड़ रूपियाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। यस्तै सयौं परिवारको नियमित खानेपानीको आपूर्ति समेत अहिले प्रभावित बनेको छ। एक रिपोर्ट।
4: गत भाद्र 10 गते आएको भोटेकोशी नदीको बाढ़ीले चार जिल्लाको खानेपानी प्रणालीमा ठूलो क्षति पुर्याएको छ। बाढ़ीका कारण रसुवा, नुवाकोट, धादिङ र गोर्खाका गरी 55 खानेपानी आयोजना तहस नहस भएका छन्। खानेपानी तथा जल व्यवस्थापन विभागले गरेको प्रारम्भिक मूल्यांकन अनुसार बाढ़ीबाट क्षतिग्रस्त खानेपानी आयोजनामा करिब 64 करोड़ रूपियाँ बराबरको क्षति पुगेको अनुमान गरिएको छ। यद्यपि क्षतिको यकीन विवरण संकलन गर्ने काम अझै जारी रहेकाले यो रकम बढ़न सक्ने विभागले जनाएको छ। बाढ़ीको सबैभन्दा ठूलो असर नुवाकोटमा परेको छ। जिल्लाका 22 खानेपानी आयोजनामा क्षति पुगेको विभागको प्रारम्भिक विवरण छ। ती आयोजनामा मात्रै करिब 4,11,50,000 रूपियाँ बराबरको क्षति भएको जनाइएको छ। विभागका महानिर्देशक श्रेष्ठका अनुसार धादिङका 20, रसुवाका 8 र गोर्खाका 5 खानेपानी आयोजना पनि बाढ़ीबाट प्रभावित भएका छन्। बाढ़ीले खानेपानीको मुहान, पाइपलाइन, पम्पिङ प्रणाली तथा अन्य संरचनामा क्षति पुर्याउँदा कतिपय स्थानमा नियमित पानी वितरण अवरूद्ध भएको छ। खानेपानीको समस्या तत्काल समाधान गर्न विभागले प्रभावित क्षेत्रमा बैक प्रवाह सञ्चालन गर्न थालेको छ। क्षतिग्रस्त संरचनाको मर्मतसँगै अस्थायी स्रोतबाट पानी उपलब्ध गराउने कामलाई प्राथमिकतामा राखिएको विभागले जनाएको छ। नुवाकोटको विदुर क्षेत्रमा खानेपानी वितरण सहज बनाउन 100 KVA क्षमताको डिजल जेनेरेटर संचालनमा ल्याइएको छ। उक्त जेनेरेटरबाट दैनिक करिब 5,00,000 लिटर पानी वितरण गर्ने व्यवस्था मिलाइएको छ। बतार क्षेत्रमा भने 1 HP क्षमताका 7 पम्प संचालनमा ल्याएर करिब 500 घर परिवारमा खानेपानी सेवा पुनः शुरू गरिएको छ। त्यस्तै काठमाडौँ उपत्यका खानेपानी लिमिटेडसँगको समन्वयमा भदौ 12 गतेदेखि 4 टैंकर परिचालन गरी विदुर र बतार क्षेत्रका विभिन्न बस्तीमा पानी वितरण भइरहेको छ। बाढ़ी प्रभावित अन्य क्षेत्रमा पनि सेवा विस्तारको तयारी भइरहेको छ। त्रिशुली बजार, बेलकोटगढ़ी, कोलपुटार, गल्छी, गगुरी र विदुरका प्रभावित बस्तीका लागि आवश्यक पम्प, ट्याङ्की र पाइप लगायत सामग्री तयारी अवस्थामा राखेको विभागले जनाएको छ। विभागका अनुसार 2 HP र 1 HP क्षमताका गरी 14 पम्प, 1,000 लिटर क्षमताको हिलटेक ट्याङ्की तथा करिब 41.1 किलोमिटर FGPE पाइप प्रभावित क्षेत्रमा पठाउने तयारी गरिएको छ। आवश्यकता अनुसार यी सामग्री ढुवानी गरी जडान गरेर खानेपानी सेवा विस्तार गरिनेछ। बाढ़ीले क्षति पुर्याएका संरचनाको पुनर्स्थापना र नियमित खानेपानी आपूर्ति सुनिश्चित गर्न प्राविधिक टोलीलाई प्रभावित क्षेत्रमा गरिएको विभागले जनाएको छ। तत्काल पानी उपलब्ध गराउने व्यवस्थासँगै क्षतिग्रस्त संरचनाको दीर्घकालीन पुनर्निर्माणलाई पनि अघि बढ़ाउने विभागको भनाइ छ। क्षतिको विस्तृत विवरण प्राप्त भएपछि प्रभावित आयोजनाको आवश्यकता र क्षतिको अवस्थाका आधारमा थप पुनर्निर्माण तथा पुनर्स्थापनाका कार्यक्रम सञ्चालन गरिने विभागले जनाएको छ। बाढ़ीबाट प्रभावित बस्तीमा खानेपानीको संकट लम्बिन नदिन तत्कालीन व्यवस्थापन दीर्घकालीन पुनर्स्थापनालाई सँगसँगै अघि बढ़ाइएको विभागको भनाइ छ।
2: झापाको दमुक स्थित श्री प्रशान्ति महिला बचत तथा ऋण सहकारी संस्थाले भोटेकोशी बाढ़ी पीड़ितको सहयोगार्थ 51,000 रूपियाँ नगद सहयोग गर्ने घोषणा गरेको छ। संस्थाको 14 वार्षिक साधारण सभाको अवसरमा अध्यक्ष अम्बिका अधिकारीले बाढ़ी पीड़ितको सहयोगका लागि सो रकम प्रदान गर्ने जनाउनुभयो। दमकमा आज साधारण सभामा संस्थाले आफ्ना शेयर सदस्यहरूको योगदान र सक्रियतालाई प्रोत्साहन गर्दै विभिन्न विधामा पुरस्कार तथा सम्मान समेत प्रदान गरेको थियो। साधारण सभामा संस्थाको आर्थिक अवस्थाबारे जानकारी दिँदै अध्यक्ष अधिकारीले आर्थिक वर्ष 82-83 संस्थाको वास्ता 3,15,46,627.83 रूपियाँ पुगेको जानकारी दिनुभयो। संस्थाको 14 वार्षिक साधारण सभा संस्थाकी संस्थापक अध्यक्ष राधिका ओझाको प्रमुख आतिथ्यमा सम्पन्न भएको व्यवस्थापक भावना निरौलाले जानकारी दिनुभयो। सदस्यको आर्थिक तथा सामाजिक विकाससँगै विपत्मा परेका नागरिकलाई सहयोग गर्ने सामाजिक उत्तरदायित्व समेत निर्वाह गर्ने उद्देश्यले संस्थाले विभिन्न सामाजिक गतिविधि गर्दै आएको कार्यक्रममा जनाइएको थियो। अब सुन चाँदीको बजार भाव। नेपाली बजारमा आइतबार सुन चाँदीको मूल्य घटेको छ। शुक्रबार प्रति तोला 2,500 रूपियाँले बढ़ेको सुनको मूल्य आइतबार तोलामा 3,100 रूपियाँले घटेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघले आइतबार सुन प्रति तोला 3,04,300 रूपियाँमा कारोबार भएको जनाएको छ। शुक्रबार सुन प्रति तोला 7,07,400 रूपियाँमा कारोबार भएको थियो। यस्तै चाँदीको मूल्य पनि घटेको छ। चाँदी शुक्रबार प्रति तोला 4,765 रूपियाँमा कारोबार भएको थियो। आइतबार तोलामा 4,725 रूपियाँमा कारोबार भएको हो। खबर परिक्रमामा पुनः पालो ब्रेकको
5: के तपाईँको दाँतमा कुनै समस्या छ? अब चिन्ता नलिनुहोस्, नेपाल सरकारद्वारा मान्यता प्राप्त दमकको एकमात्र ओम शान्ति डेन्टल हस्पिटलमा विशेषज्ञ तथा अनुभवी डाक्टरहरू र आधुनिक उपकरणको सहायताले तपाईँको जुनसुकै दन्त समस्याको पनि समाधान हुनेछ। हाम्रा सेवाहरू:
6: दाँत तथा मुख सम्बन्धी सम्पूर्ण परीक्षण उपचार तथा परामर्श सेवा,
5: दाँत निकाल्ने, दाँत भर्ने, दाँतको जरैदेखि उपचार गर्ने, कृत्रिम दाँत राख्ने, दाँतको खोल राख्ने, दाँत नभएको ठाउँमा झिक्नु नपर्ने गरी दाँत राख्ने,
6: नमिलेको ठाउँमा बाङ्गा टिङ्गा दाँतमा तार बाँध्ने, अत्याधुनिक मेसिनले दाँत सफा गर्ने, गिजा सुन्निने, श्वास बनाउने, गिजाबाट रगत आउने तथा पाइरियाको उपचार गर्ने,
5: इरल अल्सर तथा ओरल क्यान्सरको परामर्श, मुखको साधारण शल्यक्रिया सेवा, माइनर सर्जरी, मुखको जटिल शल्यक्रिया सेवा, मेजर सर्जरी,
6: दाँतको ओपीडी सेवा।
5: सम्पर्क ओम शान्ति डेन्टल हस्पिटल, दमक 5 गोलडागी रोड, डीमैक्स अगाडि। सम्पर्क नम्बर 023-575-906। ओम शान्ति डेन्टल, मुस्कान सधैँभरि।

0: त्यसपछि अन्तर्राष्ट्रिय खबर पाकिस्तानको उत्तर पश्चिमी क्षेत्रमा सुरक्षा बलले सञ्चालन गरेको विभिन्न सैन्य कार्यवाहीमा 21 जना विद्रोही मारिएको पाकिस्तानी सेनाले जनाएको छ। पाकिस्तानी सेनाको जनसम्पर्क तथा संचार शाखा इन्टर सर्भिसेस पब्लिक रिलेशन आईएसपीआरले आइतबार जारी गरेको विज्ञप्ति अनुसार सेप्टेम्बर 3-5 खैबर पख्तुनख्वा प्रान्तका विभिन्न जिल्लामा सुरक्षा कार्यवाही भएको थियो। सेनाका अनुसार सुरक्षा बल र विद्रोही बीच भएका छुट्टा छुट्टै भिडन्त तथा कार्यवाहीमा 21 जना विद्रोही मारिएका हुन्। यी कार्यवाहीका मुख्य रूपमा उत्तर बाजरिस्तान कोहाड र डेरा इस्माइल खान जिल्लामा सञ्चालन गरिएको थियो। उत्तर बजरिस्तान अफगानिस्तानसँग जोड़िएको पाकिस्तानको सीमावर्ती क्षेत्र हो। विगतमा पनि यस क्षेत्रमा विद्रोही समूहको गतिविधि र सुरक्षा बलमाथि आक्रमणका घटना हुने गरेका थिए। अब खेल खबर। लगातार तेस्रो जीतसँगै पाल एसएससी प्रिमियर कप क्रिकेटको सेमी फाइनलमा पुगेको छ। मलेसियाको क्लाङमा रहेको बायोमास क्रिकेट ओभलमा आज भएको खेलमा नेपालले साउदीलाई 5 विकेटले हराएको हो। साउदी अरबले दिएको 191 रनको लक्ष्य नेपालले 41 ओभरमा 5 विकेट गुमाएर भेटाएको थियो। नेपालका गुलशन झाले नट आउट 44, ईशान पाण्डेले 40, देव खनालले 39 रन बनाए। यसअघि टस जितेर ब्याटिङ गरेको साउदी अरब 49 ओभर 90 रन बनाउँदा अल आउट भएको थियो। एसएससी प्रिमियर कपमा समूह एमा नेपाल, बहराइन, हङकङ, मलेसिया र साउदी अरेबिया रहेका छन्। यस्तै समूह बीमा संयुक्त अरब इमिरेट्स, यूएई, कुवेत, ओमान, कतार र सिंगापुर रहेका छन्। समूहका शीर्ष दुई टोली सेमी फाइनल पुग्नेछन्। विजेताले आउँदो वर्ष हुने एसिया कपमा स्थान बनाउनेछ। प्रतियोगिताको फाइनल खेल यही भदौ 27 गते शनिबार हुनेछ। खबर परिक्रमाको अन्त्यमा प्रमुख खबर पुनः पठन। भोटेकोशी बाढ़ीमा परेका 4,000 भन्दा बढ़ी अझै सम्पर्क विहीन, पीड़ितका लागि प्रारम्भिक राहत नै 7.5 अर्ब लाग्ने। बाढ़ीग्रस्त क्षेत्रमा खानेपानी वितरणका संरचना नष्ट, 55 आयोजनामा क्षति, 64 करोड़ नोक्सानी, शुद्ध पानी वितरणमा चुनौती। सोलुखुम्बुका लेकाली भेगमा बारीको बाली भालुलाई ठिक्क, किसानहरू रातभरि खेतमै, समाधानका लागि स्थानीय सरकारलाई हार गुहार। पाकिस्तानको उत्तर पश्चिमी क्षेत्रमा सुरक्षाकर्मी र विद्रोही झडप, एक विद्रोहीको मृत्यु। र एसएससी प्रिमियर कपमा नेपालको लगातार तेस्रो जित, सेमी फाइनलमा सुरक्षित, उपाधिका लागि शनिबार फाइनल हुने। यसको साथै खबर परिचुमालेलाई सकिएको छ। खबर परिचुमाबाट म गोपाल झापालीलाई बिदा दिनुहोस्। नमस्कार।
1: दिस इज रेडियो शंखुवासुभा 95.5 मेगाहर्ट्ज।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295 75 147।

नेपाली कंग्रेसभित्रको विवाद मिलाउने प्रयास जारी, सहमतिको पहलमा तल्लो तहका अधिवेशनको तालिका फेरि संशोधन गर्ने तयारी, भोटेकोशी बाढीपछि मुख्य पर्यटकीय सिजनमै होटल र ट्राभल बुकिङ रद्द हुने क्रम बढ्दो, पर्यटन क्षेत्र फेरि अनिश्चयको घेरामा, अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत रूसपछि युक्रेनी राजधानी किवको भ्रमणमा, र नेपाल एसएससी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा प्रवेश, पछिल्लो खेलमा साउदी अरेबिया पराजित।

0: नमस्कार, कान्तिपुर डायरीका साथमा सहकर्मी पूजनी र म अनिल। शुरु गरौं अहिलेसम्मका प्रमुख प्रसंगबाट।
1: नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत तल्लो तहका अधिवेशनको तालिका फेरि संशोधन गर्ने भएको छ। पार्टी महामन्त्री प्रदीप पौडेलले आन्तरिक एकताको प्रयास र बाढ़ीका कारण आगामी बुधबारदेखि शुरू हुने वड़ा अधिवेशनको तालिका केही संशोधन हुने बताएका हुन्। तर 16 देखि 19 असोजमा हुने केन्द्रीय महाधिवेशनको मिति भने यथावत रहने उनले बताए। यस सम्बन्धी निर्णय केन्द्रीय कार्य सम्पादन समितिले गर्नेछ। पार्टीभित्रको विवाद मिलाएर एकताको महाधिवेशन गराउने प्रयास स्वरूप सभापति गगन थापाले अन्तिम प्रयास थालेका छन्। थापाको पहलमा पार्टीका विभिन्न नेता मार्फत पूर्व सभापति शेरबहादुर देउवा, तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइरालासँग संवाद भइरहेको छ। कोइराला र खड्का महाधिवेशनका लागि सकारात्मक देखिए पनि पूर्व सभापति देउवा र उनी निकट नेताहरू अदालतमा विचाराधीन मुद्दाको किनारा नलागेसम्म महाधिवेशन गर्न नहुने पक्षमा छन्।
0: कान्तिपुर डायरीमा अब कान्तिपुर सविस्तारको पालो।
2: कान्तिपुर सविस्तार।
0: भोटेकोशी बाढ़ीपछि मुख्य पर्यटकीय सिजनमै होटल र ट्राभल बुकिङ रद्द हुन थालेका छन्, जसले गर्दा लामो संकटपछि पुनरुत्थानको आशामा रहेको पर्यटन क्षेत्रलाई फेरि अनिश्चित बनाएको छ। यद्यपि सरकारले काठमाडौँ, पोखरा, चितवन, लुम्बिनी सहित अधिकांश पर्यटकीय गन्तव्य खुला रहेको सन्देश दिँदै नेपाल कलिङ अभियान अघि बढ़ाएको छ। कान्तिपुर कर्मी संगम प्रसादले तयार पारेको सामग्री कान्तिपुर सविस्तारमा।
3: एक वर्ष अघि भदौको जेन्जी आन्दोलन र त्यसपछि पश्चिम एसियामा बढ़ेको तनावका कारण नेपालको पर्यटन उद्योगले लगातार धक्का बिहोर्दै आएको छ। लामो समयदेखिको राजनैतिक र नीतिगत अस्थिरताले थला परेको अर्थतन्त्रमा विस्तारै सुधारका झिना संकेत देखिन थालेका बेला फेरि भोटेकोशी बाढ़ीले तहस नहस बनाएको छ। पर्यटन व्यवसायका अनुसार समस्या पर्यटक कहाँ जाने भन्नेमा मात्र छैन, समस्या उनीहरूले के देखिरहेका छन् भन्नेमा पनि छ। उत्तरी नेपालमा बाढ़ीले बगेका सड़क, भत्किएका पुल, अलपत्र परेका मानिस र नदीबाट निकालिएका शवका तस्विर रसुवाको सीमाभन्दा धेरै परसम्म पुगेका छन्। त्यसैले सम्भावित पर्यटकमा विपदले पूरै नेपाललाई प्रभावित बनाएको धारणा विकास गरिरहेको व्यवसायीहरू बताउँछन्। यही धारणा नेपालको सबैभन्दा महत्वपूर्ण पर्यटकीय मौसमलाई प्रभावित गर्ने जोखिममा पुगेको उनीहरूको तर्क छ। मनसून सकिएपछि सेप्टेम्बरदेखि नोभेम्बरसम्म नेपालका आकाश खुला हुन्छन् र पदयात्राका मार्ग विदेशी पर्यटकले भरिन थाल्छन्। यी 3 महिनामा मात्र नेपालको वार्षिक विदेशी पर्यटक आगमनको करिब 40% हिस्सा हुने गरेको छ। यस्तो अवस्थामा 26 अगस्तमा आएको विपदको समय पर्यटन उद्योगका लागि थप पीड़ादायी बनेको छ। लगातारका धक्कापछि उद्योगले यसपटक राम्रो पुनरागमन गर्ने अपेक्षा व्यवसायको थियो। अगस्तमा नेपालमा 85,444 विदेशी पर्यटक आएका थिए। यो गत वर्षको सोही महिनाको तुलनामा 3.65% कम हो। महिनाको अन्तिम साता विपद आएपछि बुकिङ रद्द हुने क्रम बढ़ेको व्यवसायको भनाइ छ। अब सरकार त्यो लहरलाई व्यापक पर्यटन संकटमा परिणत हुन नदिन प्रयासरत छ। सामाजिक सञ्जाल मार्फत पर्यटन मन्त्री खड्गराज पौडेलले विदेशी पर्यटकलाई सन्देश दिन थालेका छन्। नेपाल अहिले पनि खुला छ, हाम्रा हिमाली पदमार्ग र ट्रेकिङ रूट अझै तपाईँहरूको प्रतीक्षामा छन्। पौडेलले फेसबुक मार्फत सार्वजनिक गरेको भिडियो सन्देशमा भनिएको छ, अहिले तपाईँ नेपाल आउनु भनेको केवल विदा मनाउन आउनु मात्र होइन, यो आकस्मिक बाढ़ीको विनाशकारी विपदसँग जुझिरहेको देशलाई ठूलो सहयोग गर्नुपर्ने हो। सरकारले मध्य उत्तर नेपालका केही क्षेत्रमा भएको ठूलो क्षति र देशका अन्य भागको अवस्था बीच फरक रहेको सन्देश दिन खोजिरहेको छ। पर्यटन क्षेत्र र विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूले पनि यही सन्देश प्रवाह गरिरहेका छन्। परराष्ट्र मन्त्री शिशिर खनालले बिहिबार काठमाडौँस्थित कूटनीतिक नियोगका प्रतिनिधि तथा विकास साझेदारलाई विपद भौगोलिक रूपमा सीमित क्षेत्रमा भएको बताएका छन्। देशभरका विमानस्थल सामान्य रूपमा सञ्चालन भइरहेको उनले जनाएका छन्। काठमाडौँ, पोखरा, चितौन, लुम्बिनी, जनकपुर, अन्नपूर्ण र सगरमाथा क्षेत्र तथा बर्दिया पर्यटकका लागि खुला रहेको उनको भनाइ छ। यो सन्देश विदेशी पर्यटकलाई मात्र नभई विदेशी सरकारहरूलाई समेत दिन खोजिएको हो। कूटनीतिक नियोग र अन्तर्राष्ट्रिय साझेदारहरूलाई नेपाल पर्यटकका लागि खुला रहेको सन्देश प्रवाह गर्न खनालले आग्रह गरेका छन्। विपदका कारण प्रभावित समुदायलाई पुनर्स्थापित गर्न पर्यटन क्षेत्र विशेष महत्वपूर्ण रहेको उनको भनाइ छ। तर पर्यटन व्यवसायका लागि नेपाल सुरक्षित छ भनेर घोषणा मात्र गर्नु पर्याप्त नहुने जानकार बताउँछन्। होटल संघ नेपालका अध्यक्ष विनायक शाहले बुधबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा भने नेपाल सुरक्षित छ भन्ने सन्देश विदेश स्थित नेपाली दूतावास र नियोग मार्फत प्रभावकारी रूपमा प्रवाह गर्नुपर्छ। पर्यटन व्यवसायहरूका अनुसार प्रभावित र अप्रभावित क्षेत्र छुट्याएर हेर्न अन्तर्राष्ट्रिय पर्यटक आफैले बुझ्ने अपेक्षा गर्नुको सट्टा सरकारले सक्रिय रूपमा विश्वास पुननिर्माण गर्नुपर्छ। नेपालको पर्यटन उद्योगसँग अर्को लामो संकट धान्ने क्षमता पनि सीमित छ। यस क्षेत्रले कोविड महामारीका कारण ठूलो धक्का बेहोरेको थियो। त्यसपछिको पुनरुत्थान अपेक्षाकृत स्वस्थ रह्यो। 2025 सेप्टेम्बरको राजनीतिक अशान्ति र यस वर्ष फेब्रुअरीमा शुरू भएको अमेरिका इजरायल इरान बीचको युद्धका कारण पनि पर्यटन क्षेत्र प्रभावित बन्यो। आर्थिक हिसाबले पनि पर्यटनको दाउ ठूलो छ। नेपालको कुल ग्राहस्त उत्पादनमा पर्यटन क्षेत्रको प्रत्यक्ष तथा अप्रत्यक्ष योगदान करिब 6.7% छ। यस क्षेत्रले 10 लाख भन्दा बढी रोजगारी दिएको सरकारी तथ्याङ्क छ। होटल, ट्रेकिङ कम्पनी, विमान सेवा, रेस्टुरेन्ट तथा यातायात क्षेत्रमा काम गर्नेहरूका लागि विदेशी पर्यटकले यात्रा रद्द गर्नु एउटा छुट्टी गुम्नु मात्र होइन, यसले होटलको एउटा कोठाको बुकिङ, गाड़ीको आमदानी, भरियाको ज्याला तथा रेस्टुरेन्टको दैनिक कारोबार समेत गुमेको छ। सरकार अहिले दोहोरो संकट व्यवस्थापनको दबावमा छ। एकातिर विपद प्रभावित क्षेत्रमा उद्धार तथा राहतको काम गर्नुपर्नेछ भने अर्कोतिर विपदले राष्ट्रिय पर्यटन संकटको रूप नलियोस् भन्ने सुनिश्चित गर्नुपर्नेछ। विदेशीलाई नेपाल सुरक्षित छ भनेर बारम्बार भन्नु मात्र पर्याप्त नहुने समितिकै सभापति सुन्निमा उदासले बताइन्। उनले भनिन्, विपदपछि नेपालको पर्यटन बारे सकारात्मक र विश्वसनीय सन्देश प्रवाह गर्न आवश्यक छ। अन्तर्राष्ट्रिय पर्यटकको विश्वास कायम राख्न र पर्यटकको आवागमन बढ़ाउन सरकारले विभिन्न उपायमा काम गरिरहेको पर्यटन मन्त्री पौडेलले जानकारी गराएका थिए। भोटेकोशी विपदले काठमाडौँ नजिकै रहेको नेपालको लोकप्रिय पदयात्रा गन्तव्य लाङटाङ क्षेत्रका पुराना पीड़ादायी स्मृतिलाई पनि पुनः ताजा गरिदिएको छ। सन् 2015 भूकम्पबाट विस्तारै तंग्रिँदै गरेको लाङटाङमा फेरि अर्को विपद आएको हो। 12 वैशाख 2072 गएको 7.8 म्याग्नेच्युडको गोर्खा भूकम्पपछि लाङटाङ लेरोङ हिमालबाट खसेको ठूलो हिमपहिरोले लाङटाङ गाउँ पुरिएको थियो। त्यस घटनामा करिब 300 देखि 350 जनाको मृत्यु भएको अनुमान गरिएको थियो। च्याप्रवेशी, टिमुरे र रसुवागढ़ी लगायत बस्तीमा ठूलो क्षति भएको थियो। अहिले फेरि रसुवा राष्ट्रिय विपदको केन्द्रमा परेको छ। तर यस पटक फरक के छ भने जिल्लाहरूको पर्यटन पूर्वाधारमा भएको क्षतिसँगै देशैभरि पर्यटन प्रभावित हुन सक्ने धारणा पनि फैलिएको छ। ट्रेकिङ एजेन्सीज एसोसिएशन अफ नेपालले लाङटाङ क्षेत्रमा यात्रा नगर्न पर्यटकलाई आग्रह गरेको छ। लाङटाङ भ्याली ट्रेक, कोसाईकुण्ड, हेलम्बु सर्किट र तामाङ हेरिटेज ट्रेल हाल बन्द वा प्रतिबन्धको अवस्थामा छन्। पर्यटन क्षेत्रको संकट व्यवस्थापनका लागि सूचना प्रवाह अझ छिटो र प्रभावकारी बनाउनु पर्नेमा सांसद अनुष्का श्रेष्ठको जोड़ छ। विशेष गरी इन्फोग्राफिक्स र डिजिटल प्लेटफर्म मार्फत सही सूचना प्रवाह गर्नुपर्ने उनको भनाइ छ। पर्यटन सम्बन्धी निकायमा नेतृत्व रिक्त रहँदा संकटका बेला आवश्यक निर्णय लिन कठिन हुन सक्ने भन्दै उनले सरकारको ध्यानकर्षण समेत गराउँदै आएकी छन्। अहिले पर्यटन क्षेत्रलाई समन्वयात्मक ढंगले अघि बढ़ाउनु पर्ने अवस्था रहेको उनको भनाइ छ। पर्यटन मन्त्री पौडेलले दीर्घकालमा रसुवालाई क्लाइमेट हेरिटेजका रूपमा विकास गर्ने प्रस्ताव पनि अघि सारेका छन्। भोटेकोशी विपदलाई जलवायु परिवर्तन र नेपालको जलवायु न्याय सम्बन्धी अभियानसँग जोड्ने उनको योजना छ। तर पर्यटन क्षेत्रका लागि तत्कालको चिन्ता आधारभूत स्तरको छ। विपद देशको एउटा भागमा आएको हो, त्यसको अर्थ पूरै नेपाल बन्द भएको होइन भन्ने पर्यटकलाई बुझाउनु पर्नेमा व्यवसायको जोड छ।
1: यसैबीच मनास्लु क्षेत्र अन्तर्गत नुब्री भ्यालीतर्फ पदयात्रा नगर्न जिल्ला प्रशासन कार्यालय गोर्खाले आग्रह गरेको छ। आज बिहान चुम नुब्री गाउँपालिका चारको प्रोक नामरुङ स्थित थेराङ खोलामा आएको बाढ़ीले झोलंगे पुल र फलामे पुल बगाएपछि प्रशासनले पदयात्रामा रोक लगाएको हो। बाढ़ीले चुम नुब्री 4 र 2 जोड़ने झोलंगे पुल तथा नामरुङ हुँदै लो जाने फलामे पुल बगाएको छ। पुल बगाएपछि त्यस क्षेत्रमा आवतजावत प्रभावित भएको छ। मनास्लु र लार्के पास पदमार्गमा रहेका पदयात्रीलाई अर्को सूचना जारी नभएसम्म यात्रा नगर्न प्रशासनले आग्रह गरेको छ।
0: बाढ़ी प्रभावित रसुवामा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम बढ़ेपछि सरकारले हैजा विरूद्धको 21,000 डोज खोप पठाएको छ। विश्व स्वास्थ्य संगठनको सहयोगमा प्राप्त गरिएको खोप नेपाली सेनाको हेलिकप्टर मार्फत रसुवा पठाइएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। बाढ़ी र पहिरोका कारण खानेपानीका मुहान तथा वितरण प्रणालीमा क्षति पुगेपछि रोगको जोखिम बढ़ेको बताइएको छ। यसैबीच मन्त्रालयले प्रभावित क्षेत्रमा रोगको निगरानी बढ़ाउने, सुरक्षित खानेपानी र सरसफाईमा ध्यान दिने तथा आवश्यक स्वास्थ्यकर्मी परिचालन गर्ने काम भइरहेको जनाएको छ। भोटेखुसी बाढ़ीबाट रसुवा, नुवाकोट, धादिङ र गोर्खाका 55 खानेपानी आयोजना प्रभावित भएका छन्। खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार बाढ़ीबाट करिब 64 करोड़ रूपियाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। क्षतिग्रस्त संरचनाको मरमत तथा पुनस्थापनाका लागि आवश्यक सामग्री र प्राविधिक टोली परिचालन गरिएको विभागले जनाएको छ। सबैभन्दा बढ़ी नुवाकोटमा 22 आयोजना प्रभावित भएका छन्। त्यहाँ मात्र झण्डै 4,11,00,000 रूपियाँ भन्दा बढ़ीको क्षति भएको विभागको अनुमान छ। धादिङका 20, रसुवाका 8 र गोर्खाका 5 आयोजना प्रभावित भएका हुन्। कानपुर डायरीमा अब ब्रेकको पालो।

0: बम्परमा एकजना भागीशालीले लन्डन घुम्ने सुनौलो मौका पाउनुहुनेछ। ढिला नगर्नुहोस्, आजै ज्यास्मिन पेन्ट्स रोज्नुहोस् र लन्डन उड्ने तयारी गर्नुहोस्।
1: ओहो जेठा, बजार हिँड कि क्या हो?
2: जस्ता पाता किनौ कि भनेर नि काका।
1: कुन चाहिँ जस्ता पाता किन्छस् त जेठा?
2: यताउति जुन पाइन्छ त्यही किन्नु पर्ला नि।
1: लाटा, जुन पाइन्छ त्यही किन्छस्, पस्ताउनु पर्ला है पस्ताउनु।
2: उसो भए कुन किन्ने त काका?
1: जापानी प्रविधिबाट उत्पादन भएको उच्च गुणस्तरीय र सही तौल भएको अनि प्रत्येक पातामा बन्डलको तौल र जिङ्क कोटिङ उल्लेख गरेको हुलासको गुणस्तर जस्ता पाता नै किन्ने नि लाटा।
2: कहाँ काका, होला सस्ता पाटा किन सहरसम्म को जाओस्?
1: अरे शिव, तलाई थाहा छैन कि क्या हो?
3: उपभोक्ता तथा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी हुलास जस्ता पाटाका बिक्री शाखाहरू नेपाल अझ राज्यभरि खोलिएको छ।
2: त्यसो भए त म हुलास जस्ता पाटा नै किन्छु नि काका।
4: हुलास भए अरू किन खोज्ने?
5: ब्रेकपछि कान्तिपुर डायरीमा अब बाँकी प्रसंग। भोटेकोशी बाढ़ीपछि रसुवामा काम गर्न गएका र सम्पर्कविहीन भएका बर्दियाका 76 जनाको अवस्था अझै अज्ञात छ। आफन्तको खोजीमा घटनास्थलदेखि विभिन्न अस्पतालसम्म पुगे पनि कुनै पत्तो नलागेपछि परिवारजन अहिले डीएनए परीक्षणबाट पहिचान खुल्ने आशामा छन्। जिल्ला प्रहरी कार्यालय बर्दियाले आज सम्पर्कविहीन व्यक्तिका आफन्तको डीएनए परीक्षणका लागि नमूना संकलन गरेको छ। बर्दिया अस्पतालको सहयोगमा गरिएको नमूना संकलनमा 55 जना आफन्त सहभागी भएका छन्। जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी रेशम बोहराका अनुसार 3 जना सम्पर्कविहीनका आफन्तले भने यसअघि नै बाहिरी जिल्लामा डीएनए नमूना दिइसकेका छन्। भोटेकोशी नदीमा आएको बाढ़ीपछि हालसम्म बर्दियाका 76 जना सम्पर्कविहीन रहेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत एवं विपत सम्पर्क व्यक्ति लोकप्रसाद ढकालले जानकारी दिए। उनीहरू रोजगारीका लागि रसुवाका विभिन्न क्षेत्रमा पुगेका थिए। बाढ़ीपछि परिवार र आफन्तसँग सम्पर्क टुटेपछि उनीहरूको खोजी भइरहेको छ।
6: भोटेकोशी बाढ़ीपछिको 12 दिन आज त्रिशुली नदीमा सब खोजीका लागि ट्रेकिङ डग परिचालन गरिएको छ। आज बिहानैदेखि गोर्खातर्फको त्रिशुली किनारमा ट्रेकिङ डगको सहायताले सब खोजी भएको जिल्ला प्रहरी कार्यालय गोर्खाका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिएका छन्। उनले भने भोलिसम्म गोर्खातर्फको त्रिशुली नदी किनारका बगरमा कुकुरको सहायताले सबको खोजी गर्छौं, पोखराबाट कुकुर ल्याएर खोजी भइरहेको हो। भोटेकोशी बाढ़ीपछि गोर्खाको त्रिशुली किनारमा सब खोजीका लागि 250 भन्दा बढ़ी प्रहरी परिचालन गरिएको हाम्रा सहकर्मी जनाएका छन्।
5: भोटेकोशीको बाढ़ीले सड़क र पुल ध्वस्त बनाएपछि रसुवामा उद्धार तथा राहतका लागि हेलिकप्टरमै निर्भर हुनु परे पनि उड़ान समन्वय र सुरक्षित अवतरणका पूर्वाधारको अभाव चुनौती बनेको छ। यस्तो अवस्थामा लाङटाङ विमानस्थलले विपदका बेला वैकल्पिक हवाई लाइफलाइनको सम्भावना र पुनः संचालनको आवश्यकता उजागर गरेको प्रसंग सहित कान्तिपुर कर्मी सूरज कुंवरले तयार पारेको सामग्री अबको क्रममा।
7: भोटेकोशी नदी उर्लिएपछि रसुवाका सड़क ध्वस्त बने, पुलहरू बगे, ठूलो जनधनको क्षति भयो, पुल नै नरहेपछि वारिपारी बस्तीको सम्पर्क टुट्यो, त्यसपछि उद्धार र राहतको वैकल्पिक बाटो बन्यो आकाश। त्यही आकाशमा पनि संकट कम थिएन। एकै क्षेत्रमा सैनिक र गैर सैनिक गरी 2 दर्जनभन्दा बढ़ी हेलिकप्टर परिचालन गर्नुपर्दा उड़ान समन्वय, संचार र सुरक्षित अवतरणका पूर्वाधारको अभाव उत्तिकै चुनौती बन्यो। त्रिशुलीमा रहेको नेपाली सेनाको तालिम केन्द्रको चौरबाट सैनिक निगरानीमा हेलिकप्टरहरू उड़ाउनु पर्यो। यही हतार र अभाव बीच धेरै पुराना उड्डयन कर्मीको सम्झना आयो लाङटाङ विमानस्थल। केही दशक अघि यही हिमाली भूगोलमा प्लाटसपोर्टर उड्थ्यो, पर्यटक परियोजनाका सामान र कहिलेकाही राहत बोकेर। आज भने त्यही धावन मार्ग धेरैले बिर्सिसकेका छन्। 2046 साल यता हुर्किएको पुस्तालाई लाङटाङ विमानस्थलको कुनै सम्झना छैन। यदि यो विमानस्थल हाल सञ्चालनमा भइदिएको भए के हुन्थ्यो? धेरै खेपमा हेलिकप्टरबाट ओसार्नुपर्ने मानिस वा राहत सामग्री निश्चित क्षमताको विमानबाट एकै खेपमा ओसार्न सकिने अवस्था बन्न सक्थ्यो। विमानस्थलसँगै संचार र उडान व्यवस्थापनको पूर्वाधार भएको भए हेलिकप्टरका उडान पनि थप सहज र व्यवस्थित हुन सक्थे। अर्थात अहिले सुनसान रहेको लाङटाङको धावन मार्ग विपदका बेला अर्को एउटा हवाई लाइफलाइन बन्न सक्थ्यो। नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता तथा एटीसी ज्ञानेन्द्र भूल भन्छन्, यदि अहिले लाङटाङ सञ्चालनमा आएको भए विपदको राहत र उद्धारमा ठूलो सहयोग पुग्न सक्थ्यो। सैनिक र गैर सैनिक उडानको एक साताको तथ्याङ्क हेर्दा त्रिशुली र आसपासमा मात्रै झण्डै 1000 टेक अफ ल्याण्डिङ भए। त्यहाँ संचार उपकरण सहित साना 19 सिटे विमान सञ्चालन गर्न सकिने पूर्वाधार भइदिएको भए हराइरहेका सयौं मानिसको खोजी, राहत, ओसार पसार र विदेशीका चार्टर उडानका लागि हेलिकप्टरमै निर्भर

0: समुद्री सतहबाट यसको उचाइ 3658 मिटर अर्थात करिब 12,000 फिट छ। धावन मार्ग 420 मिटर लम्बाई र 30 मिटर चौडाईको कच्ची सतहमा रहेको छ। अहिले त्यहाँ इन्धन भर्ने सुविधा, उद्धार तथा अग्नि नियन्त्रण सेवा छैन र विमानस्थल सञ्चालनमा छैन भनिएको छ। अर्थात कागजमा विमानस्थल अझै छ तर विपदका बेला प्रयोग गर्न सकिने अवस्थामा छैन। यही तथ्यले अहिले प्रश्न उब्जायो, यदि लाङटाङको धावन मार्ग चलिरहेको भए आजको विपदमा के फरक पर्थ्यो? लाङटाङको हवाई इतिहास ठूला विमानबाट शुरू भएको होइन, एकल इन्जिन भएको तर छोटो धावन मार्ग उड्न बस्न सक्ने प्लाटस पोर्टरबाट शुरू भएको थियो। नेपालबाट संयुक्त राष्ट्र संघ अन्तर्गत उड्डयन नियमन निकाय आइकाओमा क्षेत्रीय निर्देशक भई काम गरेका पूर्व महानिर्देशक 81 वर्षीय ललित विक्रम शाहलाई त्यो समयको लाङटाङ अझै सम्झना छ। उनका अनुसार लाङटाङमा नियमित तालिकाका उडान भन्दा चार्टर, परियोजना र विभिन्न संस्थासँग सम्बन्धित उडानको भूमिका महत्वपूर्ण थियो। यात्रु चार्टर समेत हुन्थे। यो 2046 साल अघिको कथा हो। त्यो समय लाङटाङ पर्यटक पुर्याउने ठाउँ मात्र थिएन, विदेशी परियोजनाका सामग्री, आवश्यक सामान र दुर्गम क्षेत्रका विभिन्न कामका लागि नुन चामल विमानबाट पुग्थे। शाहको सम्झनामा निगमसँग भएका चारवटा प्लाटस पोर्टर तथा संयुक्त राष्ट्र संघीय विकास कोष यूएनडीपी र अमेरिकी सरकारले सञ्चालन गरेका प्लाटसले लाङटाङमा विशेष किसिमको अपरेशन गर्थे। पहाड़को छोटो धावन मार्ग र भूगोलसँग मिल्ने गरी तिनले उडान भर्थे। नेपाल वायु सेवा निगमबाट 2 दशक अघि अवकाश प्राप्त पाइलट कुन्दन गिरी लाङटाङमा आफूले देखेको पुरानो हवाई गतिविधि फरक ढंगले सम्झन्छन्। उनका अनुसार त्यहाँ पर्यटकका साथै स्थानीय चार्टर, परियोजना र राहतसँग सम्बन्धित उडान पनि हुने गर्थे। उनले त्यहाँ रहेको 400 मिटरको रनवेलाई आवश्यक परे विस्तार गर्न सकिने सम्भावना पनि भएको बताए। अर्का वरिष्ठ पाइलट फिजु नाथ नेपालीको सम्झना अनुसार लाङटाङको सञ्चालन 1970 दशकतिर शुरू भएको थियो। पहिले प्लाटस उडाउने विदेशी पाइलट थिए जो पछि हट्दै गए। नेपाली पाइलटहरू सिंगल इन्जिन विमानमा बस्न अनिच्छुक हुन थालेपछि त्यसको सञ्चालन कमजोर हुँदै गएको उनी बताउँछन्। उनका अनुसार विदेशी पाइलटहरू नेपालबाट विदा भएपछि नेपाली पाइलट विशाल देवान र मनोज जुजु श्रेष्ठले लाङटाङ, स्याङबोचे लगायतका साना धावन मार्गमा समेत प्लाटस उडान गरेका थिए। सन् 1988 लाङटाङ, स्याङबोचे लगायतका विमानस्थलमा ट्विन टावर सञ्चालनको सम्भावना सम्बन्धी अध्ययन निगमले गरेको थियो। लाङटाङमा भने स्थानीय स्तरबाट ट्विन टावर ल्याउनु पर्ने चाहना देखाइएको थियो तर स्याङबोचेमा स्थानीयले ट्विन टावर लैजान विरोध गरेका थिए। लाङटाङमा भने स्थानीयको समर्थन मिलेको थियो। 2 दिनको पैदल यात्रा छोटिएर पर्यटक सिधै विमानबाट पुग्न थाले। स्थानीय होटल र व्यवसायमा असर पर्ने तर्क त्यहाँ उठेको थियो। लाङटाङमा भने त्यस्तो अवस्था थिएन। उनका अनुसार लाङटाङका स्थानीय ट्विन टावर आउनुपर्छ भन्ने पक्षमा थिए। उनी आफैले त्यही उद्देश्यले प्लाटस लाङटाङ विमानस्थलमा अवतरण गरेका थिए तर 2046 परिवर्तनपछि ट्विन टावरको अपरेशन शुरू गर्ने अवस्थामा निगम जहाज अभावले पुग्न नसकेको उनी सम्झन्छन्। लाङटाङको पुरानो उडान इतिहासमा विदेशी पाइलटको पनि महत्वपूर्ण भूमिका रहेको सम्झिन्छन् पूर्व महानिर्देशक त्रिरत्न मानन्दर। उनका अनुसार स्विस पाइलटहरू हार्डी र एमिलसँग टावरमा भेटघाट भइरहन्थ्यो। स्विस पाइलटहरूले नेपालमा पहाड़ी हवाई सञ्चालनको अनुभव नेपाली पाइलटहरूलाई हस्तान्तरण गर्ने चरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। नेपाल एयरलाइन्सका अवकाश प्राप्त पाइलट विनोद पुरी पनि पुराना स्विस पाइलटहरूका नाम सम्झन्छन्। उनका अनुसार शुरूका चरणमा भारतीय पाइलटहरू एमएल बेग र के हार्डी जस्ता पाइलट थिए। पछि नेपाली पाइलटहरू एनके पुरी, आरबी श्रेष्ठ र मनोज जुजु श्रेष्ठ लगायतले प्लाटसबाट पहाड़ी क्षेत्रमा उडान गरेका थिए। 3 दशक अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महाप्रबन्धक रहेका मोहन चन्द्र सिंहको बुझाइमा लाङटाङ विमानस्थलको विकासमा पर्यटनको उद्देश्य पनि जोड़िएको थियो। उनका अनुसार काठमाडौँको तुलनात्मक रूपमा नजिक भएकाले लाङटाङ पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गयो। यही कारणले हेलिकप्टर व्यावहारिक रूपमा नेपालमा बलियो माध्यम बन्यो। प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार आजको विपदले एउटा फरक कुरा देखाएको छ। त्यो भनेको हेलिकप्टर र विमान एउटै कामका साधन होइनन्। जहाँ धावन मार्ग छैन त्यहाँ हेलिकप्टर सजिलै पुग्छ तर विमानले धावन मार्ग भएको ठाउँमा एकैपटक बढ़ी राहत सामग्री, यात्रु वा उपकरण ओसार्न सक्छ। एयर ट्राफिक कन्ट्रोलर भुलले भने यदि लाङटाङ सञ्चालनमा भएको भए एउटा विमानस्थल मात्रै थपिएको नभई रसुवाको विपद व्यवस्थापनका लागि थप जीवनरेखा तयार पनि हुन्थ्यो।
1: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्सुरेन्स जीवनको लागि।
3: ओहो जेठा, बजार हिँड कि क्या हो?
4: जस्ता पाता किनौ कि भनेर नि काका।
3: कुन चाहिँ जस्ता पाता किन्छ त जेठा?
4: यताउति जुन पाइन्छ त्यही किन्नु पर्ला नि।
3: घट लाटा, जुन पाइन्छ त्यही किन्छ, पस्ताउनु पर्ला है पस्ताउनु।
4: उसो भए कुन किन्ने त काका?
3: जापानी प्रविधिबाट उत्पादन भएको उच्च गुणस्तरीय र सही तौल भएको अनि प्रत्येक पातामा बन्डलको तौल र जिङ्क कोटिङ कुनै

0: परेको हुलासको गुडास्ता जस्ता पाटा नि किन्न नि लाटा
1: का का हुलास जस्ता पाटा किन सहरसम्म को जाओस्?
0: अरे शिव, तलाई थाहा छैन कि क्या हो?
2: उपभोक्ता तथा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी हुलास जस्ता पाटाका बिक्री शाखाहरू नेपाल अधिराज्यभरि खोलिएको छ।
1: त्यसो भए त म हुलास जस्ता पाटा नै किन्छु नि काका।
3: हुलास भए अरू किन खोज्ने?
4: कान्तिपुर डायरीमा अब आर्थिक प्रसंग। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा सड़क भाँचिएपछि वैकल्पिक मार्गबाट पछिल्ला तीन दिनमा 87,000 भन्दा बढ़ी ग्यास सिलिण्डर काठमाडौँ भित्राइएको छ। नेपाल आयल निगमका अनुसार 18 ग्यास कम्पनीले तराईका विभिन्न जिल्लामा रहेका उद्योगबाट ग्यास भरेर 87,877 सिलिण्डर काठमाडौँ ल्याएका हुन्। निगमले मुख्य राजमार्ग अवरूद्ध भएपछि वैकल्पिक मार्गबाट पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्ति जारी राखेको हो। ग्यासको आपूर्ति सहज बनाउन सार्वजनिक विदाका दिनमा समेत ग्यास भर्ने र ढुवानी गर्ने काम नियमित गर्न उद्योगहरूलाई निर्देशन दिएको निगमले जनाएको छ। तर उपभोक्ताले भने सहज रूपमा ग्यास पाउन नसकिरहेको गुनासो गरिरहेका छन्।

0: रसुवाको भोटेको सीमा आएको बाढ़ीका कारण 1806 हेक्टर कृषि योग्य जमीनमा क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ। बाढ़ीका कारण खेती योग्य जमीनमा क्षति पुगेसँगै 7686 मेट्रिक टन खाद्यान्न उत्पादनमा ह्रास आउने आकलन गरिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणले तयार पारेको शीघ्र प्रारम्भिक क्षति तथा आवश्यकता आकलन प्रतिवेदनमा सो विवरण समेटिएको हो। प्राधिकरणकी प्रवक्ता शान्ति महतले तथ्याङ्क प्रारम्भिक मात्रै रहेको बताए। बाढ़ीबाट प्रभावित कृषि योग्य जमीनको थप विवरण संकलन भइरहेको प्राधिकरणले जनाएको छ।
1: कान्तिपुर डायरीमा अब मुलुक बाहिरको केही प्रसंग। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र जारेड कुस्नर युक्रेनको राजधानी किव पुगेका छन्। युद्ध अन्त्य गर्ने प्रयास स्वरूप उनीहरूले हिजो मस्कोमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग 3 घण्टा वार्ता गरेका थिए। व्हाइट हाउसका अनुसार वार्तामा युद्ध अन्त्यका लागि आगामी कदमबारे ठोस योजनामा छलफल भएको छ। युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले अमेरिकी प्रतिनिधि मण्डलसँग वार्ता गर्न आफूहरू तयार रहेको बताएका छन्। यसैबीच रूस र युक्रेनबीच हवाई आक्रमण भने जारी छ। युक्रेनले रूसका तेल प्रशोधन केन्द्र र विमानस्थलमा आक्रमण गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। त्यसै गरी रूसले पनि युक्रेनमा ड्रोन र क्षेपास्त्र प्रहार गरेको अधिकारीहरूले बताएका छन्।
0: नेपाल सीमा नजिक चीनको हिमाली क्षेत्रमा आएको विनाशकारी बाढ़ी र पहिरोमा मृत्यु हुनेको संख्या 43 पुगेको छ। उद्धार तथा खोजी अभियानमा संलग्न अधिकारीका अनुसार बाढ़ी र पहिरोमा 519 जना अझै बेपत्ता छन्। गत भदौ 10 गते आएको पहिरोसँगै हिम नदीमा बाढ़ी आएपछि ठूलो क्षति भएको हो। बाढ़ीका कारण नेपाल र चीन दुवैतर्फ गरी करिब 1400 जनाको मृत्यु भएको छ भने 5500 भन्दा बढ़ी बेपत्ता छन्। हजारौं घर बगेपछि वा डुबानमा परेपछि 10,000 मानिस विस्थापित भएका छन्। नेपालतर्फ विद्युत गृह सड़क पुल घर र खेतीयोग्य जमीनमा ठूलो क्षति पुगेको छ। प्रारम्भिक अनुमान अनुसार भौतिक क्षति 100 अर्ब रूपियाँ भन्दा बढ़ी रहेको बताइएको छ।
1: कान्तिपुर डायरीमा अब खेल प्रसंग। नेपाल एसीसी प्रिमियर कप

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
2: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका एक प्रगति टोल, विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9816655553 र 9843218049।
3: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन नम्बर 0295752067, मोबाइल नम्बर 9865546460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
4: नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेको प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल, विराटनगर मोरङ। आयोजन नेपाल नेत्र ज्योति संघ, तीन रत्न आँखा तथा कान उपचार केन्द्र, खादबारी, संखुवा सभा।

0: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
1: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
2: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
1: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
2: हाम्रो सेवाहरू
1: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 9852061580 र 9841081। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादारी एक, सम्खुवा सभा।

0: नमस्कार है वडाध्यक्ष ज्यू।
1: नमस्ते नमस्ते, के भन्न आउनु भएको?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुर त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
6: डिजाइनर सुट स्पेशलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842287776।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी एक बुजुर्गबाट दूरसञ्चार जाने बाटो।
8: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
9: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
8: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
9: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ, छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
8: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
9: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
9: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङटार, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल,
9: सम्पर्क नम्बर 9876940000
3: र 9819326775।
10: Music Nepal Movie

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। भोटेकोशी बाढ़ीको आज 12 दिन 4,946 जना अझै सम्पर्कविहीन। बाढ़ीपछि बेपत्ताको खोजी जारी। क्षति 3.87 अर्ब भन्दा बढ़ी।
1: प्रभावित क्षेत्रको दैनिकलाई सहज बनाउन अत्यावश्यक सेवाहरूलाई पुनः सञ्चालन गर्ने प्रयास भइरहेको छ। प्रभावित क्षेत्रको संचार सेवा लगभग सुचारू भइसकेको छ भने विद्युत सेवा पनि सुचारू भएको छ।
0: प्रधानमन्त्री बालेन्द्र शाह सानो टोली सहित संयुक्त राष्ट्र संघको महासभामा जाँदै बर्खायाममा बेसी शहर चामे सड़कमा ठूला सवारी साधन चलाउन रोक। रूकुम पूर्वमा खोलाले बगाउँदा दुईजना बेपत्ता। खोजी कार्य जारी।
2: घर फर्कने क्रममा यो साङ खोलामा चिकारको पुल तर्ने क्रममा चिप्लिएर खोलाले बगाई बेपत्ता भएको र खोजी कार्य जारी रहेको छ।
0: केरुङमा रोकिएका व्यापारिक सामान कोरला नाकाबाट नेपाल ल्याइने। नेवार समुदायका परम्परागत मुकुण्डो नाचलाई मदन पुरस्कार। बाढ़ीमा भेटिएको धन सम्पत्ति प्रहरीलाई बुझाउन आग्रह।
3: सय नम्बरमा फोन गरेर भन्नु सक्नुहुन्छ उहाँले, मैले यस्तो चाहिँ देखेँ, म अहिले छोएको छुइनँ, यो कुरा चाहिँ यसलाई हेर्नु पर्यो भन्नुहुन्छ, पुलिस गएर त्यहाँ लिएर आउँछ।
0: र भारतको नयाँ दिल्लीमा एक भवन भत्किँदा करिब 60 जना विद्यार्थी पुरिएको आशंकामा उद्धार जारी। नेपाल भलिबल लीग एनबीएलमा अन्नपूर्ण स्पाइकर किङ्सको पहिलो जीत।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: सरकारले बाढ़ीबाट ध्वस्त बस्तीहरूको विकल्पमा नयाँ नगर बनाउन अहिलेदेखि नै योजना बनाउनु पर्दछ। त्यहाँबाट पाठ सिकेर त्रिशुली किनारमा मात्रै होइन हिमालबाट बग्ने अन्य नदी किनारको बस्ती पनि सुरक्षित हुने गरी बस्ती योजना बनाउनु पर्दछ। अब खबर सन्तोष गन्धर्वबाट।
5: भोटेकोशीमा आएको बाढ़ीका 12 दिन बित्दा बेपत्ताको खोजी र उद्धार जारी रहेको छ। हालसम्म 1341 जनाको शव फेला परेको छ भने 4,996 जना सम्पर्कविहीन भएका छन्। त्यस्तै 6,075 जना घाइते भएका छन्। त्यस्तै 13,104 जनाको उद्धार गरिएको छ। बाढ़ीबाट भएको प्रारम्भिक क्षति भने 3.87 अर्ब 54 करोड़ रूपियाँ अनुमान गरिएको छ। उद्धार तथा राहतका लागि 21,465 सुरक्षाकर्मी परिचालन गरिएको छ। सरकारले राहत तथा सहयोग वितरणका लागि एकद्वार प्रणाली लागू गरेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतले बताउनुभयो।
1: माथिल्लो त्रिशुली 1 को अडिट 3 बाट आईआर तथा थर्मल ड्रोन मार्फत खोज गर्दा जीवित संकेत नदेखिएपछि चिनिया टोली फर्किएको छ। खोज तथा उद्धारमा विभिन्न कार्य भइरहेका छन्। त्यसमा नेपाली सेनाको ग्राउन्ड फोर्सेसबाट खोज तथा उद्धार कार्य भइरहेको छ। हरेक ठाउँमा पुग्ने गरी नेपाली सेनाको पेट्रोल टिम खोज तथा उद्धार गर्ने गरी परिचालित भएको छ। सशस्त्र प्रहरी बल नेपालको तालिम प्राप्त कुकुर सहितको केनाइल टोली खोज तथा उद्धारमा खटिएको छ। नेपाल प्रहरीको केनाइल टोलीले खोज तथा उद्धारको कार्य जारी राखेको छ। पर्यटक प्रहरीले उद्धार भएर आएका तथा बेपत्ता विदेशी पर्यटकहरूका आफन्तहरूलाई सहजीकरणका लागि खटिएको छ। प्रभावित क्षेत्रको दैनिकलाई सहज बनाउन अत्यावश्यक सेवाहरूलाई पुनः सञ्चालन गर्ने प्रयास भइरहेको छ।
5: यसैबीच रसुवाको भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ी पीड़ितका लागि पुनर्स्थापनाका लागि जग्गा खोज्न सरकारले समिति बनाएको छ। सरकारले बाढ़ीपछि विस्थापित र जोखिममा परेका बस्तीलाई स्थानान्तरणका लागि आवश्यक जग्गा खोज्न नापी विभागका महानिर्देशक प्रकाश जोशीको नेतृत्वमा 13 सदस्यीय समिति बनाएको हो। समितिमा मन्त्रालयको संघीय मामिला महाशाखाका उपसचिव दीपक ढकाल, पूर्वाधार विकास मन्त्रालयका उपसचिव भूमि व्यवस्था तथा अभिलेख विभागका निर्देशक र नापी विभागका कार्यरत उपसचिव र सम्बन्धित जिल्लाबाट पनि प्रतिनिधि सदस्य रहनेछन्। पुननिर्माण प्राधिकरणका पूर्व कार्यकारी अधिकृत सुशील ग्याउलीले भने पूर्व तयारी गरेर मात्रै पुननिर्माणमा जानुपर्ने बताउनुभयो।
6: अब त्यो केस स्थापित गर्नलाई साइन्टिफिक खालको इभिडेन्सहरूलाई प्रमाणित गर्ने कुराको लागि पनि र त्यसपछि रिसेटलमेन्टको प्लानिङ गर्ने कुराको निम्ति, रिभर बेसिनको ओभरअल प्लानिङ गर्ने कुराको लागि पनि, चाहे त्यो हाइड्रो पावरको डिजाइन गर्ने र त्योसँग रिलेटेड कामको निम्ति पनि एउटा चाहिँ महत्वपूर्ण केस चाहिँ यो हुनसक्छ र त्यसलाई मोडलको हिसाबले डेभलपमेन्ट गर्ने खालको कुरामा जान जरुरी छ।
5: यसैबीच विभिन्न होल्डिङ सेन्टरमा बसेकाहरूले भने आफूहरूलाई सामान्य दैनिकी जीवनमा फर्काउनका लागि पहल गर्न माग गरेका छन्। सीआईएमसँग कुरा गर्दै नुवाकोटका भवानी घिमिरे,
7: बच्चा बच्चीको अब के होला, बिरामी हुन्छन् कि भने टेन्सन हुन्छ, अब सबै परिवारै भनौँ न, अब बिरामी हुन्छन् कि केही हुन्छ कि बिरामी भए कहाँ लाने, अब अहिले बाटो छैन, पुल छैन, केही छैन, अब त्यसको लागि के गर्ने, कहाँ लाने, हरेक कुराहरूको समस्या हुन्छ। अब हामीलाई नि नदेखा सपना जस्तो भयो, अब यो देख्दाखेरि त हाम्रो नि दिमागले काम गरिरहेन, यो सबैलाई त्यस्तो हुन्छ। त्यसलाई चाहिँ अब सबैजनाले ध्यान दिएर त्यहाँ ध्यान पुर्याएर अब यो के गर्दा हुन्छ भनेर, अब अहिले हामीलाई सबैभन्दा समस्या के, हामी यसरी खाना खाइरहेछौँ, सबैलाई दुःख दिइरहेछौँ, अब यो चाउचाउ बिस्कुट यस्तो बाँड्नुभन्दा अब चाहिँ हामीलाई एउटा यसो कुनै ठाउँमा यो ठाउँ बस भनेर व्यवस्था मिलाइदिएर, अनि ग्यास अब पकाएर खाने कुरो, यसो पानी तताउने भाँडो, यसो दुई चार पैसा त्यस्तोको चाहिँ गर्दै सबै जसले गर्दाखेरि पनि सहयोग गर्दा त्यस्तो गर्दै चाहिँ अब चाहिँ अलिक सहज हुन्थ्यो कि।
5: वर्षायाममा सड़क जोखिमपूर्ण र हिलाम्मे बनेपछि मनाङको बेसी शहर चामे सड़कमा ठूला सवारी साधन चलाउन रोक लगाइएको छ। ठूला गाड़ीका कारण सड़क थप बिग्रिने, भासिने र आवाजात नै बन्द हुन सक्ने भन्दै स्थानीयले रोक लगाएका हुन्। सड़कको अवस्थाका कारण स्थानीयको दैनिकी काम, घाँस दाउरा र बालबालिकाको विद्यालय आवाज

0: पुता उत्तर गंगा गाउँपालिका छमा एक खोलामा आएको बाढ़ीले बगाउँदा दुईजना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा स्थानीय मयाङ गाउँका 70 वर्षीय तीर्थराज साई र 49 वर्षीय बुद्धक्रममा उनीहरूलाई खोलाले बगाएको प्रहरीले जनाएको हो। अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको टोलीले खोजी गरिरहेको प्रमुख जिल्ला अधिकारी कोपिला राईले सीआईएनलाई बताउनुभयो।
1: पुथा उत्तर गंगा गाउँपालिका वडा नम्बर 6 मयाङ बस्ने हाम्रो वर्ष 49 को बुद्धिराज सेन र वर्ष 70 को तीर्थराज साई चाहिँ घर फर्कने क्रममा यो साङ खोलामा चिताको पुल चढ्ने क्रममा चिप्लिएर खोलाले बगाई बेपत्ता भएको र खोजी कार्य जारी रहेको छ। म आफै पनि हाम्रो सबै सुरक्षाको जिल्ला स्थित सबै सुरक्षाको टिम लिएर हाम्रो यो सानो भेरी नदीको आसपासमा हामी खोजी कार्यको लागि गएका छौँ र पत्ता लागेको छैन।
0: संयुक्त राष्ट्र संघको महासचिव सभामा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह सानो संख्याको टोली लिएर त्यसतर्फ नेतृत्व गर्ने हुनुभएको छ। परराष्ट्र मन्त्रालयका अनुसार विगतको तुलना भन्दा यो पटक निकै सानो टोली लिएर प्रधानमन्त्री अमेरिका जान लाग्नु भएको हो। प्रधानमन्त्रीको टोलीमा 10 देखि 11 जना मात्रै रहनेछन्। यसअघि परराष्ट्र मन्त्री खनालसँग जाने 5 सदस्यीय टोलीको बारेमा भने मन्त्री परिषदले निर्णय गरिसकेको छ। प्रधानमन्त्रीको टोलीमा प्रमुख सल्लाहकार, निजी सचिवहरू सहभागी हुने परराष्ट्र मन्त्रालय सूत्रले बताएको छ। महासभामा प्रधानमन्त्री शाहले असोज 8 गते सम्बोधन गर्ने कार्यतालिका तय भइसकेको छ। भोटेकोशीमा बाढ़ी आएपछि चीनको केरूङमा भण्डारण गरी राखिएका व्यापारिक सामान कोरोला नाकाबाट नेपाल ल्याइने भएको छ। हिम पहिरो सहित लेन्दे खोलामा हुँदै भोटेकोशीमा गएको अकल्पनीय बाढ़ीले रसुवागढ़ स्थित दुवैतर्फका सरकारी कार्यालय सहित राजमार्ग बगाएपछि केरूङका गोदाममा रहेका 400 कन्टेनर भन्दा बढ़ी सामान वैकल्पिक सड़क मार्ग प्रयोग गरी ढुवानी गर्ने काम शुरू गरिएको छ। मदन पुरस्कार गुठीले 2082 सालको मदन पुरस्कार वीणा जोशीको नेवार समुदायको परम्परागत मुकुण्ड नाजलाई दिने निर्णय गरेको छ। साथै यस वर्ष जगदम्बाश्री सम्मान भने वरिष्ठ गीतकार किरण खरेललाई प्रदान गर्ने निर्णय गरेको गुठीले जनाएको छ। मदन पुरस्कार 2082 का लागि उत्कृष्ट 10 कृतिको कृतिमध्ये श्रेष्ठ सूची यसअघि नै सार्वजनिक भइसकेको थियो। ती उत्कृष्ट कृतिमध्ये नेवार समुदायका परम्परागत मुकुण्डो नाचलाई मदन पुरस्कार 2082 प्रदान गरिएको गुठीका अध्यक्ष कुन्दन दीक्षितले जानकारी दिनुभएको छ। मदन पुरस्कारको राशि 4 लाख रूपियाँ रहेको छ। साझा खबरमा अब विदेशका खबर। भारतको नयाँ दिल्ली स्थित मोतीबागको सत्य निकेतन क्षेत्रमा 4 तले भवन अचानक भत्किँदा 50 देखि 60 जना विद्यार्थी भग्नावशेषमा फँसेको आशंकामा उद्धारलाई तीव्र पारिएको छ। लगातार 3 दिनदेखि परिरहेको वर्षापछि भवन

0: हल त्रिपुरेश्वरमा आज भएको पहिलो खेलमा अन्नपूर्णले काठमाडौँ रेडर्सलाई 3-0 सोझो सेटमा हरायो। अन्नपूर्णले पहिलो खेल सेट 25-23, दोस्रो सेट 28-26 र तेस्रो सेट 25-23 पराजित गरेको हो। अन्नपूर्ण आफ्नो पहिलो खेलमा कर्णाली शिवराजसँग पराजित भएको थियो।
1: बाढ़ीमा बगेका हात हतियार भेटिए प्रहरी वा सेनालाई खबर गर्न आग्रह।
2: जहाँ जसले भेट्नुभयो त्यहीँबाट चाहिँ जुन प्रहरी युनिट चाहिँ नजिक पर्छ उहाँलाई जता पाएको पर्छ त्यतैको पाएको पर्ने सुरक्षा निकायमा लगेर बुझाउनु भन्ने हो। यसमा
1: बाढ़ीमा भेटिएको धन सम्पत्ति पनि प्रहरीलाई बुझाउन निर्देशन। जानकारी सहितको
3: ब्याग खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता।

0: कायम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। नेपालकै लागि
1: विपद जुनसुकै बेला आउन सक्छ। बाढी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
2: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
1: 6 महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन सुरु गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दुधजन्य पदार्थ, साग सब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
2: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याऊ।
3: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
1: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब मिलिजुली नेपाली।
3: मिलिजुली नेपालीमा महत्वपूर्ण खबर तथा जानकारीहरू। रसुवा भुटेकोशी बाढ़ीबाट धादिङ जिल्लाको केही स्थानीय तहका नागरिक प्रभावित भएका छन्। प्रभावितहरूका लागि अहिले के कस्ता काम भइरहेको छ भनेर हामीले प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमलाई सोधेका छौं।
5: उहाँहरूलाई चाहिँ राहत वितरण गर्ने, टेन्टहरू लगाएर अस्थायी बसोबासको व्यवस्थाहरू मिलाउने, उहाँहरूको बेसिक हेल्थको कुराहरू, बेसिक खानेपानीदेखि लिएर सामग्रीहरू वितरण गर्ने काम भइरहेको छ भने अब केही विस्थापितहरूलाई चाहिँ पालिकाले भाडामा बस्नको लागि पैसा उपलब्ध गराएर प्याकेज सहितको राहत दिएर पुनस्थापना गर्ने काम पनि भइरहेको छ। केही नदी किनारका घरहरू जोखिममा छन्। अब ती जोखिमयुक्त घरमा चाहिँ अहिले तत्काल बस्ती सार्न सम्भव छैन, तर जुन घरमा लेदो पुगेर विस्थापित हुनुभएको थियो उहाँहरूको घरको लेदो सोर्नको लागि चाहिँ अहिले त्यहाँ नेपाल सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न जिल्लाहरूबाट भोलन्टियरहरू आएर त्यो लेदो सफा गर्ने काम भएको छ र अब लेदो सफा गरिसकेपछि उहाँहरूलाई चाहिँ प्याकेज सहितको राहत उपलब्ध गराएर हामीले पुनस्थापना गर्ने काम गरिरहेका छौं।
3: बाढ़ीमा बगेका हतियार तथा सैनिक सामग्री भेटिए नजिकैको प्रहरी युनिट कार्यालय वा सेना र प्रशासनमा बुझाउन जिल्ला प्रशासन कार्यालय नुवाकोटले आग्रह गरेको छ। कार्यालयले शेर्पागण श्री डाँडा ब्यारेक अन्तर्गतका सुरक्षा पोस्ट तथा रसुवा जिल्लाको टिमुरी, स्याप्रुबेसी र मैलुङ क्षेत्रमा तैनाथ नेपाली सेनाका सुरक्षा पोस्ट बाढ़ीले प्रभावित भएको जनाएको छ। नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद हुमागाईले बाढ़ीमा बगेका हतियार, गोलीगठा, सैनिक सामग्री वा उपकरण भेटिएमा आफू खुशी नचलाउन र नछुन समेत आग्रह गर्नुभएको छ।
6: भदौ 10 गते रसुवा, नुवाकोट, धारिङ लगायतका क्षेत्र भएर बग्ने त्रिशुली नदीमा प्रलयकारी बाढ़ी आयो। त्यो बाढ़ीको कारणले हाम्रा कतिपय सुरक्षा युनिटहरू क्षति पुर्याएको हुँदा त्यो युनिटबाट चाहिँ केही अब हराएका खेलहरू कतै फेला परेमा सम्बन्धित सुरक्षा निकायहरू अथवा नजिकको प्रहरी कार्यालयमा बुझाइदिनु होला। सुरक्षा निकायले प्रयोग गरेको हतियार सम्बन्धित सुरक्षा निकायमा बुझाउन सम्बन्धित नागरिकहरूको कर्तव्य पनि हो। जसले भेट्नु भएको छ त्यो चाहिँ लाइसेन्स प्राप्त बाहेक अरूले हतियार बोक्न पाउँदैन, राख्न पाउँदैन। त्यस्ता हतियारहरू सुरक्षा निकायको जिम्मामा छोड्नुपर्ने नै हुन्छ, कानूनले नै त्यही भन्छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका केही युनिटहरूमा क्षति पुगेको छ। त्यहाँबाट हराएका हतियारहरू सभामा नुवाकोट जिल्लामा धेरै युनिटहरू छन्। नेपाल प्रहरीका युनिटहरू

0: 100 नजिकको प्रहरी कार्यालय वा जनप्रतिनिधिलाई राहत खोज तथा उद्धारका लागि सहयोग माग्न सक्नुहुनेछ। के तपाईँले विपदका बेलामा कसैको सुन चाँदी पैसा सरकारी कागज पत्र वा धन सम्पत्ति भेटाउनुभयो? यसरी भेटिएका सामान आफैसँग राख्ने र बेच्ने काम नगर्नुहोस्। एकैछिन सुनौ नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं डीआईजी अभिनारायण काफ्लेलाई।
1: लालपुर जान यता सुन चाँदीहरू पर्यो, पैसो पर्यो, बैंकका डकुमेन्टहरू परे, सरकारी कागज पत्रहरू पर्न सक्छन्, जे जे भेटिन्छ भनौँ न, अरूको आफ्नो अधिकारका बाहेक अरू कुराहरू त सम्बन्धित प्रहरी कार्यालयमा बुझाइदिने, हामी सार्वजनिकरण गर्छौँ त्यसलाई, उहाँहरूले अर्को बनाउनु पर्ने वा चाहिँ तनाव लिनुपर्ने अवस्था हुँदैन र सहजमा उहाँहरूले त्यो पाउनुहुन्छ। त मिसयुज पनि हुँदैन क्या, त्यो अरूको चिज राख्यो भने मिसयुज हुने सम्भावना हुन्छ नि त, उहाँले आफूले लगेर अन्त युज गर्न सक्नुहुन्छ। कहिलेकाहीँ उहाँहरूले लगेर घरमा राखिदिनु होला, यता सम्बन्धित व्यक्तिले हरायो भन्ने नभेटिने, अर्को व्यक्तिले उता लगेर चाहिँ युजलेस रूपमा राख्ने, नियत खराब नभए पनि त्यस्ता कुराहरू चाहिँ जसको हो उसैलाई दिनुपर्छ। त्यसको लागि सार्वजनिक निकाय भनेको नेपाल प्रहरी हो। नेपाल प्रहरीको अब रसुवादेखि लिएर पश्चिम नवलपरासीसम्म रेगुलर कन्ट्याक्ट हुन्छ, नेटवर्क छ भनेपछि तुरन्तको तुरन्त सम्बन्धित व्यक्तिलाई खबर हुन्छ र निजी व्यक्तिले त्यो पाउन सक्नुहुन्छ, चाहे नभए फोन गरेर भन्न पनि सक्नुहुन्छ।

0: अब बच्चाहरूलाई कहाँ जाने कहाँ नजाने कसरी सुरक्षित बस्ने बच्चा एक दुईमा परिवारलाई पनि
1: क्लाउडद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
2: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
3: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
2: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ।
3: अभिभावकसँग खुला संवाद नहुनु,

0: कुछ होइन, विश्वास आवश्यक छ।
1: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
0: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब संवाद श्रृंखला हाम्रो पालो।
3: नमस्कार, म लील प्रकाश। संवाद श्रृंखला हाम्रो पालोमा तपाईंलाई स्वागत छ। आज हामी हाम्रो पालोको 317 खण्डमा छौं। भदौ 10 गते रसुवाको भटेकोशी नदीमा आएको बाढ़ीका कारण 1000 भन्दा धेरैको मृत्यु भइसकेको छ भने कैयौं बालबालिका अभिभावक विहीन भएका छन्। रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्ला बाढ़ीबाट बढ़ी प्रभावित छन्। यस्तो अवस्थामा बालबालिका किशोरीहरूमाथिको जोखिम कस्तो हुन्छ? उनीहरूलाई हिंसा र दुर्व्यवहारबाट कसरी जोगाउने?

0: भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीका कारण 1000 भन्दा धेरैको मृत्यु भइसकेको छ भने कैयौं बालबालिका अभिभावक विहीन भएका छन्। रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्ला बाढ़ीबाट बढ़ी प्रभावित छन्। यस्तो अवस्थामा बालबालिका किशोरीहरूमाथिको जोखिम कस्तो हुन्छ? उनीहरूलाई हिंसा र दुर्व्यवहारबाट कसरी जोगाउने?
1: यसको लागि सबैभन्दा बालबालिकालाई, छोरी चेलीलाई सबैभन्दा बढ़ी संरक्षित राख्ने काम चाहिँ परिवारको हो है। किनभने उनीहरू परिवारको छेउछाउमा हुन्छन्, उनीहरू अब आफन्तकोमा बस्दा अथवा चाहिँ उनीहरूले ट्राभल गर्दा यो अवस्थामा चाहिँ रेकर्ड राख्ने एउटा सिस्टम चाहिन्छ कि, यो चाइल्ड प्रोटेक्सन अथवा चाहिँ संरक्षणको लागि सिस्टम चाहिन्छ, सबैको राडरमा परोस् भन्ने सिस्टम चाहिन्छ। को कहाँ जाँदा ट्र्याक गर्ने होइन, यो फ्यामिली सेपरेसन, ट्राफिकिङ र बालबालिकामा बालबालिका अथवा किशोर किशोरी छोरी चेली महिलाहरूमाथि हुन सक्ने हिंसा, यौन हिंसा लगायतका दुर्व्यवहार र हानिहरू प्रशस्त हुन सक्छ।
0: जस्तो बाढी पछि जसरी परिवारका केही सदस्यहरूको बीचमा नै त्यो सम्पर्क हुन नसकेको अथवा कतिपयले त अभिभावक पनि गुमाए बालबालिकाहरूले, अब यस्तो हामी कति ठाउँमा सुन्दैछौ कि अब सुरक्षा दिनको लागि बनाइएका गृहहरूमा लिन चाहन्छौ भन्ने कुरा अथवा लैजानु पर्यो भन्ने कुराहरू पनि आइरहेको छ भन्ने छ।
1: मलाई त अब यो संस्थागत हिसाबले बालबालिकालाई संस्थागत स्याहार भन्नु न, संस्थागत स्याहार भनेको अथवा कुनै संस्थामा लगेर होम सहरमा राख्ने भनेको अन्तिम विकल्प हेर्नुहोस्, अन्तिम विकल्प हुनुपर्छ।
0: त्योभन्दा अगाडि चाहिँ के के हुन्छ?
1: त्योभन्दा त धेरै कुरा हुन्छ। एउटा चाहिँ पहिलो कुरा, सिंगल प्यारेन्ट छ भने आफ्नै परिवार छ, हजुरआमा हजुरबाले हेर्न सक्छन्। त्यसपछि भएन भने हाम्रो त संस्कार

0: घटना हुनुपर्छ कि कोही चाहिँ आफन्तको हातमा छ, कोही उसको हातमा छ, कोही कहाँ छ, कोही इन्स्टिट्युसनल केयर, कोही स्कूलमा छन्, कोही दिनभरि एटेन्डेड अनएटेन्डेड छन्, कोही दिनभरि कसैले हेरेका नि हुन सक्छन्। प्रत्येक बच्चाको लागि एउटा योजना हुनुपर्छ।
1: त्यसको लागि कुनै विद्यालयले अथवा कुनै केन्द्रहरूमा पठाउँदा र परिवारभित्रै रहँदाको यसले विकासमा पार्ने प्रभाव कस्तो हुन्छ?
0: अहिले इन्स्टिट्युसनल केयरमा जाँदा धेरै फरक पर्छ। इन्स्टिट्युसनल केयर लास्ट अप्सन हो, तर हामीले स्कूलहरूमा अथवा होल्डिङ सेन्टरहरूमा परिवारसँग सँगै बसे डिजास्टरमा सबैको प्रत्येक बच्चाको प्रोफाइल हुनुपर्छ, प्रत्येक बच्चाको प्रोफाइलिङ गर्नुपर्छ हाम्रो स्थानीय सरकारका अब त्यहाँ बाल कल्याण अधिकारी नै तोकिया कति ठाउँमा छन् भने कतिमा तोकिएका छन्, कतिमा त नियुक्ति नै गरेका छन्। उहाँहरूको काम भनेको छैनन् भने छिमेकी असर नभएको ठाउँबाट बाल कल्याण अधिकारी जान सक्छन् नि, होइन? त्यो कुरा हाम्रो राष्ट्रिय बाल अधिकार परिषदले एकैछिन व्यवस्था गर्न सक्छ नि। अब जस्तो उदाहरणलाई नुवाकोटमा 10-12 पालिका छ, त्यो पालिका मध्ये हाम्रो चाहिँ 3-4 पालिका चाहिँ एकदमै गम्भीर रूपमा क्षतिग्रस्त छ, र अरू क्षतिग्रस्त नभएको पालिकाको बाल कल्याण अधिकारीहरू गएर त्यसका डाटा बनाएर त्यहाँ गएका बालबालिकासँग सरकार राख्ने संस्था जस्तो उदाहरण धेरै छन्, बालबालिकासँग बालबालिकाको लागि काम गर्ने, बालबालिकासँग काम गर्ने धेरै अन्तर्राष्ट्रिय ठूल्ठूला संस्थाहरू छन्। उहाँहरू एकदम परिचालित पनि हुनुहुन्छ, मैले ग्राउण्डमै देखाएको छु।
1: दुर्व्यवहारको जुन घटनाहरू हुन नपाओस् भन्नको लागि स्वयं व्यक्ति र अथवा परिवारको अभिभावकको भूमिका के हो अहिलेको यो विपदमा?
0: सबैभन्दा पहिला त अब यो पहिला बच्चाहरूलाई पनि आफूलाई हुन सक्ने हानिको होइन जानकारी हामीले गराउनुपर्छ त्यहीँ गएर, त्यसपछि परिवारलाई सजग गराउनुपर्छ। अहिले स्थानीय अहिले राम्रो कुरा थियो, सुरक्षा निकाय पनि त्यो होल्डिङ सेन्टरमा भएको हुनाले मान्छेलाई अलिकति डर अलिक त्रास्त हुन्छ, तर एक दुईवटा घटना त आइ पनि सक्यो, यहाँले थाहा पाइसक्नु भयो होला होइन, बच्चीहरू खोलामा अलिकति दुर्व्यवहारमा परेका आदि इत्यादि। अब बच्चाहरूलाई कहाँ जाने कहाँ नजाने, कसरी सुरक्षित बस्ने, बच्चा एक दुईमा परिवारलाई पनि आफ्नो बच्चाहरू अनएटेन्डेन्ट नछोड्नुहोस्, बाहिर नछोड्नुहोस्। अर्को कुरा बाल बच्चाहरूलाई चाहिँ म सुरक्षित ठाउँ, बा आमाले पनि त यस्तो दुःखमा के बस्नु भनेर सुरक्षित ठाउँमा पठाउने कोसिस गर्छन्, ल भइहाल्यो काठमाडौँ पठाइहालौँ कहाँ पठाइहालौँ भन्छन्। बच्चाहरू परिवारबाट सेपरेट हुनासाथ अर्को रिस्क अर्को चाहिँ जोखिममा पर्छन्। फेरि त्यो परिवारबाट सेपरेट हुँदाखेरिको कसरी म्यानेज गर्ने, र ट्राफिकिङमा पो पर्छन् कि त
1: बिचबिखन,
0: यो भेगमा थिएन होला अर्को भेगमा थियो होला, तर झेल्दैछौँ हामी त्यो समस्याहरू। त्यही कारण बाल बच्चाहरू अरू फेरि अरू कनेक्सनमा अरू मान्छेको कनेक्सनबाट के अरे बेचबिखन पर्न सक्ने, अथवा
1: जस्तो बाढी गयो, बाढी गइसकेपछि अहिले खोज तथा उद्धार र राहत वितरणको काम चल्दै गर्दाखेरि किशोर किशोरीहरू अथवा बाल बालिकाहरू बेचबिखनमा पर्ने अवस्था कसरी आउँछ, के कस्तो खालको प्रलोभन देखाएर आपराधिक कार्यमा लागेका व्यक्तिहरू अझ बढी सलबलाउन सक्छन् समाजमा?
0: होपफुल्ली त्यो भएको छैन, किनभने यो क्षेत्र हाम्रो नुवाकोटको त्यो भेग चाहिँ अब अलि सजग अलिकति सम्पन्न ठाउँ पनि हो, तपाईँले गएर हेरिहाल्नुभयो अन्न हिसाबले सब सम्पन्न ठाउँ पनि हो, तर सम्भावना के हुनु, सम्भावना कुनै पनि सम्भावनालाई खारेज नगरौँ, सम्भावना के छ भने नुवाकोट धेरै नै चेलीबेटी बेचबिखनले अलि थलिएकै ठाउँ पनि हो है। त्यसमा यो भन्नलाई म नुवाकोटकै मान्छे भयो नि मलाई केही अप्ठ्यारो लाग्दैन, हो सजग भएर बस्न जरुरी छ कि त्यहाँबाट छुटिएका परिवारबाट सेपरेट भएका हुर्केका अथवा बालबालिकाहरूलाई स्पेसली बालिकाहरूलाई चाहिँ चेलीबेटी बेचबिखनको हानि पुर्याउँछ कि त्यसमा पनि हामी एकदम सजग हुन जरुरी छ।
1: माटी पहिरो लगायतका विपदको समयमा बाल बालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै प्रश्न, जिज्ञासा, गुनासा वा विचार भएमा सीआईएनको विभिन्न सामाजिक सञ्जाल वा इमेल saajhakhabar@gmail.com पठाउनुहोला। आउने साता प्रश्नको उत्तर खोजौंला। साझा खबरमा हाम्रो
2: बेपत्ताको खोजी जारी छ भने क्षति 3.87 अर्ब भन्दा बढ़ी भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह सानो टोली सहित संयुक्त राष्ट्रसंघको महासभामा जाँदै हुनुहुन्छ। बर्खायाममा बेसी शहर चामे सड़कमा ठूलो सवारी चलाउन रोक लगाइएको छ। रूकुम पूर्वमा खोलाले बगाउँदा दुईजना बेपत्ता भएका छन्। बेपत्ताको खोजी कार्य जारी रहेको छ। केरूङमा रोकिएका व्यापारिक सामान कोरला नाकाबाट नेपाल ल्याइने भएको छ। नेवार समुदायको परम्परागत मुकुण्डो नाचलाई मदन पुरस्कार प्राप्त भएको छ। बाढ़ीमा भेटिएको धन सम्पत्ति प्रहरीलाई बुझाउन आग्रह गरिएको छ। र भारतको नयाँ दिल्लीमा एक भवन भत्किँदा करिब 60 विद्यार्थी पुरिएको आशंकामा उद्धार कार्य जारी रहेको छ। नेपाल भलिबल लीग एनबीएलमा अन्नपूर्ण स्पाइकर किङ्सको पहिलो जीत भएको छ।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शंकर सभा 95.5 MHz।
1: ठुली यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
2: किन र काका?
1: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
2: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचादी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
1: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
2: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
1: सिर्जन एन्ड सम्राट सुनचादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
2: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
1: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
2: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ।
1: साथै फापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
2: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
1: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
2: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली।
1: सम्पर्क 029140084 र 98040045827।
3: आयो सबको घर घरमा।
4: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
5: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 MHz।
4: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 029562 6066 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
6: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
4: नेपाल नेत्र ज्योति संघ, तेज रत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ, तेज रत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेकु प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल, विराटनगर, मोरङ। आयोजन नेपाल नेत्र ज्योति संघ, तेज रत्न आँखा तथा कान उपचार केन्द्र, खादबारी, शङ्खुवा सभा। सम्पर्क 98562 60 177।
2: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
1: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
2: शङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सप्रेस सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
1: दाँत खोल्ने, दाँत सफा गर्ने,
2: दाँतको एक्सरे गर्ने,
1: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
2: झिक्न मिल्ने आरपीडी लगाइने,
1: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
2: बाङ्गोटिङको दाँत मिलाइने,
1: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
2: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1, प्रहरी गेट, सेउ, शङ्खुवा सभा, हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
1: सम्पर्क नम्बर 029590667 र 98422 6067। घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
7: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खानबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800902062।

0: वडाध्यक्षज्यू
1: नमस्ते नमस्ते के भन्दा आउनु भएछ
0: भन्नु त के थियो र तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको
1: भन्नुहोस् के कुरा थियो कुन्नी
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको साह्रै राम्रो सुहाएको छ तपाईँलाई
1: यो मेरो सुर त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी लो अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त भने तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु
2: बुवा मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल
3: नाइके बाबा मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है
4: हुन्छ बाबा हुन्छ छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि होइन र
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल
4: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842082776
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर निशान खातबारी एक बुद्धचोकबाट दूरसञ्चार जाने बाटो
8: होइन यो खातबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त
9: ए ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खातबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि
8: प्रतीक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खाम्बरी नगरपालिका एक प्रगति टोल
9: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ हाइड्रो फेसियल माइक्रो सेटिङ नेल एक्सटेन्सन ल्यासेस एक्सटेन्सन कानको लोदी टाल्ने इयर ल्याब सुपथ मूल्यमा गरिन्छ साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ
8: प्रोप्राइटर प्रतीक्षा दाहाल
9: सम्पर्क नम्बर 9816655553
8: र 9843180049
10: ओहो लु नमस्कार है सर
11: ओहो लु नमस्कार है सर नमस्कार
10: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ कहाँ सिलाउनु भएको सुट
11: हो नि सर ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि
10: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो
12: हजुर काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल ठटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ
10: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला
12: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ
10: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट दौरा सुरुवाल अल्लोको कोट ढाकाको कोट जुवारी कोट अफिसियल सुट निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ
12: होटल टेलरिङ सेन्टर खातबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो
10: डिजाइनर सुमन ठटाल 9865349444
12: र 0295901055
11: More style, more design. Total Tailors.
13: हेरौँ न विष्णु मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो कुन जन्मको पाप थियो कुनै
14: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हो यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो सानोमै उपचार गरे ठिक भइहाल्छ नि यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ चिन्ता लिनै पर्दैन
15: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी सम्पर्क नम्बर 9852555768 9852555768
16: साथै 9852555768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ आजै सम्पर्क गर्नुहोस्
17: दिस इज रेडियो सङ्खुवासभा 95.5 मेगाहर्ट्ज।

रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 10 बज्यो। नमस्कार, तपाई सुन्दै हुनुहुन्थ्यो रेडियो संखुवा सभा 95.5 MHz प्रसारित विभिन्न कार्यक्रमहरू। यसका साथै आजको हाम्रो नियमित प्रसारण यही सकिन्छ। हामी सँगै रहनु भएकोमा तपाईलाई धन्यवाद। साथै भोलि बिहान ठिक 5 बजे हाम्रो नियमित प्रसारणको साथमा उपस्थित हुने नै छौ। तबसम्मको लागि हामीलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: आज विक्रम सम्वत 2083 साल भदौ 22 गते सोमबार, भदौ कृष्ण एकादशी, 7 सेप्टेम्बर सन् 2026। नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: कोषमा 11 अर्ब, पीड़ितहरू भने राहत नपाएर दिक्क। भुटेकोशी वितोण्डाले सभ्यतामाथि पनि संकट। भेटिए सब मेटिए पहिचान। कांग्रेसमा संवादको ढोका खुल्यो। लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले कान्तिपुर दैनिकमा छापिएको तीज कार्यक्रमलाई छुट्याएको रकम राहत खातामा शीर्षकको शुभ समाचार।
0: अवस्था सामान्य हुन्थ्यो भने यति बेला तीजको चहल पहलले बजार छपक्कै ढाकिसकेको हुन्थ्यो। दरखाने कार्यक्रमका लागि होटल, पार्टी, प्यालेस, रिसोर्ट लगायतमा धेरै बुकिङ हुन्थ्यो, तर साता अघि भोटेकोशीमा आएको बाढ़ी पहिरोले ठूलो जनधनको क्षति भएपछि तीजका कार्यक्रम पनि प्रभावित बनेका छन्। यति बेला विगतमा जसरी तीज कार्यक्रम भएका छैनन्, रेस्टुराँ र पार्टी प्यालेसमा बुकिङ भएका कार्यक्रम पनि रद्द गरिएका छन्। विभिन्न समूह संस्था व्यक्तिले तीज कार्यक्रमका लागि छुट्याएको रकम प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा सहयोग गरेका छन्। पोखरा ट्रेड मल दिदी बहिनी समूहले हरेक वर्ष तीज कार्यक्रम गर्दै आएको थियो। यस वर्ष पनि 20 भदौमा पार्टी प्यालेसमा कार्यक्रम गर्ने भनेर समूहका 42 जनाले प्रति व्यक्ति 1,550 रूपियाँ संकलन गरेका थिए। तर भोटेकोशीमा आएको अचानक बाढ़ीले तीज कार्यक्रम रद्द गरेर उक्त रकम बाढ़ी पीड़ितलाई सहयोग गरेको ट्रेड मल्की फ्यान्सी व्यवसायी सीमा कोइरालाले बताइन्। बाढ़ीले विपद निम्त्याएको छ, यस्तो बेलामा कसरी नाच्न गाउन सकिन्छ, कोइरालाले भनिन्। काठमाडौँका विभिन्न जिल्लाबाट बस्दै आएकाहरूले पनि हरेक वर्ष तीज कार्यक्रम आयोजना गर्दै आएका थिए, तर यस वर्ष बाढ़ी प्रभावित परिवारलाई सहयोग गर्ने भन्दै धेरै जसोले तीज कार्यक्रम आयोजना नगरिएको जनाएका छन्।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, त एकाएक शाकाहारी भइसले कमजोर होला है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदै म कमजोर भइन्छ र, बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
5: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ, न रोगको डर न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
1: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रुटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। भुटेकोशी जल प्रलयको आज 13 दिन अर्थात राष्ट्रिय शोक दिवस। भदौ 10 को भुटेकोशी बाढ़ीले हजारौंको ज्यान लियो, हजारौं बेपत्ता छन्। भौतिक क्षति त कति हो कति, भुटेकोशी विपदले मानव सभ्यतामाथि संकट नै निम्त्यायो। अकल्पनीय क्षतिपछि उद्धार र राहतको काम त सरकारले अघि बढ़ाएको छ, तर पुनर्स्थापना र पुननिर्माणको काम कहिले र कसरी अघि बढ़ला भनेर पीड़ितहरू चिन्तित भएका छन्। भोटेकोशीमा बाढ़ी गएको सोमबार 13 दिन पुग्दैछ। सरकारले बाढ़ीमा बेपत्ताहरूको खोजी र उद्धार कार्यलाई तीव्रता दिएको छ, तर खोजी कार्य कहिले सम्पन्न हुन्छ भन्ने यकिन छैन। जलविद्युत आयोजनाको टनेलमा खोजी कार्य जारी नै रहेको छ। उद्धार कार्य नसकिँदा प्रभावितको पुनर्स्थापना र पुननिर्माण कार्य अघि बढ़न सकेको छैन। त्यति मात्र होइन, क्षतिको विवरण नै यकिन हुन सकेको छैन, यसले मानव सभ्यतामाथि नै प्रहार गरेको छ। भोटेकोशीले रसुवा, नुवाकोट र धादिङमा मानवीय क्षतिसँगै भौतिक संरचना तहस नहस बनायो। भोटेकोशी त्रिशुली तटीय क्षेत्रको मानव सभ्यता नै ध्वस्त बन्यो। सरकारी बाढ़ीबाट अत्याधिक प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोर्खा र तनहुँका 15 स्थानीय तहलाई 3 महिनाका लागि विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। नेपाली सेना सशस्त्र प्रहरी बल नेपाल प्रहरीका साथै भारतीय र चिनिया कोरियन टोली खोजीमा सक्रियताका साथ लागिरहेका छन्। 10 दिनपछि जलविद्युत आयोजनाको सुरुङ र व्यक्तिगत घरमा फँसेका 4 सकुशल उद्धार भएको छ। त्यसले गर्दा उद्धार र खोजीलाई थप जोड़तोड़का साथ गर्नुपर्ने आवाज उठेको छ। अझै पनि जीवितै भेटिने सम्भावना रहेको विगतका अध्ययनहरूले देखाउँछन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीका अनुसार उद्धार खोजी र राहतको काम तीव्र रूपमा भइरहेको बताएका छन्। उनले बाढ़ीमा पुगेकाहरू अझै पनि जीवित भेटिने आशा रहेको समेत बताएका छन्। अझै पनि जीवितै पाइने आशा छ। प्रभावित ठाउँ र टनेलमा पनि हामीले खोजी कार्य जारी राखिसकेका छौं। त्यसमा कुनै पनि कसुर बाँकी छाड़ेका छैनौं उनले भनेका छन्। सड़क सम्पर्क नरहेका कारण बाढ़ीबाट प्रभावित धेरै स्थानमा शवहरू व्यवस्थापन हुन सकिरहेका छैनन्। रसुवाका अधिकांश प्रभावित क्षेत्रमा सड़क नभएका कारण भत्किएका घरमुनि पुरिएका, माटो बालुवाले छोपेका, नदीका बगरमा छरिएका शव संकलन हुन सकिरहेका छैनन्।